0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.1 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: पूर्णिमा तिथि, रक्षाबन्धन, जनै पूर्णिमा, क्वाँटी खाने दिन अनि संस्कृत दिवस। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। रसुवा बाढीपछि 977 जना अझै सम्पर्कविहीन, 389 को शव फेला। अझै बाढी आउन सक्ने भएका कारण उच्च सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाको अनुरोध।
1: विपदमा सरकार सक्रिय, घटनास्थलमै पुगे प्रधानमन्त्री र मन्त्रीहरू। प्रधानमन्त्री दैव प्रकोप उद्धार कोषमा एकै दिन 27 करोड़ संकलन, राहत पुनर्स्थापनामा सहयोग गर्न 8 दलको अपील।
0: कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला, विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क। खाद्यान्न अभाव र कालो बजारी हुन नदिन सरकारी निकाय सक्रिय।
1: गाजामा जारी युद्ध विराम नाजुक बनेको भन्दै संयुक्त राष्ट्र संघद्वारा चिन्ता व्यक्त। इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नभएको अमेरिकाको दावी, सहमतिका लागि मध्यस्थता भयो।

0: भएको पाकिस्तानको भनाए र एसीसी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित टप एन टी ट्वेन्टी सिरिजमा नेपाल सेमी फाइनल होटबाटै बाहिरियो ताप्लेजुङ गोल्ड कप आजबाट विजेताले 7 लाख भन्दा बढ़ी पुरस्कार पाउने
1: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: साझा खबरको सबैभन्दा शुरूमा रसुवा बाढ़ीपछि विभिन्न सरोकारवाला निकायबाट कोषमा रकम जम्मा गर्ने क्रम शुरू भएको प्रसंग
2: राष्ट्रिय विपत्तिमा निजी क्षेत्रले सरकारलाई खुलेर सहयोग गरेको छ। नेपाल चीन सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएपछि उद्धार राहत र पुनर्स्थापनाका लागि निजी क्षेत्रले सरकारको एकद्वार प्रणाली मार्फत सहयोग गर्न थालेको हो। विपत्को घड़ीमा विभिन्न व्यावसायिक समूह बैंक तथा वित्तीय संस्था र निजी कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोड़ौं रूपियाँ सहयोगको घोषणा तथा जम्मा गर्न थालेका छन्। हिजोसम्म सार्वजनिक भएका विवरण अनुसार निजी क्षेत्रबाट मात्र 20 करोड़ रूपियाँ हाराहारीमा नगद सहयोगको घोषणा तथा प्रतिबद्धता देखिएको छ। यसमध्ये केही रकम कोषमा जम्मा भइसकेको छ भने केही घोषणा गरिएका रकम हस्तान्तरणको प्रक्रियामा छ। सरकारले विपदका लागि प्राप्त हुने आर्थिक सहयोगलाई प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोष मार्फत परिचालन गर्ने र निजी तथा संस्थागत क्षेत्रबाट प्राप्त सहयोग अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एकद्वार प्रणाली मार्फत बुझ्ने व्यवस्था गरेको छ। हिजोदेखि अर्थमन्त्री वाग्लेले निजी क्षेत्रबाट प्राप्त सहयोग ग्रहण गर्न थाल्नु भएको छ। कुमारी वैद्यले हिजो नै 3 करोड़ रूपियाँको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरिसकेको छ। यसबाहेक ठूलो संख्यामा विभिन्न संघ संस्था र कम्पनी र व्यक्तिले सहयोगको घोषणा समेत गरेका छन्। हालसम्म बीआईडी र नेपाल स्थित आधिकारिक वितरक साइमेक्स एक प्रणालीले 7 करोड़ रूपियाँ प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका छन् भने रकम उद्धार उपचार तत्कालीन राहत पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा प्रयोग गर्ने गरी सरकारको आधिकारिक संयन्त्र मार्फत परिचालन गर्ने समेत जानकारी गराइएको छ।
0: यसैबीच भोटेकोशी र तल्लो तटीय क्षेत्रमा बाढ़ीबाट भएको क्षतिको खोज उद्धार राहत तथा पूर्वाधार पुनः संचालनका लागि सरकारले राष्ट्र सेवा कर्मचारीको मासिक तलब कटौती गरेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो बसेको सचिव स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकले कर्मचारीको तह अनुसार 2-3 दिनदेखि 10 दिनसम्म तलब काट्ने निर्णय गरेको छ, जस अनुसार सबैभन्दा धेरै राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणीका कर्मचारीको मासिक तलब कटौती गरिनेछ। यस श्रेणीका कर्मचारीको 10 दिन बराबरको तलब कटौती गरी कोषमा जम्मा गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। राजपत्रांकित तृतीय र द्वितीय वा स्वसरहका कर्मचारीको 7 दिन, राजपत्र अनंकित वा स्वसरहका कर्मचारीबाट 5 दिन तथा श्रेणीविहीन कर्मचारीबाट 2 दिनको तलब कटौती गर्ने निर्णय गरिएको छ। उक्त तलब कर्मचारीको भदौ महिनाको मासिक तलब भुक्तानी गर्दा कट्टा गरिनेछ। सबै तहका कर्मचारीको तलब कटौती गर्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 करोड़ रूपियाँ जम्मा हुने बताइएको छ। उक्त रकम अर्थ मन्त्रालय र महालेखा नियन्त्रणको कार्यालय मार्फत कोषको खातामा जम्मा गर्ने व्यवस्था मिलाइनेछ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गर्नुभएको छ। रसुवाको भोटेको सेब्दीमा आएको भीषण बाढ़ीका कारण जनधनको ठूलो क्षति भएकोले विपद पीड़ित नागरिकको उद्धार खोज र राहत कार्यमा सहयोगार्थ 1 महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा हिजो जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ। यसैबीच रसुवाको भोटेको नदीमा आएको बाढ़ीपछिको राहत तथा उद्धार कार्यका लागि आवश्यक स्रोत व्यवस्थापनलाई अर्थ मन्त्रालयले तीव्रता दिइरहेको छ। खास गरी राहत तथा उद्धारका लागि स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले बताउनु भएको छ।
2: बाढ़ी पीड़ितलाई सहयोग गर्ने नाममा ठगी हुने क्रम बढ़ेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोले संयुक्त सचेत गराएको छ। ब्यूरोले फर्जी राहत कोष, नक्कली क्यूआर कोड तथा व्यक्तिगत बैंक खाता वा ई वालेटमा रकम मान्ने गतिविधिबाट सावधान रहन आग्रह गरेको सीआईएनसँग कुरा गर्दै ब्यूरोका प्रवक्ता दिलीप गिरीले बताउनुभयो।
0: रसुवाको भोटीकोशी वादीमा परि हालसम्म 389 जनाको शव फेला परेको छ भने 977 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणले जिल्ला प्रशासन कार्यालय, जिल्ला तथा राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रबाट प्राप्त विवरणका आधारमा सार्वजनिक गरेको स्थिति प्रतिवेदन अनुसार बाढ़ीबाट 73 जना घाइते छन्। सम्पर्कविहीन मध्ये नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरी बलका 13, भन्सार कार्यालयका 15, अध्यागमन कार्यालयका 4 तथा रसुवाका 161 र मकवानपुरका 66 जना रहेका छन्। नुवाकोटबाट एकजना सम्पर्कविहीन रहेको पनि विवरणमा उल्लेख छ। सम्पर्कविहीन विदेशी नागरिकको संख्या 517 छ। नेपाल भ्रमणमा आएका वा विदेशमा बस्ने नेपाली नागरिक मध्ये 127 जना पनि सम्पर्कविहीन रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढ़ीपछि उद्धार तथा राहतका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 13,295 सुरक्षाकर्मी परिचालित छन्। उद्धारका लागि नेपाली सेनाका 6 र निजी क्षेत्रका 9 गरी 15 हेलिकप्टर परिचालन गरिएको छ। हालसम्म हेलिकप्टरबाट मात्रै 1,976 जनाको उद्धार गरिएको प्राधिकरणले बताएको छ। बाढ़ीबाट घाइते भएका 130 जना मध्ये 67 जना विभिन्न अस्पतालमा उपचाररत अवस्थामा छन्। 48 जना उपचारपछि डिस्चार्ज भएका छन् भने 14 जनालाई अन्य अस्पतालमा पठाइएको छ। एकजनाको उपचारका क्रममा मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ भने त्रिवी शिक्षण अस्पतालमा उपचार र 6 जना घाइते आईसीयूमा छन्, जसमध्ये 3 जना भेन्टिलेटर इन्टुबेटेड अवस्थामा रहेको जानकारी दिइएको छ। बाढ़ीका कारण अवरूद्ध सड़क खुलाउने काम पनि चलिरहेको बताइएको छ। देवीघाटको सड़क अवरोध हटाइसकिएको र गल्छी, विदुर, त्रिशुली तथा बैरिनी मुगलिन सड़क खण्डमा अवरोध हटाउन उपकरण परिचालन गरिएको प्राधिकरणले बताएको छ। भुन्छे, ग्राङ खण्ड, विदुर, त्रिशुली, ढुंगे खण्ड तथा अन्य प्रभावित सड़कमा समेत भारी उपकरण परिचालन गरी सड़क संचालनको प्रयास गरिएको छ। सरकारले बाढ़ी प्रभावितका लागि रसुवामा 1 करोड़, नुवाकोटमा 1 करोड़ र धादिङमा 50 लाख रूपियाँ गरी कुल 2,50,00,000 रूपियाँ नगद पठाएको छ। प्रभावित क्षेत्रमा राहत सामग्री समेत पठाएर वितरणको काम अगाडि बढ़ाइएको प्राधिकरणको भनाई छ। बाढ़ी प्रभावित क्षेत्रमा थप जोखिम कायमै रहेको छ। भदौ 11 गते बिहान 11:44 सेटेलाइट तस्वीरको प्रारम्भिक विश्लेषणमा रसुवागढ़ी नाकाबाट करिब 18 किलोमिटर माथिल्लो तटीय क्षेत्रमा लेन्दे खोलाको बहाव अवरूद्ध भई करिब 0.11 वर्ग किलोमिटर क्षेत्रमा ताल बनेकाले उक्त ताल विस्फोट भएर फेरि बाढ़ी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढ़ी पूर्वानुमान शाखाका प्रमुखले सीआईएमसँग बताउनुभयो।
3: चीन सरकारको तर्फबाट हाम्रो परराष्ट्र मन्त्रालय हुँदै एउटा सूचना आयो र त्यो सूचनामा जुन हिजोको घटना थियो त्यो घटना भएको स्थानमा सानो ताल अझै पनि बाँकी छ, त्यो भरिएर खोलिराखेको अवस्थाको छ। त्यो अब अस्थिर अवस्थामा भएको कारणले त्यो जुन कुनै बेला पनि फुट्न सक्छ, त्यस कारणले सतर्क रहनु जरुरी छ भन्ने सूचना आयो। त्यो जोखिमपूर्ण ताल चाहिँ हो तर त्यसमा जुन पानीको आयतन छ त्यो हिजो आएको बाढीभन्दा धेरै कम चाहिँ हो। त्यति ठुलो बाढी चाहिँ आउँदैन त्यो फुटिहाल्यो भने पनि, तर पनि अब त्यसले केही न केही बाढीको रूप धारण गर्ने भएको कारणले अर्को सूचना जारी नहुँदासम्म भनेका छौँ हामी त्यो तालको थप वस्तुस्थिति बुझ्छौँ।
0: उक्त तालको प्राकृतिक बाँध फुटेमा पुनः ठूलो बाढ़ी आउन सक्ने बताउँदै हुनुहुन्थ्यो बाढ़ी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुली। बाढ़ी पूर्वानुमान शाखाले थप सतर्कता अप्नाउन पनि भनेको छ। प्रभावित परिवारका लागि ठूलो परिमाणमा राहत सामग्री आवश्यक रहेको पनि विपद व्यवस्थापन प्राधिकरणको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रभावितका लागि 8,692 टेन्ट, त्यही संख्यामा त्रिपाल, 39,114 कम्बल तथा सुत्ने सामग्री, खाना पकाउने सामग्री, स्वच्छता सामग्री र खाद्यान्न आवश्यक रहेको उल्लेख गरिएको छ। आपतकालीन यातायातका लागि 50 देखि 60 मिटर लम्बाईका 30 बेली ब्रिज आवश्यक रहेको पनि प्रतिवेदनले जनाएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदको बेलामा नागरिक तहबाट हुने गल्ती
4: प्रकोप पर्यटन नगरौं, हेर्न जाने भीड़ गर्ने, भीड़ गर्दिँदै नगर्नुहोस् कि काम गरिरहेको मान्छेलाई त्यतिकै प्रेसर हुन्छ, उहाँहरू आफै नै भिडियो खिच्ने, यो गर्ने, त्यो गर्ने गर्दाखेरि के हुन्छ उहाँहरूलाई चाहिँ अब एउटा चाहिँ डिस्टर्ब हुन जान्छ कि।
0: राहत पुनस्थापनामा सहयोग गर्न 8 दलको अपील, कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला, विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।

0: व्यवहार गर्न बाध्य हुन्छन्।
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कारोबारको पहिलो पृष्ठमा एक वर्षमा निजी क्षेत्रले 4 खर्ब पनि लगेन ऋण शीर्षकमा परिवर्तन देवकोटाले लेखेको खबर छ। राजनैतिक संक्रमणका कारण निजी क्षेत्रको मनोबल एकदमै गिरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले कर्जा उठाउन सकेका छैनन्। गत आर्थिक वर्षमा निजी क्षेत्रमा 3.59 अर्ब रूपियाँ मात्रै कर्जा विस्तार भएको छ, जुन कुल कर्जाको 6% भन्दा केही बढ़ी हो। 2083-84 कुल कर्जा 58.57 अर्ब रूपियाँ प्रभाव भएकोमा गत आर्थिक वर्षमा 6.5% मात्रै कर्जा विस्तार हुन सकेको हो। त्यस्तै भित्री पृष्ठमा रसुवा बाढ़ीका कारण हराइरहेका व्यक्तिहरू र संख्याको बारेमा खबर प्रकाशित छ। रसुवा बाढ़ीपछि कर्णालीका 216 जना सम्पर्कविहीन छन् भने 31 जना सम्पर्कमा आएका छन्। यसलाई हेमन्त केसीले सुखेतबाट खबर लेख्नु भएको छ। त्यस्तै रोल्पाका 24 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै बाराका 15 जना सम्पर्कविहीन भएको खबर प्रकाशित छ भने सुदूरपश्चिमका 95 जना बेपत्ता भएको, 95 बेपत्ता र प्रहरीको सम्पर्कमा परिवार पुगेको खबर छ। त्यस्तै कास्कीका 14 जना सम्पर्कविहीन रहेकोमा, पोखरामा 9 व्यवहारिसे शब व्यवस्थापन गरिएको दिनानाथ बरालले पोखराबाट खबर लेख्नु भएको छ।
3: अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा छापिएको छ। राजनीतिक दलहरू यो दैवी प्रकोपको समयमा एक ठाउँमा उभिएका छन्। विपद व्यवस्थापनका लागि सरकारले स्रोत जुटाउँदै गरेको बारेमा पनि खबर छापिएको छ भने राहत पुनस्थापना र पुनर्निर्माणमा सहयोग गर्न 8 दलको अपील बारेको खबर पनि छापिएको छ। 8 राजनीतिक दलले बाढ़ी प्रभावित क्षेत्रमा राहत पुनस्थापना र पुनर्निर्माणका लागि मानवीय, प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउन विश्व समुदायसँग अपील गरेका छन्। संसदभित्र र बाहिर रहेका राजनैतिक दलले हिजो सर्वदलीय बैठक गरेर संयुक्त राष्ट्रसंघ, बहुपक्षीय विकास साझेदार, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था, मित्र राष्ट्र तथा अन्य दात्री समुदायहरूलाई पनि सहयोगका लागि अपील गरेका हुन्। अनि अर्को खबर, आस र त्रासमा आफन्त खोज्दै शीर्षकमा निमल खतिवडा र अर्जुन पौडेलले नुवाकोटबाट अनि सुदीप कैनीले काठमाडौँबाट लेख्नु भएको खबर पनि छापिएको छ। बाढी पीड़ितका लागि कहाँ र कसरी सहयोग गर्ने भन्ने विषयमा पनि छुट्टा छुट्टै सामग्रीहरू छापिएका छन्। गोर्खापत्र दैनिकमा जीवित छौं ठूलो सौभाग्य शीर्षकमा ईश्वर चन्द्र झाले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ। जोखिम कायमै सतर्कता आवश्यक शीर्षकमा चाँदनी हमालले लेख्नु भएको छ भने उद्धार तथा राहत चलिरहेको बारेमा मित्र भण्डारीले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा कर्मचारीको तलब सम्बन्धी उद्धार कोषमा जम्मा गर्ने बारेको खबर पनि छापिएको छ भने खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सचेत शीर्षकमा सीता शर्माले लेख्नु भएको छ। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा अत्यावश्यक खाद्य वस्तुको आपूर्ति व्यवस्थापनमा सहजीकरण गर्न सबै उद्योग र व्यावसायिक प्रतिष्ठानलाई आग्रह गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय विपदको समस्या समयमा हुन सक्ने आवश्यक खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सबै व्यावसायिक प्रतिष्ठानलाई सचेत गराएको हो। खाद्य कम्पनीले राहत पठाउन थालेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बाढ़ी प्रभावित क्षेत्रका नागरिकको तत्कालको राहतका लागि अत्यावश्यक खाद्य वस्तु हिजो पठाएको जानकारी गराएको छ। कृत्रिम अभाव गर्नेलाई कडा कार्यवाही गर्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चेतावनी पनि दिएको छ। नयाँ पत्रिका

0: मा लिङ्गी खोलाको बहाव रोकिएर बने 11 हेक्टरको ताल भटेकोशी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह शीर्षकमा इन बमले लेख्नु भएको खबर छापिएको छ। मानसरोवर जाने यात्रु बोकेका मात्रै 40 गाड़ी बेपत्ता शीर्षकमा अर्को खबर छ। बुधबार बिहान तिब्बतबाट रसुवा प्रवेश गरेको विनाशकारी बाढ़ीमा परेर 400 भन्दा बढ़ी यात्रुहरू सवारी साधन बेपत्ता भएको प्रारम्भिक अनुमानमा उल्लेख गरिएको छ। नयाँ पत्रिका कर्मी थामी सम्पर्कविहीन शीर्षकमा अर्को खबर छ। रसुवा गएका नयाँ पत्रिका कर्मी टेकराज थामी सम्पर्कविहीन हुनुभएको हो। बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएका उहाँको नेपाल र चीन दुवैतर्फ खोजी चलिरहेको उल्लेख गरिएको छ। बाढ़ीले पूरिएका हजारौं सपनाको दस्तावेज शीर्षकमा अमन थापाले लेख्नु भएको विचार पनि नयाँ पत्रिका दैनिकमै छापिएको छ। भित्रीपन्नामा शब्द व्यवस्थापनमा समस्या, अस्थायी शब गृह बनाइँदै शीर्षकमा शिवहरि नेपालले लेख्नु भएको खबर छापिएको छ। भोटेकोशी र त्रिशुली नदीमा परेका 399 जनाको शव भेटिएको छ, तर अस्पतालहरूमा शव व्यवस्थापन नै जटिल बनेको छ। शव गृह अभाव भएपछि अस्थायी शव गृह बनाउने तयारीमा सरकार छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले साँझसम्ममा 399 शव भेटिएको र 30 शव नुवाकोट, चितवन, धादिङ, काठमाडौँ, पोखरा लगायतका अस्पतालमा राखिएको बताउनुभयो, तर त्यहाँका शव गृहको क्षमता सीमित भएकाले अस्थायी शव गृह बनाउन लागि पनि उहाँले जानकारी दिनुभएको छ। बिहिबार खड्काको मागमा सर्वोच्चले दिएन अन्तर्कालीन आदेश, कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउनेबाट खुला शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर पनि नयाँ पत्रिका दैनिकको भित्री पन्नामा छापिएको छ। विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क शीर्षकमा मिलन विश्वकर्मा लेख्नुहुन्छ। त्रिशुली पारीका नुवाकोट र धादिङका क्षेत्रमा पनि सड़क सञ्जाल बाहिर, विद्युतको पनि समस्या शीर्षकमा खबर छ। सरकारसँग 7 मात्रै डिलिभरी छन्, भारतले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। प्रभावित क्षेत्रमा इन्धन आपूर्ति बढ़ाउँदै निगम शीर्षकमा अर्को खबर पनि छापिएको छ। तल्लो तटीय क्षेत्रका अस्पतालमा सब भरिभराउ, व्यवस्थापनमा चुनौती, यो खबर कान्तिपुर दैनिकमा छापिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले गाजामा जारी युद्धविराम नाजुक अवस्थामा रहेको भन्दै चिन्ता व्यक्त गरेको छ। राष्ट्रसंघले गाजामा आवश्यक सेवा तथा मानवीय सहायता तत्काल पुनर्स्थापना गर्न र वेस्ट ब्याङ्कमा सर्वसाधारणको सुरक्षा सुनिश्चित गर्न पनि आग्रह गरेको हो। संयुक्त राष्ट्र सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै पश्चिम एशिया शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष समन्वयकर्ताले गाजाका बासिन्दाले असहनीय अवस्था र अत्यधिक पीड़ा भोगी रहनु परेको समेत बताउनु भएको छ। अमेरिकी विदेश मन्त्रीले सहयोगी मुलुकहरूका विदेश मन्त्रीहरूलाई वाशिङटनले तत्काल इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नराखेको बताउनु भएको छ। त्यसको सट्टा अमेरिकाले इरानमाथि आर्थिक दबाव, नौसैनिक निगरानी तथा हर्मुज र जलघाँटी हुँदै नेभी पेट्रोलियम आपूर्तिमा प्रभाव बढ़ाउने रणनीति अघि बढ़ाएको समेत बताउनु भएको हो। यसैबीच अमेरिकी इरान तनावमा मध्यस्थता गरिरहेको पाकिस्तानले बताएको छ। पाकिस्तानका सेना प्रमुखले तेहरान भ्रमण अमेरिका र इरान बीचको तनावमा मध्यस्थता गर्न इस्लामाबादले गरिरहेका निरन्तर प्रयासहरूको हिस्सा भएको समेत उल्लेख गरेको हो। पाकिस्तानमा चलिरहेको अमेरिकी इरान गतिरोध सम्बन्धी आफ्ना भातृ राष्ट्रहरूसँग मध्यपूर्व र खाड़ी संकट समाधान गर्न समन्वित र इमानदार कूटनीतिक प्रयास जारी राखेको समेत पाकिस्तानका संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। एसीसी प्रिमियर कपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई पराजित गरेको छ। नेपालले 27 रनको जीत निकाल्दै लगातार दोस्रो अभ्यास खेल आफ्नो पक्षमा पारेको हो। अस्ट्रेलियामा जारी T20 सिरिजमा नेपालले तेस्रो हार बेहोरेसँगै सेमी फाइनल होडबाट बाहिरिएको छ। हिजो भएको खेलमा नेपाल किङ्समेनको टोलीसँग 31 रनले पराजित भएको हो। चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण पाप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगिता आजबाट शुरू हुँदैछ। रुङलिङ स्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा आजबाट शुरू हुने प्रतियोगिताको उद्घाटनमा आयोजक पाप्लेजुङ 11 र भारतको जर्जियन युनाइटेड फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदैछ। 8 टीमको सहभागिता रहेको खेलमा विजेताले 7,02,083 र उपविजेताले नगद 3,52,083 रूपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: विपदमा उद्धार खोज र राहत पहिलो प्राथमिकता नागरिकको दायित्व कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागोहिल बानेश्वर रमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353।
4: एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: क्लासिक टेकको वाइफाई फिक्स राउटर नाम एक घामले शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रङ लो लेटेन्सी र फास्ट स्पिड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9800100-4477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो
1: देश हो खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN.
3: साझा खबरमा अब विपदको बेलामा नागरिकको लापरवाही रसुवामा बाढ़ी प्रभावितको उद्धारको काम चल्दै गर्दा नागरिक स्तरबाट असहयोगका विवरणहरू पनि सार्वजनिक भइरहेका छन् साथै सुशीला श्रेष्ठले हिमबाड़ी विज्ञ श्री कमल दुविदीसँग कुराकानी गर्नुभएको छ
4: पूर्व सूचना आउनु अगाडि नै त्यो जमिन थर्केर आउने जुन छ नि त्यस्ता खालका उनीहरू घटना भइसकेका हुन्छन् अथवा संकेतहरू आइसकेका हुन्छन्
5: बाढ़ी आउँदैछ अरे भनेर माथिबाट बाढ़ी आउँदैछ भनेर खबर प्राप्त भयो त्यसपछि के गर्ने
4: अब सुरक्षितमा जाने खोलै खोला भाग्ने होइन माथिल्लो भागमा भाग्नुहोस् त्यो बाढ़ीले नभेट्टाउने ठाउँमा
5: जस्तो पूर्व पश्चिम खोला बगिरहेछ भने उत्तर दक्षिणतिर
4: खोलाबाट टाढा माथिल्लो भागमा माथिल्लो उसमा जाने बाटै बाटो जाने पनि होइन खोला बाटो माथि जान्छ भने ठिक छ तर बाटो तल जान्छ भने बाटै बाटो भागेर खोलालाई तपाईँले त्यो बाढीले जित्न सक्नुहुन्न दौड
5: सक्नुहुन्न त्यसपछि के गर्ने अब सुरक्षित ठाउँमा डाँडातिर गइयो
4: अब त्यहाँ चाहिँ आफ्नो चाहिँ अब भनौँ न सुरक्षित रूपमा कतै बस्न सक्ने अवस्था अब आफ्नो केही क्षति भएको छैन भने बाढीको नजिकबाट बस्न अब यसमा के छ भने ठुलो त्रासको कुरा पनि आउँछ मान्छेले त्यही घरमा गएर बस्नु पनि सक्दैनन् कि त्यो एकदमै मैले भुइँचालोको बेलामा मैले अनुभव गरेको छु कि एउटा मानसिक रूपमा मान्छेलाई असत्य विचित्त बनाउँछ हेर्नु
5: आफ्नो मान्छे गुमाएको छ आफ्नो घर गुमाएको छ सबै गुमाएको छ
4: अब त्यो हिसाबमा एकदम यो मानसिक रूपमा पनि एउटा मान्छेहरूलाई चाहिँ काउन्सिलिङ पनि जरुरी हुन जान्छ कतिपय होइन हुँदाखेरि त्यही ठाउँमा गएर बस्नलाई गाह्रो पनि हुन सक्छ कतिपय त्यही घरमा अब आफ्नो खानपिनको व्यवस्था गर्नु पर्यो सबभन्दा त अब यस्तो ज्यान बचिसकेपछि पहिला त प्यास लाग्ला तपाईँसँग यहाँ बोल्दा बोल्दै मलाई यहाँ प्यास लागिसक्यो होइन यहाँ बस्ने मान्छेलाई त कति घन्टादेखि खाइरहनु भएको खान पाउनु भएको छैन पानी प्यास लाग्ला त्यसपछि बोल लाग्छ एकछिनपछि त्यसपछि आराम गर्नु मन लाग्ला होइन अब आराम गर्नै जिउले माग्छ त्यही कुरा प्राकृतिक हो त्यही कुराहरू चाहिँ व्यवस्था गर्नुपर्छ
5: अहिले अब सशस्त्र प्रहरी नेपाल प्रहरीहरू थुप्रैजना टोलीहरू चाहिँ खोज र उद्धारको लागि खटिनु भएको छ उहाँहरूलाई कसरी सघाउन सकिन्छ
4: अनावश्यक भिड नगर्ने मुख्य कुरा होइन यो अब यो मलाई त अझ सबभन्दा टाउको दुखाइ नै यो टिकटक र उहाँहरूलाई सहज रूपमा काम गर्न दिनुहोस् त्यो उद्धार त्यो जुन विपदग्रस्त ठाउँमा चाहिँ त्यहाँ म यसलाई चाहिँ टुरिज्म भन्छु कि यो विपद यो प्रकोप पर्यटन यो प्रकोप पर्यटन नगरौँ त्यहाँ हेर्न जाने भिड गर्ने भिड गरिदिँदै नगर्नुहोस् कि काम गरिरहेको मान्छेलाई त्यतिकै प्रेसर हुन्छ उहाँहरू आफै नै भिडियो खिच्ने यो गर्ने त्यो गर्ने गर्दाखेरि के हुन्छ उहाँहरूलाई चाहिँ अब एउटा चाहिँ डिस्टर्ब हुन जान्छ कि काम गर्ने मान्छेलाई
5: अब यहाँ खोला यत्रो धेरै बगिरहेछ अनि यहाँनिर घरमा उभिएर गरिरहनु भएको छ नि त यो घरै बगाइदियो भने यत्रो जनाको जिन्दगी
4: मैले भने त्यो ठाउँ जुन छ त्यो ठाउँ सुरक्षित छ कि छैन भन्दाखेरि त अब हेर्नुहोस् अब एउटा सिलिन्डर ग्यास भनेको कति पर्छ त 4000 रुपियाँ पर्ला भरिएछ भने 4000 रुपियाँ पर्ला होइन त्यो 4000 रुपियाँको लागि ज्यान फाल्नु उचित हो कि होइन हेर्नुहोस् होइन
3: हिमबाड़ी विज्ञ श्री कमल दुवेदीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक
6: रसुवा बाढ़ीपछि 977 जना अझै सम्पर्क विहीन 389 सब फेला अझै बाढ़ी आउन सक्ने भएका कारण उच्च सावधानी अप्नाउन बाढ़ी पूर्वानुमान शाखाको अनुरोध
3: विपदमा सरकार सक्रिय घटनास्थलमै पुगे प्रधानमन्त्री र मन्त्रीहरू प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकै दिन 27 करोड़ संकलन राहत पुनस्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग 8 दलको अपील
6: कांग्रेसको 15 महाधिवेशन अघि बढ़ाउने बाटो खुला विपद र राष्ट्रिय सड़क सञ्जालसँग विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुट्यो रसुवाको सम्पर्क खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सरकारी निकाय सक्रिय
3: गाजामा जारी युद्धविराम नाजुक बनेको भन्दै संयुक्त राष्ट्र संघद्वारा चिन्ता व्यक्त इरानमाथि नयाँ सैन्य आक्रमण गर्ने योजना नभएको अमेरिकाको दावी
6: र एसएससी प्रिमियर कपको तयारी अन्तर्गत नेपालद्वारा मलेसिया पराजित टप एन्ड टी 20 सिरिजमा नेपाल सेमी फाइनल होटबाट बाहिरियो ताप्लेजुङ गोल्ड कप आजबाट विजेताले 7 लाख बढ़ी पुरस्कार पाउने
3: साझा खबरको अन्त्यमा कार्टुन हामीले फितकौली .com राजेश मानन्दरले बनाउनु भएको कार्टुन लिएका छौं व्यङ्ग्य गर्न खोजिएको छ पछिल्लो समय नेपाली क्रिकेटको खस्किँदो
7: अवस्था जसले नतिजा पनि राम्रो दिन सकिराखेको छैन, तर विश्वभरमा नेपालीलाई चिनाउने एउटा खेल मध्येमा नेपाली क्रिकेट पनि एउटा हो। त्यस विषयमा केही व्यक्तिहरूले पछिल्लो समयमा सामाजिक सञ्जालमा सुझावहरू आफ्नो विचारहरू पनि राख्दै आएका छन्। यहाँ एउटा खुल्ला मैदान जस्तो देखिन्छ, खुल्ला मैदानमा एकजना युवा थचक्कै बसेका छन् भूइँमा, एक्लै बरबराइरहेको जस्तो देखिन्छ, केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, क्रिकेटले नेपाललाई चिनाएको थियो फेरि हिजो आज चाहिँ किन हरि बिजोग।
3: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अरूलाई लिम्फुकास्ट चन्द्र सन्तोष गन्धर्व विदा भनौँ। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ. म लील प्रकाश चन्द. संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क CIM ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद CIM ले उत्पादन तथा प्रसारण गर्दै आएको छ. देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्छन्. आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग राजुपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ. यहाँलाई हार्दिक स्वागत छ भनिज्यू. विशेष त व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन. कस्तो भइरहेछ त्यो अगाडि
2: व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नुभयो. र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफू आफूलाई प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइरहेको छु. त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो र त्यसको लागि चाहिँ म आफूलाई आफूमा भएका कुराहरूलाई अझ निखार्नको लागि चाहिँ म एकदमै प्रयासरत छु र एकदमै रमाइलो लागिरहेको छ.
1: चार महिनामा त्यो केही कुराहरू बुझिसक्यो, सिकिसक्यो, थाहा भइसक्यो भन्ने कि अझै पनि त्यो अनुभव लिने अथवा बोल्ने भन्दा सुन्ने समय नै अलिक बढी जस्तो लाग्छ यहाँलाई?
2: यस्तो हुन्छ, सिक्ने चिजहरू त कहिले पनि सकिँदैन जस्तो लाग्छ मलाई. हरेक दिन नयाँ नयाँ कुराहरू सिक्दैछु र सिकेर आएको चिजहरू पनि धेरैजनालाई सिकाएको पनि छु आफूले. होइन, उदाहरणको लागि यस्तो हुन्छ, जस्तै म एउटा फिल्डबाट हाम्रो सदनमा चाहिँ जति पनि सांसदहरू हुनुहुन्छ उहाँहरू सबैजना डिफ्रेन्ट डिफ्रेन्ट फिल्डबाट आउनुभएको छ र हरेकजनालाई हरेक फिल्डको कुराहरू थाहा हुँदैन. सो मेरो फिल्डको कुराहरू थाहा नभएको कुरा, जस्तै म सूचना प्रविधिको क्षेत्रबाट आएको छु भने सूचना प्रविधि भनेको अहिले चाहिँ जुन हिसाबमा अगाडि विकास भइरहेको छ त्यो हिसाबमा चाहिँ सबै मान्छेहरू त्यसलाई पछ्याउन सकिरहेको हुँदैन. सो त्यसमा चाहिँ मैले सहयोग गरिरहेको हुन्छु.
1: भनेको सूचना प्रविधिको क्षेत्रमा अरू सांसदको तुलनामा सृजना श्रेष्ठ अलि अगाडि हो कि अथवा कस्तो लाग्छ आफूलाई?
2: त्यस्तो कम्पेयर त नगरौं. होइन, जति मैले बुझेको छु त्यो कुराहरू चाहिँ जहिले पनि म एकअर्कालाई सिकाएर र नबुझेको कुराहरू सिकेर चाहिँ जाने कुरामा चाहिँ म विश्वास गर्छु. म कसैभन्दा अब्बल छु चाहिँ म भन्दिनँ. होइन, तर मैले हजुरले सोधेको क्वेसनमा चाहिँ मलाई जति थाहा छ त्यो कुराहरू चाहिँ सिकाउँदै अथवा त्यो चिजलाई प्रयोग गर्दै, किनभने प्रयोग नभएर चाहिँ त्यो चिजलाई हामीले उसमा राखिराखेको छ, त्यसलाई प्रयोग गरेर अझ सरलताका साथ अगाडि बढाउन सकिन्छ. धेरै कुरा जस्तै सदनकै कुरामा टेक्निकल टिमहरू हुन्छ, टेक्निकली चिजहरूमा कहिलेकाहीँ सुचारू रूपले अगाडि लान नसक्दा प्रब्लम भइरहेको हुन्छ. होइन, डिजिटलाइजेसन गर्न धेरै जरुरी छ, अझ पनि सदनलाई देख्छु. होइन,
1: तर पहिलेको संसद र सांसदको तुलनामा अहिले त सूचना प्रविधिको धेरै राम्रै प्रयोग भइराखेको छ,
2: प्रयोग भइरहेछ. अझ पनि अझ यसको यस्तो स्तरोन्नतर गर्न अझ पनि जरुरी छ.
1: के भइदियो भने चाहिँ साँच्चै पूर्ण रूपमा उपयोग भएको मानिन्छ संसदमा सूचना प्रविधिको?
2: यसमा धेरैवटा कुराहरू छ. होइन, आज यसमा चाहिँ नजाउँ अब, किनभने काम पनि भइरहेको छ. होइन, जस्तै अब हामीले टाइम माग्दाखेरि डिजिटली नै माग्ने, होइन, अथवा अब सैद्धान्तिक छलफलहरू हुँदाखेरि पनि एउटा पहिलाको प्रक्रिया, किन पहिल्यैदेखि चलिरहेको प्रक्रिया हामीले एकैचोटि नै यो सबै चेन्ज गरौँ भन्न चाहिँ हुँदैन जस्तो लाग्छ, किनभने त्यसको पनि आफ्नै महत्व हुन्छ होला र यतिजनाले यति उयोसँग भाग लिनुभएको थियो भन्ने कुराहरू रेकर्डमा राख्नुपर्ने हुन्छ सदनमा. सो त्यो भन्दै गर्दाखेरि हामीले डिजिटली सोच्दा सोच्दै कतिपय कुराहरूलाई चाहिँ हामीले मोडिफाई गर्न पनि नसक्नुहुन्छ कि. सो त्यस कारणले गर्दाखेरि धेरै कुराहरूमा डिजिटलाइज गर्दै गएर गाह्रो गाह्रो कुराहरूलाई चाहिँ अलिकति सहजीकरण गर्दै लाने भन्ने सोचमा चाहिँ छौँ हामीहरू. त्यसमा अगाडि बढिरहेको छ, काम पनि भइरहेछ.
1: त्यसमा संसदीय समिति अथवा संघीय संसद सचिवालयले संसद र सांसदहरूले सूचना प्रविधिको उपयोग कसरी गर्ने भन्ने बारेमा कहिलेकाहीँ राय सल्लाह सुझाव मागेको अथवा एउटा सांसद ग्रुपमा यहाँलाई लागेर यसो गर्न पाए हुन्थ्यो भनेर पार्टी अथवा कुनै समिति अथवा कतै सरकार उहाँसँग छलफल गरेको त्यस्तो स्थिति छ कि छैन?
2: धेरै छ, यस्तो हुन्छ। हामी चाहिँ कस्तो हुन्छ भनेदेखि हामी संसदीय दलको मिटिङहरूमा पनि जस्तै अब आफ्नो पार्टीका सांसदहरूसँग मिटिङहरू बस्छौँ र बेला बेलामा आफ आफ्नो फिल्डहरूको एक्सपर्टिजहरूको कुराहरू पनि आउँछ र सचिव जीहरूसँग पनि कुराकानीहरू हुन्छ। अनि त्यो अनुसार पनि हामीले पार्टीको रूपमा एउटा एप्स पनि नयाँ बनाएको छौँ, एप्स नै काम गर्छौँ हामीहरू। अहिलेका सांसदहरू हामी राष्ट्रसभाका सांसदहरूको एउटा एप्स छ, त्यो एप्समा हामीहरू काम गर्छौँ।
1: भनेको सांसदहरूको लागि एप्लिकेशन हुन्छ, कसरी तपाईँहरूले त्यसको उपयोग गर्नु?
2: पल्स एप भनेर एप्लिकेशन छ, त्यो एप
1: सांसदको लागि मात्रै?
2: हजुर, त्यसमा चाहिँ हामी अब हामीले चाहिँ ओभरअल एउटा भर्चुअल अफिस सिस्टम भन्दाखेरि पनि हुन्छ त्यसलाई। त्यसमा चाहिँ हामीले अपोइन्टमेन्टहरू फिक्स गर्नेदेखि लिएर कुनै मन्त्रीजीहरूसँग पनि लिनुपर्ने छ भने त्यसमै हामीले फिक्स गर्न सक्छौँ। हामीले गरेका कामहरू जस्तै आज म इन्टरभ्यूमा आइरहेको छौँ, त्यो इन्टरभ्यू पनि मैले त्यसमा रेकर्ड राख्नुपर्ने हुन्छ होइन, अथवा अनि मैले कुन टपिकमा बोलेदेखि लिएर शून्य समयको रेकर्डहरूदेखि लिएर अनि के कुराहरू मलाई चाहिरहेको छदेखि लिएर हरेक कुरा त्यसमा हुन्छ। त्यो भइसकेपछि हामीलाई लगभग एउटा सचिवालय जस्तै पनि त्यसलाई मैले मानेको छु कि किनभने त्यहीँ सबै कामहरू हुन्छ, त्यहाँ बसेर काम गर्नु चाहिँ एकदमै सजिलो हुन्छ र ट्र्याकिङ सिस्टम र रेकर्ड पनि हाम्रो बस्छ कि किनभने हामी काम गर्दै जाँदै हिँड्दै जाँदै पाइला मेर्दै जाने भयो भने त हुँदैन। पछाडि फर्केर हेर्दाखेरि म आज कहाँ छु त, तीन महिनामा मैले के काम गरेँ त भन्दाखेरि त्यहाँ हेऱ्यो भनेदेखि मलाई कहिले त काम धेरै गरेको हिसाबले ओहो भनेर कन्फिडेन्स पनि हुन्छ, कहिले काहीँ चाहिँ महा मैले त धेरै काम गर्नु बाँकी रहेछ भनेर ओहो अब काम गर्नुपर्छ भने जस्तो हुन्छ। सो एउटा हामीलाई सही धरातल देखाउने ठाउँ चाहिँ यो एप्स हो।
1: त्यहाँ चाहिँ मन्त्री सांसद सबै हुनुहुन्छ अथवा पार्टीको अरू नेताहरू पनि जो सांसदमा भएको व्यक्तिहरू पनि सहभागी हुन पाउनु?
2: त्यसमा चाहिँ सांसदहरूको लागि मात्र खासमा त्यो एपमा अब त्यसमा पछि गएर भर्खर मात्र हामी यो लन्च गरेर हामी त्यसमा काम गर्दैछौँ र यसको अभिमुखीकरण हाम्रो प्रोग्रामहरू पनि हुँदैछ, धेरैजनालाई सिकाउँदै पनि छौँ।
1: कतिपय सांसदले चाहिँ के भन्नुहुन्छ भने अहिलेको मन्त्रीहरूसँग भेट्न खोज्यो भने समय नपाएको अथवा व्यवस्थापन नभएको भन्नुहुन्छ। यदि तपाईँहरू अहिले राष्ट्रपति सरकारमा हुँदाखेरि कुनै समसामयिक विषयमा भन्नु मन लाग्यो अथवा कोही मन्त्रीसँग भेट्न मन लाग्यो भने तपाईँले त्यो एप्लिकेशनमा लेखेर कहिले भेट्ने समय भएको नभएको बारेमा पनि त्यो सन्देश आदान प्रदान त्यहाँ हुन्छ। अनि अहिले संसदमा त्यो हामीले जुन खालको उपस्थिति हेर्छौँ, राष्ट्रपा अवश्य पनि त्यो संख्यात्मक हिसाबले बढ़ी भयो र उमेरको हिसाबले त्यहाँ विभिन्न उमेर समूहको पनि त्यो खालको स्थिति त्यहाँ देखिन्छ। राष्ट्रपा सांसदसँग त तपाईँको आत्मीयता त्यो हिमसिम स्वाभाविक रूपमा हुने भयो, अरू सांसदहरू अथवा अरू राजनीतिक दलको नेताहरूसँगको भेटघाट संवाद पनि उत्तिकै राम्रै ढंगबाट चलिराखेको छ अथवा त्यो प्रशस्त समय अझै पुगिसकेको छैन?
2: यो क्वेसन एकदम रमाइलो क्वेसन छ होइन। कस्तो छ भने म पनि राजनीति गर्नुभन्दा अगाडि सदनको अभ्यासहरू पहिला हेर्दाखेरि चाहिँ एउटा पार्टी कि अर्को पार्टी भनेको चाहिँ पुरै विपक्षी दल होइन, प्रतिपक्षी दल र सत्तापक्षको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भनेर जस्तो लाग्थ्यो। तर अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीहरू सबैजना फ्रेन्ड्स हो जस्तो लाग्छ कि हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा भित्र छिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनुपर्छ होइन, आफ्नो हिसाबले गरिराख्नु भएको हुन्छ। हामी सत्तापक्षको मान्छेले कति कुरा हामी चाहिँ हामी अझ बढी बोल्न मन लागेको कुरामा कहिले बोल्न पाइँदैन, किनभनेदेखि बोल्न मन लाग्यो भन्दा मतलबै त्यो हस्तक्षेप गर्ने भन्ने होइन, तर कतिपय कुराहरू हामीले चाहेर पनि टाइम दिन सकिरह किन उहाँहरूलाई टाइम दिनुपर्ने हुन्छ होइन, हामीले बुझिदिनुपर्ने हुन्छ कि कम्प्रोमाइज भएर धेरै हुन्छ जस्तो मलाई लाग्छ। आज
1: सरकारमा रहेको राजनीतिक दलको सांसद हुनुको नाता
2: हो र अब रिलेसनको कुराहरू गर्दाखेरि चाहिँ हामी मजाले एकै ठाउँमा बसेर खाजा खान्छौँ, चिया खान्छौँ होइन, कुराकानीहरू गर्छौँ। जस्तै मैले भनिहालेँ
1: पार्टीकै अथवा पार्टी बाहिरको अरू पार्टीको पनि
2: सांसदहरूसँग पनि हजुरले जुन राष्ट्र स्वतन्त्र पार्टीको धेरै सांसदहरूसँग चाहिँ हाम्रो राम्रो होला र अरू पार्टीकोसँग चाहिँ कस्तो रिलेसन भन्नुभयो, हाम्रो पार्टीगत हिसाबमा केही पनि छैन, एकदमै हामी साथी जस्तो दिने गर्छौँ। र अझ मैले त किनभने हाम्रो राष्ट्र स्वतन्त्र पार्टी जो भने पनि नयाँ पार्टी हो होइन, हामीले सिक्नुपर्ने कुराहरू पनि धेरै छ, जुन अब हाम्रो पुराना पार्टीहरूसँग त एक्सपिरियन्स छ, के गर्दाखेरि के हुन्छ भन्ने कुराहरू छ, कति राम्रो राम्रो विचारहरू पनि छन् उहाँहरूसँग।
1: त्यो अहिले संसदमा अरू राजनीतिक दल अथवा अरू उमेर समूहको भनौँ न अलिकति एउटा परिपक्व भइसकेको उमेरको हिसाबले, हुन त उमेरले परिपक्व हुन्छ कि समय परिस्थितिले त्यो फेरि अर्को बहसको विषय होला, अरू पार्टीको अरू सांसदहरूको बोलाई अथवा व्यवहारबाट पनि यी कुरा चाहिँ अनुकरणीय अथवा सिक्न लायक रहेछ भन्ने एउटा सांसदको रूपमा त्यस्तो महसुस कहिले हुन्छ कि हुँदैन?
2: एकदमै हुन्छ, हरेक दिन म भनिरहन्छु, हरेक दिन म थोरै टाइम निकालेर डिफ्रेन्ट डिफ्रेन्ट व्यक्तिहरूसँग कुरा गर्न मन पराउँछु म चाहिँ होइन, सधैँ एकजनासँग बसिराख्नुभन्दा अनि उहाँहरूसँग कुराकानी गर्दाखेरि चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट तरिकाको कुराहरू हुन्छ कि, साधारण कुरा हो तर कस्तो भनेदेखि उहाँहरूको जुन एउटा प्र्याक्टिस छ पहिलादेखि, त्यो प्र्याक्टिसमा चाहिँ गल्तीहरू पनि सेयर गर्नुहुन्छ गर्दाखेरि हामीले यो गर्दाखेरि चाहिँ यो भने तपाईँहरू चाहिँ विचार गर्नुहोस् है भनेर भन्नुहुन्छ एकदमै खुला
1: व्यक्तिगत रूपमा पनि
2: भन्नुहुन्छ व्यक्तिगत रूपमा चाहिँ त्यो मलाई एकदमै मनपर्छ उहाँहरूको होइन हामीले चाहिँ यो मिस्टेक गरेको थियौँ तपाईँहरू चाहिँ अब सत्तामा भयो यो मिस्टेक नगर्नुहोस् है भनेर भन्दाखेरि चाहिँ मलाई एकदमै स्वागत योग्य लाग्छ त्यस्ता कुराहरू सो हामीलाई यतिसम्मको साथ दिने मान्छेहरू भइसके पछाडि त एउटा जिम्मेवारी बोध पनि एकदम हुन्छ त्यस कारणले गर्दाखेरि त्यो गल्तीहरूबाट उहाँहरूको गल्तीहरूबाट सिक्दै र उहाँहरूले दिएको सजेसनहरूलाई चाहिँ हामीले लिएर अगाडि बढ्यो भनेदेखि चाहिँ अवश्य पनि स्थायी सरकार बनाउनलाई हामीलाई एकदमै सहयोग पुग्छ जस्तो लाग्छ
1: अहिले संसदको कतिपय अभिव्यक्तिको विषयमा अथवा संसदीय समितिमा सांसदहरूको अभिव्यक्तिको विषयमा कहिलेकाहीँ बाहिर अहिले चर्चा सुनिन्छ कि परिपक्वताको हिसाबले अघि पनि हामीले कुरा गर्यौं कि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँगको अनुभव कम हुन सक्छ त्यो विषयलाई चाहिँ कसरी लिनुहुन्छ अनि यो चाहिँ नगरेको भए अथवा यसरी नबोलिएको भए चाहिँ हुन्थ्यो कि भन्ने त्यस्तो कहिलेकाहीँ लाग्छ कि लाग्दैन
2: लाग्छ यस्तो हुन्छ मैले अघि पनि भनिहालेँ नि कुरा फेरि जोड्छु हामी डिफ्रेन्ट ठाउँहरूबाट आएको मान्छे हौ होइन अब कोही अभियन्ता हुनुहुन्छ कोही पत्रकारिताबाट आउनु भएको छ कोही व्यवसायबाट आउनु भएको छ होइन सो उहाँहरूको आफ्नै शैली हुन्छ क्या बोल्ने जस्तै मेरो कस्तो शैली छ भन्ने कुरा अब मैले जुन मेरो पहिल्यैदेखि कुरा गर्ने तरिकाहरूलाई चाहिँ एकैचोटि चेन्ज गर्छु भनेर सकिँदैन विभिन्न टाइम फ्रेमले चाहिँ हामीलाई परिपक्व बनाउँदै जान्छ र बोल्ने अभिव्यक्ति पनि कस्तो कस्तो दिने भन्ने कुरा चाहिँ थोरै सिकाउनु चाहिँ हामीले सिकिसकेका छौँ हामीलाई बुझाइसक्नु भएको छ तर पनि बोल्दा बोल्दै कहिलेकाहीँ हाम्रो चाहिँ एउटा हुन्छ नि हाम्रो व्यक्तित्वले प्रभाव पार्छ कि त्यसमा हामीलाई चित्त बुझिरह हुँदैन कुरा जायज हुन्छ तर प्रस्तुतिकरण चाहिँ अलिक शैली चाहिँ अलिकता नमिलेको हो कि जस्तो हुन्छ त्यसमा हामीहरू चाहिँ बारम्बार छलफलहरूमा चाहिँ बसिरह हुन्छ र उहाँले कहिलेकाहीँ मिस्टेक हुन्छ कहिलेकाहीँ मबाट पनि मिस्टेक होला होइन त्यो गरिसके पछाडि चाहिँ हामीले चाहिँ जो सेल्फ इभ्यालुएसन चाहिँ गर्ने गरेका छौँ र अब अबको दिनहरूमा चाहिँ यहाँनिर चाहिँ हामीले गर्नु हुँदैन रहेछ है भन्ने कुराहरू चाहिँ साथीहरूले मजाले सही तरिकाले लिनुहुन्छ त्यसको लागि चाहिँ
1: अहिलेसम्म संसदमा कतिपटक यहाँले विचार राख्नुभयो
2: मैले यस्तो छ विचार राख्ने भन्ने कुराहरूमा चाहिँ अब यो हाम्रो शून्य समय आकस्मिक समय अनि विशेष समय भन्नेहरू हुन्छ र शून्य समय त हामीले बोल्नु पर्यो हाम्रो पालो आउँछ ठ्याक ठ्याकै आकस्मिक समय जुन कुरा मैले उठाउनु पर्ने मुद्दाहरू बोल्नुपर्ने जस्तो लाग्छ भने म त्यो कुरा बोल्छु र विशेष समयमा मैले दुईचोटि बोलिसकेँ अहिलेसम्ममा किन त्यसलाई टाइम कुर्नुपर्छ भनिहालेँ प्रतिपक्षी भएर मजाले कुरा गर्न पाइन्छ
1: हामीलाई
2: पालो एकदमै कम पाइन्छ र त्यो आधारमा हामीले पनि रिक्वेस्ट गर्छौँ हाम्रो क्षेत्रको कुराहरूदेखि लिएर हाम्रो कुनै एउटा एकदमै अर्जेन्ट छ मेरो चाहिँ पालो राखिदिनु होला भनेर हामीले अलिक अनुरोध गर्यो भने यसो हेरेर मिलाएर राखिदिनुहुन्छ र मैले बोल्नुपर्ने ठाउँमा मजाले बोलेको छु र यो सैद्धान्तिक छलफलहरूमा भाग लिने कुराहरूमा पनि पहिला कस्तो हुन्छ भने पहिला त्यो कुरालाई चाहिँ डेप्थमा नबुझिकन मलाई चाहिँ बोल्न मन लाग्दैन सो अलिकति अभ्यास गरेँ त्यस पछाडि अब चाहिँ हामीले विधेयकहरूमा कसरी काम गर्नुपर्छ भन्ने कुरा प्र्याक्टिकल्ली तल्लो लेभलबाटै बुझिसके पछाडि चाहिँ अब चाहिँ म अलिकता कन्फिडेन्ट महसुस गरिरहेको छु र अलि भाग पनि लिँदैछु त्यसमा
1: अनि कतिको तयारी गर्नुहुन्छ जस्तो मानव भोलि संसद बैठक छ भने त्यसको लागि तयारी जस्तो जनताहरूको कुरा पनि कहिलेकाहीँ भनिनु पर्ने होला तपाईँलाई जनताहरूले सम्पर्क गर्ने कुरा होला यो कसरी कस्तो खालको तयारी गर्नुपर्छ सांसदले
2: तयार त मैले भनिहालेँ एउटा खास एक्जाम्पल दिँदाखेरि त युनिभर्सिटीको लागि हामी जसरी भोलि पढ्न जाँदैछौँ भने भोलिको सब्जेक्ट के छ त भनेर हामी प्रिपेयर गर्थ्यौँ म त्यसरी अहिले लिन्छु कि मलाई चाहिँ कस्तो नयाँ एउटा युनिभर्सिटीमा भर्ना भइरहेको र नयाँ इनर्जी आइरहेको जस्तो फिल हुन्छ कि जहिले पनि हरेक दिन मेरो लागि चाहिँ नयाँ कुरा सिक्ने ठाउँ हुन्छ त्यहाँनिर सो म आफूलाई चाहिँ प्रिपेयरै गरेर जान्छु होइन भोलिको सब्जेक्ट के छ त कार्यसूची के छ त त्यो अनुसारले त्यसमा दिने प्रस्तुतिदेखि लिएर अनि त्यसमा हुनसक्ने कुराहरू के एड अन गर्न सकिन्छ होइन त्यो कुरालाई चाहिँ अलिकति मेन्टली प्रिपेयरै भएर जान्छु आफ्नो प्रस्तुति छैन भने पनि मेन्टली प्रिपेयरै भएर जान्छु
1: एकजना राज्यसभाकै सांसद आउनु भएको थियो यहाँ अनि अहिलेको तयारीको त कुरै नगरौँ विद्यार्थी जीवनमा जसरी हामी एउटा कक्षाबाट अर्कोमा प्रवेश गर्नको लागि पढ्छौँ त्यतिखेर त के पढिन्थ्यो भनेर अहिले त्योभन्दा डबर त्योबर पढ्नु परिरहेको छ
2: एकदमै सही कुरा
1: तपाईँको पनि त्यस्तै हो
2: मेरो पनि त्यस्तै नै छ मलाई कस्तो लाग्छ भनेदेखि यतिकै जाँदाखेरि पनि हामीले धेरै कुराहरू त थाहा भएकै हुन्छ होइन तर हामी एउटा यस्तो ठाउँमा छौँ अहिले होइन मैले बुझेको चाहिँ के भने सदनमा गइसकेपछि हामीले गरेको एउटा सानो निर्णयले गर्दाखेरि चाहिँ जस्तै श्रमिकको जीवनमा किसानको जीवनमा व्यवसायीहरूको जीवनमा उद्योगीहरूको जीवनमा विद्यार्थीहरूको जीवनमा धेरै ठूलो प्रभाव पर्छ एउटा सानो नीति नियम नमिल्दा होइन त्यसले गर्दा त्यस कारणले चाहिँ हामी चाहिँ ला मैले आज धेरै पढिनँ यसमा धेरै अध्ययन गरिनँ र मैले चाहिँ यो कारणले मेरो मिस्टेक भयो है भन्ने हामीलाई छुट छैन क्या सो वी निड टु प्र्याक्टिस मोर धेरैभन्दा धेरै चाहिन्छ हामीलाई त्यो. हामी अब चाहिँ त्यो गल्ती गर्ने छुट चाहिँ हामीलाई छैन. सो सकेसम्म हामीले चाहिँ एकदमै आजभन्दा आज यतिका वर्षसम्म जुन सानो कानुन नमिल्दाखेरिको भोगाइ त हामीले भोगेको छौँ नि त. म त व्यावसायिक ब्याकग्राउन्डबाटै आएको छु, 20-22 वर्षको एक्सपिरियन्स छ. नेपालमै बसेर आज व्यवसाय गरौँ भन्दाखेरि पनि मेरा सँगैका सहकर्मी साथीहरू सबैजना विदेशै जानुभएको छ. म एक्लै यहाँ बसेर म यहीँ बसेर गर्छु भन्दाखेरि पनि आजसम्म पनि एउटा सेटिस्फ्याक्सन चाहिँ छैन कि. यहाँ बसेर गरेर मैले राम्रो गरेँ भने चाहिँ छैन. त्यो गर्दै गर्दाखेरि त्यो चिजलाई चाहिँ मैले अब आउँदो दिनमा मेरो छोराछोरीले चाहिँ यहाँ बस्ने वातावरण होस् भन्ने हिसाबले चाहिँ राजनीतिमा जानुपर्छ. र सम्पूर्ण नेपालीहरूले जस्तै अब यहाँ पढेका स्टुडेन्टहरूलाई चाहिँ प्लस टू सकिने बित्तिकै खालि बाहिर जाने मात्रै उनीहरूको सोच हुन्छ. त्यो सोचलाई कसरी चाहिँ हामीले चेन्ज गर्न सक्छौँ त भन्दाखेरि हामीले पोलिसीमा चेन्ज गरेर मात्रै हो कि सबै कुरालाई इफेक्ट गर्ने भनेर. त्यस कारण चाहिँ त्यो पोलिसीको कुरा गर्नको लागि चाहिँ हामी तयारी बिना चाहिँ हामी जानु हुँदैन भन्ने मेरो चाहिँ सिद्धान्त छ.
1: तपाईँका साथीभाइहरू विदेशतिर अधिकांश पुग्नुभयो, तपाईँ देशमा हुनुहुन्छ र देशमै बसेर पनि तपाईँलाई अझै त्यो सन्तुष्टि मिलिरहेको छैन मैले बसेर राम्रो गरेँ भन्ने ढङ्गबाट. अनि त्यस्तो व्यक्ति संसदमा अथवा संसदीय समितिमा पुग्दाखेरि विशेष त उद्योग र व्यवसाय क्षेत्रमा राम्रो गर्नको लागि चार महिनामा केही सोरसार केही शुरूआत भइसक्यो अथवा अझै समय लाग्छ तपाईँलाई राम्रो त्यो वातावरण बनाउनको लागि नीतिगत रूपमा त्यसो खालको व्यवस्था गर्नको लागि सहयोग गर्नको लागि.
2: यस्तो छ, म हजुरलाई मेरो स्टार्टिङ राजनीतिमा प्रवेश गरेको सन्दर्भ नै जोड्न चाहन्छु. यसमा मैले अघि पनि भनिहालेँ, म व्यवसायिक क्षेत्रबाट आएको हो र विगत 20-22 वर्षदेखि म यो क्षेत्रमै छु र यो क्षेत्रमा काम गर्दै जाँदा विभिन्न समस्याहरू आइपरे. त्यो समस्याहरू जस्तै सानो एउटा उद्योग व्यवसाय गर्ने मान्छेले चाहिँ उद्योग रजिस्ट्रेसन गर्ने प्रोसेसदेखि उनीहरूलाई उसलाई प्रब्लम हुन्छ. त्यो प्रोसेस गर्दै जाँदा उसलाई फन्डिङको प्रब्लम, ब्याङ्कबाट लिने लोनको प्रब्लम होइन, धेरै कुराहरू जस्तै कुनै पनि चिजहरूलाई एउटा उद्योगसम्म लैजानको लागि त झनै धेरै प्रब्लम. सो यो सबै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ यसलाई कसरी चाहिँ हामीले मिलाउन सकिन्छ त भन्दै जाँदाखेरि एक्लै त सकिँदैन, यसको लागि चाहिँ एउटा संगठन चाहिन्छ भन्दै सोच्दै गर्दाखेरि चाहिँ म क्याम महासंघमा जोडिन पुगेको हो र सूचना प्रविधिको एउटा छाता संगठन क्याम महासंघ 77 जिल्लामा यो यसको छाता संगठनको रूपमा बसेको
1: एउटा
2: र मेरो आफ्नो कम्पनी पनि मैले चाहिँ 7-8 ब्रान्डहरू चाहिँ इम्पोर्ट गरेर नेपालको लागि 77 जिल्लाहरूमा 77 नभनौँ लगभग 70 जति चाहिँ जिल्लाहरूमा मोस्ट अफ दि अलिक दुर्गममा चाहिँ पुग्दैन होला तर सबै ठाउँमा चाहिँ हाम्रो नेटवर्क छ भने यो नेटवर्क र क्यामको नेटवर्क भएको कारणले गर्दा यो सबै देशको हरेक जिल्लासँग चाहिँ म कनेक्ट हुन सकेको थिएँ. यो यतिका वर्षहरूमा कनेक्ट भएर काम गरिरहँदाखेरि चाहिँ उहाँहरूको आवाजलाई सरकारसम्म पुर्याउनको लागि जस्तै मैले एआई पोलिसीमा काम गरेको छु, डेटा प्रोटेक्सनको पोलिसीमा काम गरेको छु होइन, साइबर सेक्युरिटीको कुराहरूमा काम गरेको छु. यो कुराहरू सरकार समक्ष पुर्याउने कोसिस त गरियो तर हाम्रो चाहिँ सजेसनमा मात्रै सीमित हुन्थ्यो क्या. पहिला पहिला
1: कुरा
2: म उपाध्यक्ष भएर पनि काम गरेको छु, क्यान महासंघको कार्यवाहक अध्यक्ष भएर पनि मैले चलाइसकेको छु. त्यो दिनहरूमा चाहिँ हाम्रो काम भनेको सजेसन दिने हुन्छ, हामीले चाहिँ सरकारलाई सजेसन दिनु हुन्थ्यो तर त्यो सजेसनको इम्प्लिमेन्टेसन गर्ने ठाउँमा आफू नहुँदाखेरि चाहिँ त्यो चित्तै नबुझ्ने क्या. यसरी गर्दा हुन्छ ठ्याक्कै थाहा छ तर त्यो नहुँदाखेरि चाहिँ साह्रै गाह्रो हुँदो रहेछ कि त्यसलाई त्यो चिजलाई एडप्ट गर्नको लागि चाहिँ. सो त्यो हुँदै गइसके पछाडि चाहिँ मैले चाहिँ अब हुँदैन भनेर एउटा सर्टिन हाम्रो साथीहरूको ग्रुपहरू थियो, अब चाहिँ हामी चाहिँ कुनै न कुनै उसमा लागेर चाहिँ हामीले चाहिँ एउटा राजनीतिमा प्रवेश गर्नै पर्छ. हामी जस्तो मान्छेहरू पहिल्यै नगएर चाहिँ हामीले गर्न नसकेको हो, अबको टाइममा हामी गएन भने चाहिँ हामी कहिले पनि गर्न सक्दैनौँ है भन्ने हिसाबको कुराहरू हुन थाल्यो. त्यस पछाडि चाहिँ हामी त्यही सिलसिलामा प्रवेश पनि गरेँ मैले र अब कुन पार्टी छान्ने भन्दाखेरि चाहिँ अब हेर्दाखेरि हिसाबले राम्रो पार्टी भनेको राष्ट्र स्वतन्त्र पार्टी, जसको विचारधाराहरू मेरो विचारधारासँग धेरै मिल्ने भएको भएर चाहिँ यो पार्टीमा गएर यो पार्टीलाई अझ सशक्त रूपमा मैले चाहिँ कन्ट्रिब्युट गर्न सक्छु कि मेरो एक्सपिरियन्सहरूलाई भनेर त्यतिको लागि मात्र म आएको थिएँ. र राजनीतिमा प्रवेश गरिसके पछाडि त झन् त्यहाँ सब शपथ लिएँ, शपथ दिइसकेपछि एउटा यस्तो जिम्मेवारी बोध भयो मलाई. त्यस पछाडि ल अब चाहिँ हामीले गर्नुपर्छ है भनेर मेरो जति पनि मेरो टिम भन्छु म 77 जिल्लाको नेटवर्कहरू छ त्यो सबै टिमहरूले चाहिँ मलाई साथ पनि दिइराख्नु भएको छ र हाम्रो प्रतिनिधित्व तपाईँ हो है, तपाईँले चाहिँ गर्नुपर्छ भन्ने हिसाबको उहाँहरूबाट सिकिराखेको हुन्छ, धेरै इस्युजहरू पठाइराख्नु भएको पनि हुन्छ. त्यसैमा काम गरेर नि मात्रै पनि त्यसैमा मात्रै काम गर्न सक्यो भने पनि मैले चाहिँ धेरै काम गर्न सक्छु जस्तो लाग्छ कि. र लकिली म चाहिँ उद्योग वाणिज्य समितिमा पनि छु, राज्यको समितिमा पनि उद्योग वाणिज्य समितिमा रहेर काम गर्दै जाँदाखेरि चाहिँ धेरै इस्युजहरूमा काम पनि भइरहेको छ.
1: त्यसो भए तपाईँले देशलाई दिनुपर्ने धेरै थोक र धेरै त्यो अनुभव अथवा विज्ञता छ जो पाँच वर्षमा सकिन्छ सकिँदैन दिएर
2: दिएर दिएर भने त म फेरि भन्छु कहिले पनि सकिँदैन होइन. मैले दिनुपर्ने कुराहरू त म आफ्नो तर्फबाट 100% नै दिइहाल्छु. त्यो भन्दैमा म एकदम विज्ञ छु, मलाई एकदमै धेरै एक्सपिरियन्स छ, मैले सबै जानेको छु भन्नु खोजेको होइन. जति बुझेको छु अरूभन्दा पनि मसँग चाहिँ टिम वर्क छ क्या. त्यो टिम वर्कमा मिलेर जस्तै मैले चाहिँ कस्तो हुन्छ कुनै एउटा इस्यु छ भने त्यो इस्युलाई हामीले पढेर मात्रै हुँदैन कि, त्यसमा चाहिँ तल गएर धरातलमा बसेर चाहिँ कहाँनिर कुन चिजले चाहिँ यसरी गरिरहेको छ भन्ने कुराहरू चाहिँ सम्बन्धित निकायहरूसँग छलफल गरेर त्यसको निर्णय निकाल्न सक्यो भनेदेखि चाहिँ समाधान निकाल्न सक्यो भनेदेखि चाहिँ सही रूपमा समाधान हुन्छ. र कानून बनाउने प्रक्रियामा त झन् हामीले कानून बनाउँदै गर्दाखेरि हामी विज्ञको टिमहरू मात्रै बसेर कानून बनाउँछ हुँदैन भन्छु. म जहिले पनि समितिमा गर्ने कुरै त्यही हो कि हामीहरू सर्टेन विज्ञहरू बस्छौँ अनि हामी छलफल गर्छौँ, त्यो आधारमा चाहिँ ल अब चाहिँ यसो गर्नुपर्छ है भन्ने निष्कर्षमा पुग्छौँ कि, त्यो होइन. हामीले चाहिँ त्यो चिजले इफेक्टेड मान्छेहरू को छन् त्यो इफेक्टेड मान्छेहरूको समूहहरूलाई पनि हामीले चाहिँ एउटा मेजर समूह मानेर चाहिँ उहाँहरूसँग कुरा गरेर त्यो चिजलाई सर्ट आउट गर्नको लागि कस्तो कानुन चाहिँदो रहेछ त भन्ने कुरामा चाहिँ हामीले काम गर्यो भने चाहिँ सही रूपमा चाहिँ हामीले कानुनी रूपमा काम गर्न सक्छौँ हुन्छौँ जस्तो मलाई लाग्छ.
1: हालसालैको दिनमा तपाईँ धरान लगायतका विभिन्न क्षेत्रहरूको अवलोकन भ्रमण गरेर फर्काउनु भयो र सम्भवतः तपाईँसँग मन्त्रीजी पनि हुनुहुन्थ्यो. यसपालिको संसदमा तपाईँ नयाँ ढङ्गबाट नयाँ पार्टीबाट अगाडि बढ्दै गर्दाखेरि त्यस्तो केही महसुस भयो कि अथवा त्यो सांसदहरूको बुझाएको कमजोरी अथवा बुझाएको सकारात्मकता त्यसैमा निर्भर गर्दो रहेछ भन्ने लाग्छ.
2: हजुर यस्तो भयो, मलाई चाहिँ मैले सुनेको थिएँ समानुपातिक सांसद भनेको बेग्लै हुन्छ, प्रत्यक्ष भनेको चाहिँ एकदम अब भनौँ न उनीहरूको बीचमै कन्फिडेन्स भनेकै डिफ्रेन्ट लेभल हुन्छ भनेर चाहिँ मैले सुनेको थिएँ. तर म एज अ समानुपातिक सांसद गइरहँदाखेरि यतिकै गएको भएदेखि सायद त्यस्तो हुन्थ्यो होला. हामीले पनि पार्टीमा एउटा प्रारम्भिक चरणको इक्जामहरू हुन्थ्यो हाम्रो चाहिँ होइन, त्यो इक्जामहरूमा चाहिँ तीन चार चरणको इक्जामहरू थियो. त्यो इक्जामहरूमा म मजाले पास गरेर अब्बल श्रेणीमा पास भएको भन्छु हजुर. म भोटिङदेखि लिएर हाम्रो जति पनि थियो त्योहरूमा चाहिँ म राम्रै पोजिसनमा सेकेन्ड थर्ड यस्तो महिलाहरूमा भएरै उछिन्दै उछिन्दै म अगाडि बढेको भएर चाहिँ एकदमै कन्फिडेन्स बढ्यो. त्यस कारणले गर्दाखेरि म आफूलाई चाहिँ समानुपातिक सांसद भनेको चाहिँ अझ बढी पावर फिल हुन्छ क्या, किनभने क्षेत्रगत सांसद भयो भने त क्षेत्रको लागि मात्रै हेर्ने हो. समानुपातिक सांसद हामी देशैभरिको मुद्दा उठाउन सक्छौँ, देशैभरिलाई हेर्नुपर्ने हुन्छ, हामीमा झन् धेरै अभिभावक छ जस्तो मलाई फिल हुन्छ होइन. तर पनि हाम्रो पार्टीले चाहिँ जुन जुन क्षेत्रमा आफ्नो प्रत्यक्ष सांसदहरूले उपविजेता हुनुभएको छ त्यो क्षेत्रमा चाहिँ हामीलाई क्षेत्रगत हिस्सामा समानुपातिक सांसदहरूलाई छुट्याइदिनु भएको छ. सो यही क्रममा चाहिँ मलाई चाहिँ धरान परेको छ सुनसरी क्षेत्र नम्बर एक, जहाँ मेरो जन्मघर त्यो पनि त्यतै पर्छ. सो अब आफ्नै क्षेत्रको सेवा गर्ने मौका पाउँदाखेरि चाहिँ म एकदमै खुसी पनि छु र डेडिकेटेड रूपमा भनिहाले देशैभरिको कुराहरू छँदैछ हाम्रो काममा जिम्मेवारी
1: भनेको. समानुपातिक सांसद हुन पाएकोमा तपाईँलाई अझ बढ्दा गौरव महसुस
2: छ र समानुपातिक सांसदले यहाँसम्म गर्न सक्छ है भन्ने कुराको एउटा दायरा हुन्छ नि, त्यो दायरा चाहिँ तोड्न मन छ मलाई
1: भनेको. त्यो उत्कृष्ट उदाहरण चाहिँ प्रश्न गर्न चाहनुहुन्छ.
2: भोलिको दिनमा चाहिँ समानुपातिक सांसद रहिरहँदाखेरि सृजना श्रेष्ठले चाहिँ योसम्म गर्नुभयो भनेदेखि चाहिँ समानुपातिक सांसद चाहिँ कोहीभन्दा कम हुँदैन भन्ने कुराको उदाहरण चाहिँ दिन चाहन्छु.
1: भनेपछि अहिले तपाईँलाई गुनासो अथवा केही विचार यो चाहिँ यस्तो भयो मानिज्यू भनेर यो सुनसरीको मात्रै होइन देशैभरिबाट आउँछ कि कस्तो खालको हुन्छ?
2: देशैभरिबाट आउँछ हामीलाई. अनि सुनसरीमा काम गरिरहँदाखेरि अब यो सुनसरीको कुराहरू भयो, धरान सुनसरीको धरान भनेको चाहिँ जहिले पनि एउटा सरकारको आँखा नपुगेकै भन्छु कि म, यति राम्रो ठाउँ छ होइन धेरै किसिमले क्या. जस्तै भनिहाल्यौँ यो पर्यटकीय हिसाबले पनि त्यसलाई एकदमै नेपालकै एउटा बेस्ट डेस्टिनेसन बनाउन सक्छौँ होइन. त्यस्तै गरेर शिक्षाको केस हेर्नुपर्दाखेरि विश्वविद्यालयहरू एउटै नगरमा चारवटा विश्वविद्यालय छ, चार चारवटा विश्वविद्यालय एउटै ठाउँमा हुनु भनेको सानो कुरा होइन कि. जस्तै गरेर पूर्वाञ्चल इन्जिनियरिङ कलेज छ, एग्रिकल्चर इन्जिनियरिङ त्यहाँबाट स्टार्ट भएको हो, फुड टेक्नोलोजीको इन्जिनियरिङ कलेज हात्तेसार कलेज छ, त्यसपछि बिपी कोइराला हस्पिटल्स भयो, त्यस पछाडि संस्कृत विद्या यो पिण्डेश्वरी संस्कृत विद्यापीठ भनेर छ. यो चार चारवटा विश्वविद्यालय एकै ठाउँमा भएको ठाउँ धरानी हो होइन. त्यो सँगसँगै पर्यटकीय क्षेत्रले अस्ति भर्खरै पनि मैले चाहिँ हाम्रो टिमले पर्यटन मन्त्रीलाई पनि लिएर हामी सुनसरीको सबै सुनसरीलाई चाहिँ एउटा धरान मात्र होइन सुनसरीको ओभरअल सुनसरीलाई नै हामीले चाहिँ पर्यटकीय सर्किटको रूपमा चाहिँ हामीले कसरी प्रमोट गर्न सक्छौँ त, किनभने यस्तो जस्तै रामधुनी भयो होइन, तपाईँको गोराबाद भयो, कोसी टप्पुहरू त्यहीँ पर्छ, त्यसपछि बराह क्षेत्र हुँदै अझ साउन महिनाको टाइममा चाहिँ पिण्डेश्वरीमा चाहिँ बराह क्षेत्र र विष्णुपादिकामा छुने नदी जस्तै कोका नदी र तपाईँको कोशी नदीको संगमबाट पानी लिएर चाहिँ त्यो जल चढाउनको लागि पिण्डेश्वरीसम्म पुग्नुहुन्छ, इन्डियाबाट यति धेरै धर्मको लागि बोलबमको लागि भनेर चाहिँ आउनुहुन्छ पर्यटकहरू। त्यस पछाडि हाम्रो दन्तकाली एकदमै यो जस्तै सतीदेवीको दाँत पतन भएको ठाउँ भनेर चिनिन्छ, पञ्चकन्या विजयपुर डाँडा धेरै टाढो भनेको जस्तो ठाउँ कि फेरि 5 मिनट अगाडिको ठाउँ एकदमै गर्मी, त्यहाँ पुगिसकेपछि पुरै क्लाइमेटै चेन्ज, त्यो किसिमको अनुभव चाहिँ हामी त्यो एकै ठाउँमा गर्न पाउँछौँ भने यस्तो किसिमको पर्यटकीय सर्किट बनाउन सक्ने ठाउँलाई पनि हामीले काम गर्न नसकेको कारणले गर्दाखेरि त्यो देखिएकै छैन, मान्छेले चिनेकै छैन। एउटा हामीले चाहिँ इकोनोमीसँग जोड्यौँ भने यसलाई हामी त धरानको मात्र इकोनोमी बन्यो भने त पुरै देशको इकोनोमीमा हामी काम गर्न सक्छौँ यसलाई लिएर, यो कुराहरू छ। त्यस कारणले गर्दाखेरि चाहिँ यसमा मैले धेरै काम गरिसकेको
1: धरान अथवा इटहरीले तपाईँबाट के कति चाहिँ अपेक्षा गर्दा राम्रो हुन्छ, के के दिन चाहनुहुन्छ आफ्नो जुन क्षेत्र परेको छ?
2: मैले त यस्तो मैले सक्ने चाहिँ समन्वयको काम गरिदिइराखेको छु।
1: त्यहाँ बाँकी भनेको विकास निर्माण हो कि बजेटको कुरा हो कि के कुराहरू बढी चाहिन्छ?
2: यस्तो हुन्छ सर, मैले जब बुझेँ एज अ सांसद भइसकेपछि बजेट मात्रै ल्याएर पनि हुँदैन, त्यसको सहीसँग कार्यान्वयन पनि हुन पर्यो होइन। जस्तै अब अहिले सकेसम्म मैले अब धेरै कुराहरूमा जस्तै पर्यटकीय सेक्टरमा पनि मन्त्रीज्यूहरूसँग कुराकानी गरेर सबभन्दा बढी त धरान भनेको पानीको समस्या त्यहाँनिर पानीको लागि र तपाईँको बिपी कोइराला हस्पिटल्सको लागि चाहिँ मैले एकदमै धेरै यो 3 महिनामा चाहिँ कोसिस गरेको हो र धेरै फलोअप गर्दा हाम्रो सामान्यज्यू प्रधानमन्त्रीज्यूले पनि इटरीको एउटा बेलामा आएर सम्बोधनै गरिदिनु भएको थियो। हामी जितिसके पछाडि चाहिँ हामी धरानवासीलाई चाहिँ पानी खुवाउँछौँ भन्ने हिसाबमा र त्यही सम्बोधन अनुसारले उहाँले चाहिँ कोसिसको पानीको बजेट पनि पारिदिनु भएको छ अनि हामी एकदमै खुसी छौँ त्यसको कारणले गर्दाखेरि।
1: जस्तो अहिले घर परिवारबाटै यसको नैतिक शिक्षा नैतिक रूपमा यसलाई सिकाउन सकियो भने भन्ने धेरै बहस पनि भइरहेको छ, तपाईँलाई के लाग्छ के कुरा हामीले परिवारबाटै अथवा घरबाटै सिकाउँदै अगाडि बढ्यो भने अपराधका घटनाहरू घट्न सक्छौँ?
2: कानुन मात्रै कडा गरेर पनि हुँदैन हजुर, यसमा यसको लागि चाहिँ हामी समाजबाटै बुझ्नुपर्छ कि छोरीलाई हामीले सुरक्षित रहन सिकाउँयौँ होइन। मेरो मम्मीहरूले पनि मलाई चाहिँ ल बाहिर रातिसम्म नबस है भन्न सिकाउनु भयो होला होइन, यसो लुगा नलगा भन्न सिकाउनु भयो होला, नचिनेको मान्छेसँग नबोल है भन्न सिकाउनु भयो होला। तर हाम्रो समाजमा हामीले छोराहरूलाई चाहिँ कहिले पनि सिकाएनौँ कि सम्मान गर्नुपर्छ, नारीहरूको सम्मान गर्नुपर्छ, नो भनेको नो हो होइन। एउटा हजुर वाइफमा पनि इफ वाइफले नो भन्छ भने द्याट मिन्स नो भन्ने कुराहरू चाहिँ हामीले त्यो किसिमको जनचेतना हाम्रो बच्चा बेलादेखि नै उहाँहरूलाई नसिकाएको कारणले पनि हो कि। र अर्को कुरा चाहिँ बेरोजगारीको कुरा भनौँ होइन, शिक्षाको अभावको कुराहरू, जति पनि पीडकहरू छन् उहाँहरूको सर्वेक्षण गरेर हेर्दाखेरि चाहिँ उहाँहरू भनेको चाहिँ कि त नपढेको मान्छेहरू हुन्छ होइन, कि त अब बेरोजगारहरू हुन्छ, कि लागु पदार्थ सेवन गर्ने मान्छेहरू हुन्छ, अलिकति साइको टाइपको मान्छेहरूले चाहिँ त्यो विवक्ष तरिकाले चाहिँ बलात्कारपछि हत्या पनि गरिरहेको हुन्छ भने यो सबै कुराहरूलाई चाहिँ हामी एउटा पहिला सुरुमा चाहिँ के कारणले भइरहेको छ, कस्तो प्रवृत्तिको मान्छेहरू यसमा लागि परेका छन् भने त्यसको चाहिँ सर्वेक्षण हुनुपर्छ र त्यसमा हामीले काम गर्नुपर्छ। त्यो भयो भनेदेखि चाहिँ लङ टर्मको लागि सर्वेक्षण हुन्छ जस्तो लाग्छ मलाई। र सँगसँगै कानुन पनि हामीले कडाभन्दा कडा कानुन यसमा चाहिँ परिमार्जन गर्नुपर्ने हुन्छ, त्यसको लागि हामी परिरहेको छौँ। र सामाजिक दायित्व पनि हुन्छ, हामी एउटा फ्यामिलीको दायित्व पनि हुन्छ, मैले मेरो छोरा छ भने छोरालाई सिकाउने कर्तव्य मेरो आफ्नो पनि हुन्छ। छोरा र छोरीमा विभेद घरबाट स्टार्ट हुन्छ कि, छोरीलाई हामीले जानी नजाने क्या, यो किनभने मेरो मम्मीले त्यही गर्नुभयो र मैले पनि त्यही गरिरहेको हुन्छु कि, यो हामीले अन्जानमा गरिरहेको छ। हाम्रो एउटा सबकन्सियस माइन्डमा चाहिँ छोरी मान्छेले चाहिँ सुरक्षित भएर बस्नुपर्छ, हामी आफूले आफूलाई सेक्योर फिल गर्दैनौँ, आफन्तकै बीचमा पनि हामी हामीलाई सेक्योर फिल गर्दैनौँ, कसैले हेर्ने बलात्कारै गर्नुपर्छ भन्ने पनि छैन, कसैको हेराइले पनि हामी बलात्कृत भइरहेको हुन्छौँ होइन। त्यो कुरालाई चाहिँ मैले एकदमै धेरै छोरी बच्चाहरूलाई हरेक फिल्डमा गएर चाहिँ मैले त्यसको उहाँहरूसँग कुरा लिन खोजिरहेको हुन्छु भने यति धेरै अहिलेको नानीहरू पनि यति धेरै उहाँहरू पीड़ित हुनुहुन्छ, अहिले साइबर बुलिङको कुराहरूदेखि लिएर अहिलेको 6 तपाईँको 10 पढ्ने छोरी बच्चाहरू त यति धेरै यो साइबर बुलिङमा परेको छन्। अस्ति भर्खर पनि मैले हाम्रो यो साइबर सेक्युरिटीको युनिटसँग कसरी कुराहरू गरेको छु, यसमा पनि मैले चाहिँ शिक्षा स्कूलको लेभल 7 सिलेबसमै राखेर चाहिँ यस्तो किसिमको भयो भने के गर्ने भन्ने कुराहरूको चाहिँ राख्नुपर्छ भनेर मैले सदनमा पनि आवाज उठाएको छु यसमा, किनभने यो धेरै छ, जति प्रविधि बढ्दै गयो होइन, जस्तै किनभने यसमा चाहिँ पीड़कहरूले पनि विभिन्न किसिमका प्रक्रियाहरू हेरेर बुझेर त्यसलाई चाहिँ लगाउनु खोज्ने प्र्याक्टिकली के कस्तो हुँदो रहेछ भनेर लगाउनु खोज्ने पनि बढिरहेको छ, कहाँ हामीले रोक्न सकिरहेको छैनौँ त समाजका कहाँ गइरहेको छ त भन्ने कुराहरू हामीले बुझेर यसलाई पनि हामीले परिमार्जन गर्दै लैजानुपर्ने हुन्छ. एउटा आमाको कर्तव्य हुन्छ, त्यसमा एउटा समाजको कर्तव्य हुन्छ, एउटा बुवाको कर्तव्य हुन्छ, र दाजुभाइ सबैजना मिलेर बनेको एउटा समाज हुन्छ. त्यो समाजले चाहिँ केटा र केटीलाई भन्ने कुराहरू चाहिँ के किसिमको हुन्छ भन्ने कुरा आफूले पनि बुझ्नुपर्ने हुन्छ. हामीले छोरालाई पनि जुन दिनुपर्ने शिक्षाहरू चाहिँ हामीले दिनलाई चाहिँ चुक्नु हुँदैन भन्ने लाग्छ. र त्यो सँगसँगै कानुन पनि फिटलो भएको कारणले गर्दाखेरि चाहिँ भइरहेको, त्यसको लागि चाहिँ कानुन चाहिँ कडा भन्दा कडा कानुन हुनुपर्छ. यो एउटै किसिमको कानुन, यो जुन कानुन छ त्यो कानुनले चाहिँ मान्छेहरू डराउँदैन जस्तो लाग्छ. र यो कानुन भइरहेको यो अपराध रोकिँदैन.
1: कुराकानीको लागि समयको लागि हामी धेरै धन्यवाद समानजी.
2: हजुर धन्यवाद हजुरलाई पनि धेरै धेरै धन्यवाद अनि यहाँ केही कुराहरू आफ्नो राख्नु दिनुभएकोमा. र अब मेरो आफ्नो जुन सदनको एक्सपिरियन्सहरू हजुरले राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद.
1: हस् धेरै धन्यवाद. यो सँगै आजलाई संवाद श्रृंखला हेर्नु सांसदको समय सकिएको छ. आजको संवाद श्रृंखला हेर्नु सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृजना श्रेष्ठसँग कुराकानी गर्यो र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्रीहरू लिएर उपस्थित हुनेछौ. तबसम्मको लागि प्रविधिमा साथ दिने अविधि कामलाई धेरै धन्यवाद दिँदै हामी सबैलाई

0: पहिलो समय सूचक अहिले बिहानको 7 बज्यो
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
2: कलेजका विशेषताहरू
3: पर्याप्त सुविधा सहित आफ्नै भवन
2: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
3: पर्याप्त छात्रवृत्ति व्यवस्था
2: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित 1 सम्पर्क नम्बर 056-493-495 एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
4: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी बौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98550-60359 र 98550-67359
5: चैतेधानमा नेट ब्लास्टको समस्या
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैतेधानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ रोगको लागि अनुकूल मौसम अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
7: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने
6: खेतमा पानी जमाइराख्ने
7: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने
6: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
8: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो
9: आमा मलाई दुध है
8: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
10: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
8: कहाँबाट ल्याउनुहुन्छ यो सबै
10: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरण
11: समूहमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाभरि आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषय पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौं। तपाईँले कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94.5 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन टार चितवनबाट, रेडियो साइनो 99.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकवानपुर 101.3 MHz हेटुना मकवानपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गर्ने गरेका छौं। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस् भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

राजनीति 2083 साल भदो महिनाको आज 12 गते तदनुसार इसी सन् 2026 अगस्त 28 तारिक सक सम्वत्सर 1948 नेपाल सम्वत् 1146 गुलाथ रौद्र नामक सम्वत्सर दक्षिणायन वर्ष ऋतु आज शुक्रबार रहेको छ। श्रावण शुक्ल पक्ष तिथि रहेको छ। आज पूर्णिमा तिथि रहेको छ। 8:57 पाला यानि कि विशेष गरी बिहानको 9:16 तदुपरान्त प्रतिपदा तिथि रहनेछ। नक्षत्रमा रहेको छ शतभिषा नक्षत्र रहेको छ 55:43 पाला रहेको छ। योगमा रहेको छ अति गण्ड योग रहेको छ। 8:53 पाला बिहानको 9:14 तदुपरान्त सुकर्म योग रहनेछ। कर्णमा रहेको छ बाबाह करण रहेको छ बिहानको 9:16 तदुपरान्त बालावाह करण रहनेछ। चन्द्रमा कुम्भ राशिमा श्री सूर्यनारायणजी सिंह राशिमा आनन्दादि योगमा आज सौम्य योग रहेको छ। आज बिहान सूर्योदय 5:41 भयो भने सन् सूर्यास्त 6:27 हुनेछ। आजको दिनमान घड़ी 12:46 पूरा रहनेछ। दिन विशेष रहेको छ। आज पञ्चक रहेको छ। ऋषि तर्पणी जनै पूर्णिमा रहेको छ। रक्षाबन्धन कुम्भेश्वर गोसाईकुण्ड पशुपतिनाथ मेला गुन्हु पुन्ही संस्कृत दिवस डलेलधुरा भागेश्वर जात सोलु दुधकुण्ड मेला मुक्तिनाथ यातुङ्ग व्यञ्जा नके मानस व्रत समाप्ति प्राणनाथ छत्रशाला मिलाप भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी पनि गराउनेछु। त्योभन्दा पहिला आजको समय यानि कि आजको शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष जानकारी गराउनेछु। आजको कालबेलाको समय रहेको छ बिहानको 10:28 50 सेकेन्डदेखि बिहानको दिउँसोको 12:04 51 सेकेन्डसम्म आज काल बेला रहेको छ। आजको शुभ बेला रहेको छ दिउँसोको 12:04 52 सेकेन्डदेखि दिउँसोको 1:40 52 सेकेन्डसम्म शुभ बेला। यस्तै गरेर लाभ बेला रहेको छ बिहानको 7:16 48 सेकेन्डदेखि बिहानको 8:52 49 सेकेन्डसम्म लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग पालिरहेको छ ग्रह गोचर। ग्रह गोचरमा श्री सूर्य 51 सेकेन्डसम्म आज काल बेला रहेको छ। आजको शुभ बेला रहेको छ दिउँसोको 12:04 52 सेकेन्डदेखि दिउँसोको 1:40 52 सेकेन्डसम्म शुभ बेला।

कर्कट राशिमा बुध सिंह राशिमा शनि मीन राशिमा राहु कुम्भ राशि र केतु सिंह राशिमा शुक्र कन्या राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कुम्भ राशि आउँछ, नाम आउँछ गोमा अथवा गोपाल भन्ने नाम आउँछ भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल।

0: मेष राशि हुनेहरूको लागि आजको दिन मेहनतले राम्रो परिणाम दिलाउँदैछ। तारिकको काम सम्पादन गर्दै मनको धनार्जन गर्न सकिन्छ। आफूले ठूलो काम सम्पादन हुँदै जाँदैछन्। प्रत्यक्ष नतिजाले उत्साह जगाउँदैछ। थोरै लगनबाट पनि नाफा कमाउन सकिन्छ। विभिन्न भौतिक साधन जुट्दै जाँदैछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय रहेको छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन पनि सकिने खालको योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन सफलताले हिम्मत दिलाउँदैछन्। प्रयत्न गर्दा राम्रो काममा जगबसाउने मौका मिल्दैछ। दिगो फाइदा हुने काम प्रारम्भ पनि हुने योग रहेको छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले समेत उत्साह बढ़ाउला। आफ्नो क्षेत्रमा प्रभुत्व गराउन सकिन्छ। मान सम्मान प्राप्त होला। मिहिनेतले नाम इनाम दिलाउन सक्छ। प्रतिशत काम गरेर धेरैको मन जित्न सकिने योग राशि वृषलाई आजको दिनमा विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका मिल्नेछ। तारिकको कामले धेरैको मन जित्न सकिन्छ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। टाढीका साथीभाइ नजिकिनाले हस्त बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा आफैलाई हुने खालको योग राशि मिथुनलाई आजको दिनमा विशेष देखिएको छ।
1: कर्कट
0: राशि उनीहरूको लागि आजको दिन विशेष गरी पहिलेको समस्या दोहोर्नाले अनमोल बन्न सक्छ। हल्लाको पछि लाग्दा दुःख पाइन्छ, तर समस्या दर्शाउँदा शुभ चिन्तकले साथ दिनेछन्। मेहनत गर्दा पछिको लागि फाइदा हुनेछ। तत्काल लाभ नभए पनि समस्या सुल्झाउन सकिन्छ। स्वास्थ्यको लागि निश्चित समय आराम गर्नु पर्ला। गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला। प्रयत्न गर्दा आंशिक काम सम्पादन हुने खालको योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। विभिन्न सहयोग र उपहार पाइन्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रको बन्धन कसिलो भएर जाने सम्भावना रहेको छ। सुख दुःखमा साथ दिनेहरू प्रशस्त मात्रामा भेटिनेछन्। परिवारजनसँगको साथले नयाँ आशा जगाउनेछ। कामको चापबाट पनि फुर्सद पाइन्छ। खानपान मनोरञ्जन र पहिरनको शोकले पनि खर्च बढाउने खालको योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन प्रतिस्पर्धीहरू किराना लाग्दै जानेछन् भने मुद्दामा पनि विजयको सम्भावना रहेको छ। रोकिया काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेर अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने काम फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौर समय जिताउन सक्छ। भौतिक साधन जुट्दै जाँदैछन्। दिगो फाइदा हुने काम पनि शुरू हुन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845725223, 9805725223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: राशि हुने हाम्रा लागि आजको दिन आफै सजिलो लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिनु सपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्दै जानेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीहरूको साथले हिम्मत दिलाउनेछन्। दिगो फाइदा हुने काम सम्पादन हुने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलाई किन आउन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भावे मात्र काम नबन्न सक्छ। अन्यलमा मानवजनको सुझाव सूर्यधार गर्दा सामान्य लाभ हुनेछ। रोकिया काम देखाउनु पर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा समेत उठाउन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन विभिन्न उपहार प्राप्त हुने समय रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिया काम बनेर नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्दीहरूलाई सजिलै हराउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल पाइन्छ। महत्वाकांक्षी योजना पनि विस्तारै फलदायी हुनेछ। मिहिनेतले नामदाम इनाम समेत दिलाउन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अध्ययन प्रगति हुनेछ। ज्ञानलाई निखार्ने समय रहेको छ। सुखद समाचारले उत्साह रहनेछ। आमदानीका नयाँ स्रोत बन्नुका साथै काममा संशोधन गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुनेछ। तर बोलीको गलत अर्थ लाग्ने मान सम्मानमा आघात पुग्न सक्छ। विचार सम्प्रेषण गर्न अघि राम्रो विचार पुग्नु होला। आफ्ना कमजोरीको फाइदा अरूले पनि उठाउन सक्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन परिवेश रमाइलो रहे पनि कामले व्यस्त बाहुनेछन्। प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ। विषयलीका आफन्तजनसँग भेटघाट हुनेछ। तर लोकात्रका लागि फजिल खर्च हुन सक्छ। समुद्र सम्बन्धको लागि विशेष ध्यान पुर्याउनु होला। स्वास्थ्यको लागि खानपानमा सजग रहनुपर्नेछ। अवसर पाइन्छ। तर अध्यावधिक ज्ञानको अभावले काममा पछि पर्ने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन खर्चको जोड गर्न अलि दौडौल गर्नु पर्ला। अवसरको खोजीमा केही आफन्तजन परिवारबाट टाढिनु पर्ने हुन सक्छ। छरछिमेकमा असमझदारी बढ्नेछ। व्यापारमा लगानी बढाउने समय रहेको छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। उधारो व्यापार गर्नु पर्ला। खर्च लागे पनि दिगो काम फेला पर्नेछ। चुनौती पन्साउँदै रोकिया काम पनि सम्पादन गर्न सकिने यो राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विद्युत यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पुत्रीदार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो।

विश्राम पछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गराइसकेका छौँ। आज कार्तिक मिति पञ्चाङ्ग मेषादि बाह्र राशिफलको विषयमा जानकारी भने हामीले तपाईँलाई विशेष रूपमा जानकारी पनि गराइसकेका छौँ र अब भने पारिरहेको छ तपाईँको भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ। भूत वर्तमान र भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौ र आज दिन पनि विशेष रहेको छ। आज रक्षाबन्धन, जने पूर्णिमा, ऋषि तर्पणी यानि कि श्रावणी पनि भन्न बुझिन्छ, श्रावणी स्नान पनि भनेर हामीले बुझ्न सकिन्छ। श्रावण शुक्ल पूर्णिमाका दिन जने पूर्णिमा मनाइन्छ। विशेष गरी संस्कृतमा यसलाई श्रावणी पूर्णिमा पनि भनिन्छ। नेपालमा यस दिन जनै फेर्ने, रक्षाबन्धन गर्ने, पूजा गर्ने, क्वाटी खाने जस्ता परम्पराहरू रहेका छन्। यस पर्वको मूल भावना भनेको शरीर, मन र कर्मको शुद्धता, रक्षा, धार्मिक संस्कार र आपसी प्रेम र सद्भाव पनि हो। विशेष गरी जनै फेर्ने परम्परा, जनै पूर्णिमाको सबैभन्दा प्रमुख परम्परा भनेको जनै फेर्ने दिन रहेको छ। उपनयन संस्कार गरेका हिन्दू पुरूषहरूले बिहान स्नान गरी शुद्ध भएर विधिपूर्वक पूजा गर्ने, पुरानो जनै निकालेर नयाँ जनै धारण गर्ने, जनैलाई केवल धागोको रूपमा मात्र नभई धार्मिक जिम्मेवारी, अनुशासन र पवित्रताको प्रतीकका रूपमा पनि लिइन्छ। विशेष गरी नयाँ जनै धारण गर्दा आफ्नो आचरण राम्रो राख्ने, सत्य धर्मको बाटो हिँड्ने तथा कर्तव्य पालना गर्ने भावना जोडिएको हुन्छ। रक्षाबन्धन अर्थात डोरो बाँध्ने यस दिन पुरोहित वा गुरूहरूबाट चाहिँ रक्षासूत्र विशेष गरी डोरो बाँध्ने चलन पनि रहेको छ। डोरो बाँध्दा मानिसको रक्षा होस्, रोग व्याधि विपत्तिबाट बचियोस्, सुख शान्ति प्राप्ति होस् भन्ने शुभकामना र आशीर्वाद गुरूहरूबाट पाइन्छ। यसै कारण यसलाई रक्षाबन्धन पनि भनिन्छ। आजकल दाजुभाइ र दिदीबहिनी बीच राखी बाँध्ने परम्परा पनि धेरै नेपालीमा परिवारमा देखिन्छ। तर नेपाल कुम्भको जनै पूर्णिमाको डोरो बाँध्ने परम्परा र भारतमा प्राचीन राखीको परम्परा एउटै मात्र होइनन्। यी दुवैमा केही समानता भए पनि आफ्ना आफ्ना सांस्कृतिक र परम्पराहरू पनि रहेको छ। क्वाटी खाने चलन विशेष गरी जनै पूर्णिमाको अर्को विशेषता भनेको क्वाटी हो। क्वाटी विभिन्न प्रकारका गेडागुडी भिजाएर तथा पकाएर बनाइने पौष्टिक परिकारको नेपालमा यसलाई विशेष गरी यसै पर्वमा खाने गरिन्छ। वर्षायाममा शरीरलाई ऊर्जा र पोषण दिन गेडागुडी उपयोगी हुने भएकाले क्वाटी खाने परम्परा सांस्कृतिक सँगै स्वास्थ्य सम्बन्धी पक्ष पनि विशेष जोडिएको देखिन्छ। धार्मिक तथा आध्यात्मिक महत्व जनै पूर्णिमा आफूलाई भित्र र बाहिरबाट शुद्ध बनाउने अवसरका रूपमा पनि लिइन्छ। यस दिन स्नान, पूजा, जप तथा दान धार्मिक कार्यकारी चलन पनि रहेको छ। विशेष गरी ऋषिहरूको स्मरण तथा पूजन गर्ने परम्परा भएकाले कतिपय स्थानमा यसलाई ऋषि तर्पणी पनि भनिन्छ। हामीले पनि ऋषि तर्पणी भन्ने गरिन्छ। यसले मानिसलाई आफ्ना गुरू, ऋषि तथा पूर्वज प्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने प्रेरित गर्दछ भने आज गाई जात्रासँग पनि सम्बन्ध रहेको छ। नेपालका केही समुदायमा जनै पूर्णिमाको भोलिपल्टदेखि गाई जात्रा शुरू हुन्छ। विशेष गरी काठमाडौँ उपत्यकामा यसको ठूलो सांस्कृतिक महत्व पनि रहेको छ। तर गाई जात्रा र जनै पूर्णिमा एउटै पर्व भने होइन, यी अलग अलग पर्वहरू हुन्। विभिन्न समुदायमा आफ्नै आफ्नै परम्परा रहेको छ। नेपाल बहुजातिक बहुसांस्कृतिक देश भएकाले जनै पूर्णिमा सबै ठाउँमा एउटै तरिकाले मनाइन्छ भन्ने चाहिँ होइन। ब्राह्मण क्षेत्रीय समुदायमा जनै फेर्ने र रक्षाबन्धन गर्ने चलन रहेको हुन्छ। विशेष गरी नेवार समुदाय पनि विभिन्न स्थानीय धार्मिक तथा सांस्कृतिक परम्परा रहित पर्व मनाइन्छ। गुरूङ समुदायमा यस दिन विशेष सांस्कृतिक महत्वका साथ मनाउने परम्परा पनि रहेको छ। अन्य समुदायले पनि आफ्नो धर्म संस्कार अनुसार विभिन्न तरिकाले यो दिन मनाउने गरिन्छ। जनै पूर्णिमाको मुख्य उपदेश र सन्देश भनेको जनै पूर्णिमाको वास्तविक महत्व केवल जनै फेर्नु वा हातमा डोरो बाँध्नु मात्र सीमित छैन, यसको गहिरो सन्देश पनि रहेको छ। आफूलाई शुद्ध राखौं,
आफ्नो कर्तव्य सम्झौं, धर्म र सरलताको बाटोमा हिँडौं, एक अर्काको रक्षा र सम्मान गरौं अनि परिवार तथा समाजमा प्रेम सद्भाव र एकता कायम राखौं। त्यसैले जनै पूर्णिमा धार्मिक आस्था, संस्कार, पारिवारिक सम्बन्ध, स्वास्थ्य, नेपाली सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण पर्वको रूपमा पनि हामीले बुझ्न सकिन्छ। आजको दिनमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने हो कि गुरुहरूद्वारा धागो बाँध्ने हो त भन्ने विषयमा पनि अलिकति चर्चा गरौं। विशेष गरी हो यो विषयमा अलि स्पष्ट छुट्याएर बुझ्न राम्रो हुन्छ। जनै पूर्णिमाको मूल नेपाली परम्परा र अहिले लोकप्रिय हुँदै गएको राखी बाँध्ने चलनमा केही फरक छ। गुरु पुरोहितबाट डोरो बाल्ने परम्परा जनै पूर्णिमाको परम्परागत धार्मिक पक्षमा गुरु पुरोहित वा पण्डितबाट रहस्यसूत्र बाँध्ने चलन महत्वपूर्ण रहेको छ। पूजा विधि गरेर हातमा बाँधिने यो डोरोलाई रक्षा, शुभता र मंगलको प्रतीक मानिन्छ। त्यसैले नेपालको परम्परागत रक्षा बन्धनमा गुरु वा पुरोहितबाट डोरो बाँध्नु नै प्रमुख चलन हो। दिदी बहिनीहरूले दाजुभाइलाई राखी बाँध्ने, अर्कोतर्फ दिदी बहिनीहरूले दाजुभाइलाई राखी बाँध्ने परम्परा पनि आज नेपालमा निकै प्रचलित भएको छ। यसमा दिदी बहिनीहरूले दाजुभाइको हातमा राखी बाँध्ने र दीर्घायु, सुख, समृद्धि र सुरक्षाको कामना गर्दछन्। दाजुभाइहरूले पनि दिदी बहिनीहरूलाई माया, सम्मान र संरक्षणको भावना व्यक्त गर्दछन् र विशेष गरी राखी रक्षाबन्धनको दाजुभाइ दिदी बहिनी केन्द्रित परम्परासँग जोडिएको हो। त्यसो भए आज के गर्ने त भन्दा दुवै गर्न मिल्छ, तर उद्देश्य र परम्परा फरक हुन सक्छ। धार्मिक संस्कारका रूपमा गुरु पुरोहितबाट रक्षासूत्र वा डोरो बाँध्ने गरिन्छ। दाजुभाइ दिदीबहिनीहरूको प्रेम र सद्भावका रूपमा दिदीबहिनीहरूले दाजुभाइलाई राखी बाँध्ने पनि गरिन्छ। कतिपय परिवारमा पहिले पूजा गरेर गुरूबाट डोरो बाँध्ने र पछि दिदीबहिनीहरूले राखी बाँध्ने चलन पनि रहेको छ। त्यसैले दिदीबहिनीहरूले राखी बाँध्ने कि गुरूहरूबाट डोरो बाँध्ने भनेर एउटालाई मात्र सही र अर्कोलाई गलत भन्नु उचित हुँदैन। जनै पूर्णिमाको धार्मिक परम्परा र गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने पक्ष पुरानो र महत्वपूर्ण भनेको भने के हो भने दिदी बहिनी दाजुभाइ बीच राखी बाँध्ने परम्परा पनि आजको सामाजिक सांस्कृतिक अभ्यासको महत्वपूर्ण हिस्सा बन्दै आएको छ। मुख्य कुरा धागो कुन व्यक्तिले बाँध्यो भन्दा पनि त्यसमा रहेको शुभकामना, रक्षा, प्रेम र सम्मान र सम्बन्धको भावना पनि बुझ्न सकिन्छ। जनै किन फेर्नु पर्दछ, जनैको महत्व र जनै फेर्दा के फाइदा र जनै धारण गर्दा के फाइदा हुन्छ भन्ने विषयमा पनि जानकारी म तपाईँलाई गराउँछु। अवश्य नै हामी जनै किन फेर्ने, यसको धार्मिक अर्थ के हो र जनै धारण गर्दा के फाइदा हुन्छ भन्ने कुरा बुझ्दा यसको महत्व अझ स्पष्ट रूपमा हामीले बुझ्न सकिन्छ। जनै भनेको के हो भन्दा जनै यज्ञोपवित, यज्ञोपवितम परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् आयुस्समग्रं प्रतिमं च शुभ्रं यज्ञोपवितम परमस्तु तेज। यो भनेर जनै धारण गर्ने, लगाउने गर्नुपर्छ। जनै यज्ञोपवित हिन्दू वैदिक परम्परामा उपनयन संस्कार गरिसकेपछि धारण गरे पवित्र सूत्र हो। यसलाई शरीरमा धारण गर्नु केवल एउटा धागो लगाउनु मात्र नभई धार्मिक कर्तव्य अनुशासन र जिम्मेवारी स्वीकार गरेको प्रतीकको रूपमा हामीले बुझ्न सकिन्छ। जनै किन फेर्ने भन्दा जनै पूर्णिमाका दिन पुरानो जनै हटाएर नयाँ जनै धारण गर्ने परम्परा रहेको छ। यसको पछाडि मुख्यतः दुईटा भावनाहरू छन्। समय सँगसँगै पुरानो जनै फोहोर वा जीर्ण हुन सक्छ। नयाँ जनै धारण गर्नुले आफूलाई नयाँ रूपमा शुद्ध र अनुशासित बनाउने संकल्पको प्रतीक पनि मानिन्छ। आफ्नो कर्तव्य सम्झने अवसर पनि हो। नयाँ जनै लगाउँदा मानिसले आफूले पालन गर्नुपर्ने धर्म, सदाचार र सत्य अनुशासन र जिम्मेवारी पनि फेरि सम्झने परम्पराको रूपमा बुझ्न सकिन्छ। त्यसैले जनै फेर्नु केवल पुरानो धागो निकालेर नयाँ धागो लगाउनुको रूपमा मात्र बुझ्नु भने हुँदैन।
जनेको महत्व भनेको परम्परागत रूपमा जनलाई पवित्रता, संस्कार, ज्ञान र कर्तव्यको प्रतीकको रूपमा मानिन्छ। धार्मिक व्याख्यामा जनेका तीन सूत्रलाई विभिन्न प्रकारका त्रयसँग जोडिएको बुझिएको छ। विशेष गरी देव ऋषि ऋण र ऋषि ऋण र पितृण सम्झाउने प्रतीकका रूपमा पनि व्याख्या गरिन्छ। यसको भावनार्थ हो मानिसले आफूभन्दा अगाडिका ज्ञान, संस्कार र परिवार तथा समाजप्रति आफ्नो जिम्मेवारी सम्झनुको रूपमा पनि बुझ्न सकिन्छ। यहाँ धार्मिक र आध्यात्मिक फाइदा र वैज्ञानिक शारीरिक फाइदा छुट्याएर बुझ्न गाह्रो हुन्छ। धार्मिक दृष्टिकोणले आफ्नो संस्कार र परम्पराको स्मरण हुन्छ। वैदिक पूजा, जप तथा धार्मिक कर्मप्रति अनुशासन पाउने सम्झना हुन्छ। सत्य, सदाचार र जिम्मेवारीको भावना जागृत हुनाले गराउने प्रत्येक रूपमा पनि बुझ्न सकिन्छ। आफूले गरेका कर्मप्रति सचेत रहन प्रेरणा पनि दिन्छ। व्यवहारिक दृष्टिकोणले जने आफै शरीरमा लगाउँदैमा रोग निको हुने, शरीरमा विशेष शक्ति आउने वा कुनै निश्चित शारीरिक लाभ हुने कुरा वैज्ञानिक रूपमा प्रमाणित भएको भने हुँदैन। यसको मुख्य महत्व धार्मिक, सांस्कृतिक र मानसिक अनुशासनको पक्षमा उभिएको छ। विशेष गरी जने पूर्णिमामा धेरैले बिहान स्नान गरेर पूजा तथा संकल्प गरी विधिपूर्वक जनै मन्तर्ने र जनै धारण गर्ने गरिन्छ। यसपछि आफ्नै दैनिक जीवनमा पनि राम्रो आचरण, सत्य, संयम र कर्तव्य पालन गर्ने संकल्पहरू गर्नु नै यसको भावनासँग जोडिएको छ। यसरी हेर्दा जनै शरीरमा बाँधिएको धागो मात्र होइन, म आफ्नो संस्कार, कर्तव्य र सदाचार सम्झेर जीवित बिताउनेछु, जीवन बिताउने गर्दछु भने एउटा निरन्तर स्मरण पनि हो। यदि विशेष गरी जनै तीनवटा धागो सूत्रको अर्थ, छवटा गाँठको अर्थ र जनै कसरी धारण गर्ने भन्ने कुराहरू पनि क्रमशः हामीले व्याख्या गर्न सकिन्छ। त यो व्याख्या गर्दा समय निकै लाग्ने गर्दछ। श्रावण स्नान कसरी गर्ने, यसको विधि नियम के छ पनि तपाईँले भन्न सक्नुहुन्छ, मनमा आएको हुनसक्छ। श्रावण स्नानको अर्थ, विशेष गरी श्रावण स्नानमा विशेष गरी हामीले नदी अथवा तलाउ, पोखरीमा गएर हामीले चाहिँ नुहाउनु पर्ने हुन्छ बिहानको बिहान पख। विशेष गरी श्रावण स्नान भन्नाले, श्रावण स्नान भन्नाले श्रावण महिनामा गरिने पवित्र स्नानलाई बुझिन्छ। विशेष गरी सोम बार पूर्णिमा वा धार्मिक पूजा अनुष्ठानका दिन बिहान स्नान गरी भगवान शिवको पूजा गर्ने परम्परा धेरै ठाउँमा रहेको छ। यसको विधि परिवार र सम्प्रदाय र स्थानीय परम्परा अनुसार केही फरक पनि हुन सक्छ। बिहान चाँडै उठ्ने सम्भव भए सूर्य अघि उठेर शौच आदि सकेर स्नानको तयारी राम्रो मानिन्छ। मन शान्त बनाएर संकल्प गर्ने, स्नान गर्नु अघि मनमनमै आफ्नो इष्टदेव सम्झेर यस्तो संकल्प गर्न सकिन्छ। आज श्रावण महिनाको पवित्र स्नान गर्दैछु, मेरो शरीर, मन र कर्म शुद्ध हुन्, भगवान शिवको कृपा प्राप्त होस्, भगवान नारायणको कृपा प्राप्त होस् भन्ने मनमा संकल्प गर्ने, सफा जलले स्नान गर्ने, पहिले सामान्य जलले शरीर सफा गरे त्यसपछि भगवानको स्मरण गर्दै स्नान गर्ने, नदी पोखरी वा तीर्थमा स्नान गर्ने परम्परा भए पनि घरमै सफा जलले श्रावणपूर्वक र श्रद्धापूर्वक स्नान गर्न पनि हामीले सकिन्छ। आवश्यकता हुनुहुन्छ भने ओम नमः शिवाय भन्ने मन्त्र जप गर्न सकिन्छ। आफ्नो श्रद्धा अनुसार शिवजीको नाम वा मन्त्र स्मरण गर्न सकिन्छ। स्नानपछि सफा तथा सकेसम्म शुद्ध कपडा धारण लगाउने, श्रावण महिनामा स्नान सकेपछि शिवजीको पूजा गर्ने चलन छ। शिवलिङ्गमा सफा जल चढाउने, बेलपत्र, फूल तथा अक्षरा अर्पण गर्ने, धूपदीप, नैवेद्य, ओम नमः शिवाय कुरामा हामीले ध्यान दिनुपर्छ। आफ्नो क्षमता र परम्परा अनुसार फलफूल वा प्रसाद पनि हामीले चढाउन सकिन्छ। श्रावण स्नान धेरैका लागि कठिन नियम अनिवार्य छैन, मुख्य कुरा शुद्धता, श्रद्धा र राम्रो आसन भने बुझ्न सकिन्छ। अत्यधिक चिसो पानीले बिरामी हुने अवस्था छ भने जबरजस्ती नगर्नुहोस्। अशक्त हुनुहुन्छ भने तपाईँहरू नदी पोखरीमा स्नान गर्दा सुरक्षा पहिलो प्राथमिकतामा राख्नुहोस्। स्नान गरेर मात्र पुण्य हुन्छ भन्ने भन्दा मन, वचन र कर्म पनि शुद्ध राख्ने भाव महत्वपूर्ण बुझ्न सकिन्छ। कसैलाई दुःख नदिने, झुट नबोल्ने, रिस द्वेष वा कम गर्ने र सकेसम्म दान सेवा गर्ने अभ्यासलाई पनि श्रावणको
साधनासँग जोडिन्छ। यसको धार्मिक आध्यात्मिक अर्थ भनेको श्रावण स्नानको उद्देश्य केवल शरीर सफा होइन, पानीले शरीर सफा गरे जस्तै आफ्नो मनबाट नकारात्मक विचार, अहंकार, क्रोध र खराब बानी हटाएर आफूलाई राम्रो कर्मतर्फ लैजाने संकल्प गर्नु यसको मुख्य सुन्दर आध्यात्मिक अर्थ हो। विशेष गरी अब तपाईँलाई श्रावण स्नानको विशेष महत्व रहेको छ नि। फेरि श्रावण स्नान भनेको गंगाजीमा गएर, खोलामा गएर चोर्लुममा डुबेर मात्रै हुनु, यसको विभिन्न चिजले स्नान गर्ने, गाईको गोबरले, गाईको गौतले, जौतिलले, जस्तै गरी तपाईँको सप्तमृत्तिकाले, सर्व औषधिले स्नान गर्ने विधिहरू हुन्छन्, दत्युन गर्ने विधिहरू हुन्छ। यसको विधि त धेरै लामो छ, तपाईँले ठाउँ ठाउँमा गर्नु पनि भयो होला। एक्लै गर्नुभन्दा सामाजिक रूपमा तपाईँले गर्दा उत्तम मानिन्छ। विशेष गरी श्रावण स्नानको विषयमा केही केही चर्चा र रक्षाबन्धनको विषयमा केही केही चर्चा भने मैले तपाईँहरूसँग गरे र तपाईँलाई केही जानकारी, प्राइभेट रूपमा जानकारी, व्यक्तिगत रूपमा जानकारी आवश्यक परेका छन् भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र हाम्रो मोबाइल नम्बर 9845175223 र 9805675223 नम्बरमा सम्पर्क पनि तपाईँले गर्न सक्नुहुन्छ। विशेष गरी र श्रावणमा हामीले श्रावण स्नान कसरी गर्ने, के गर्ने भन्ने विषयमा पनि जानकारी मैले तपाईँलाई गराए र तपाईँलाई जनै पूर्णिमा, रक्षाबन्धन र ऋषि तर्पणीको हार्दिक मंगलमय शुभकामना। अघि मैले भने जस्तै गरी नराम्रा चिजलाई, भावनालाई तपाईँले हटाएर मनमा, भावमा, विचारमा चिन्तन मन गर्दा राम्रो भाव र सकारात्मक ऊर्जा र सकारात्मक पक्ष तपाईँको मनमा आओस् भन्ने कामना गर्दै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। म कार्यक्रम ज्योतिष वास्तुको प्रसङ्ग छ हामी यतिखेर र कार्यक्रम ज्योतिष वास्तु हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग म तपाईँहरूसँग 8 बजेसम्म रहने गरेको छु। तपाईँलाई थाहा छँदैछ आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा सम्पर्क तपाईँले गर्न सक्नुहुन्छ। भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई फोन गर्नुहोला। आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। आज जन पूर्णिमाको दिन असाध्य पवित्र दिन रहेको छ। अब कसै कसैले भन्नुहुन्छ होला जन पूर्णिमा भदौमा छ, साउनमा हुनुपर्ने पनि भन्नु होला के। तर के हुन्छ भन्दाखेरि महिना भनेको चाहिँ 1 गतेदेखि 30 गतेसम्मको दिनलाई महिना ज्योतिषले, धर्मशास्त्रले भन्दैन। यसलाई के भन्छ भन्दा शुक्ल पक्ष र कृष्ण पक्ष, शुक्ल पक्षको प्रतिपर जस्तै कृष्ण पक्षको प्रतिपरदेखि औंसीसम्म र फेरि शुक्ल पक्षको प्रतिपरदेखि पूर्णिमासम्मलाई 1 महिना मानिन्छ। विशेष गरी हामीले जुन साउन बारेम नि हो, त्यो साउन बार्ने चाहिँ साउन 1 गतेदेखि साउनको 30 गते 31 गतेसम्म होइन, यो गलत हो। यदि तपाईँले एकदम कठोर भएर साउन बार्ने गर्नु भएको छ भने तपाईँले साउनको कृष्ण पक्षको प्रतिपदादेखि तपाईँले श्रावणको शुक्ल पक्षको पूर्णिमासम्म, यानि कि आजसम्म साउन बार्नुपर्ने हो, नियममा त्यो छ है। तर हाम्रो चलन के छ भन्दा इन्डियातिर त पक्षको हिसाबले मानिन्छ, तर नेपालमा गतेको हिसाबले हामी मनाउने चलन रहेको छ। यो चाहिँ हाम्रा गुरुबाहरूले अलिकति नबुझाउनु भएको, आफ्नो जजमानलाई अलिकति नबुझाउनु भएको त्यस कारण गर्दाखेरि यसमा हुन्छ। सौर मान्दा चान्द्रा मान अनुसार हुन्छ क्या। विशेष गरी चाहिँ जस्तै अब भदौ त लागिसक्यो हेर्नु होइन, अस्ति 1 गतेदेखि भदौ त लाग्यो, तर पनि अहिले श्रावण शुक्ल पक्ष नै सहजसम्म चाहिँ जस्तै भोलिदेखि बल्ला शास्त्रको हिसाबमा, धार्मिक हिसाबमा भोलिदेखि बल्ला भदौ लाग्छ। जस्तै भोलि 13 गते हो, शनिबार हो, प्रतिपदा हो, भाद्र कृष्ण पक्ष होइन।
अनि त्यसपछि तपाईँको चाहिँ विशेष गरी 26 गतेसम्म कृष्ण पक्ष हुन्छ, औँसी हो 26 गते। के औँसी हो थाहा छ तपाईँलाई? बुवाको मुख हेर्ने दिन कुशी औँसी। त्यस्तो गरेर तपाईँको चाहिँ भदौको 13 गतदेखि तपाईँको चाहिँ विशेष गरी असोज महिनाको 10 गतेसम्म चाहिँ तपाईँको भाद्र महिना नै हुन्छ नियममा चाहिँ क्या। अब त्यो हिसाबले त के हुन्छ भन्दाखेरि तपाईँको चाहिँ हाम्रो तपाईँको विशेष गरी दसैँ त असोजमा हुनुपर्ने हो, तर यसपालि दसैँ कार्तिकमा छ हो कि, तपाईँलाई थाहा पाउनु भएको छ नि कार्तिकमा छ भन्ने कुरा। कति गते छ दसैँ भन्दा 4 गते कार्तिकको बुधबारको दिन दसैँ छ, विजया दशमी होइन। त्यस्तो हुँदैन, यो गतेको हिसाबले मानिँदैन, यसलाई पक्षको हिसाबले हामीले मान्नुपर्छ। पक्षको हिसाबले मान्यो भने बल्ल तपाईँ हामी राम्रो हुन्छ, तपाईँ हामीले राम्रो हुन्छ भन्ने कुराहरू है। यसमा तपाईँलाई विशेष ख्याल गर्नु। मलाई अस्ति फोन गर्नुभएको थियो, गुरुबा यसपालि त दसैँ त 2 महिना रहेछ भन्नुहुन्थ्यो क्या, असोजको देखि अनि कार्तिकसम्म भयो नि त। असोजको तपाईँको 25 गते घट स्थापना भइहाल्यो होइन, अनि त्यसपछि तपाईँको 4 गते थिए बुधबारको दिन चाहिँ तपाईँको विजया दशमी दसैँको टिका हो होइन। यस्तो हिसाबले चाहिँ यो हेर्न पाइन्छ हामीले, तर त्यो हिसाब गरेर पाइँदैन। हामीले पक्षको हिसाबले हामीले बाँध्नुपर्छ, पक्षको हिसाबले हामीले गर्नुपर्छ। पक्षको हिसाबबाट हामीले अगाडि बढ्यौँ भने हामीलाई सजिलो हुन्छ, सरल हुन्छ भन्ने हो क्या। यसमा तपाईँले बुझ्नु होला है, यसमा चाहिँ विशेष गरी चाहिँ। अनि फेरि यसपालि तपाईँको चाहिँ मल मास पुरुषोत्तम महिना परेको थियो नि त, त्यसले गर्दाखेरि चाहिँ अलि तपाईँको महिनाहरू धकलिँदै धकलिँदै धकलिँदै जान्छ क्या। त्यही भएर चाहिँ दसैँ चाहिँ कार्तिकमा भएको हो। अब फेरि यसपालि नयाँ विवाह गर्ने त, जुन नयाँ विवाह गर्नुभएको कसैले विवाह गर्नुहुन्छ नि, नयाँ विवाह गर्नेहरूले चाहिँ अब दसैँमा टिका लगाउनु जान्दा चाहिँ यसपालि कार्तिकमा परेको रहेछ, पहिलो दसैँ कार्तिकमा टिका लगाउनु हुँदैन भन्ने पनि हुन्छ। त्यस्तो होइन, असोज नै पर्छ त, टिका लगाउन पाइन्छ, गरेर लगाउन पाउनुहुन्छ ससुरालीमा गएर विशेष गरी चाहिँ है। तपाईँले त्यो काम पनि गर्न सक्नुहुन्छ विशेष गरी चाहिँ। त्यो भएर पक्षको हिसाबले हामी अगाडि बढ्नुपर्छ। 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी हामी तपाईँलाई गराउँदैछौँ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। आज यस्तै गन्थन मन्थन तपाईँले केही कुरा जानकारी गराउँदै आज कार्यक्रमको समय चाहिँ अवधि सकियो। भोलि बिहान ठिक 7 बजे उपस्थित फेरि पनि म हुने छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तु शास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: Sign 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो AM
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.
3: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
3: कलेजका विशेषताहरू:
4: पर्याप्त सुविधा सहित आफ्नै भवन,
3: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
4: पर्याप्त छात्रवृत्ति व्यवस्था,
3: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन.
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0656 94 495.
5: ए लौ न लौ लौ चटाइन पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ.
6: हुन्न हुन्न चटाइन गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ.
7: हो र
6: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
8: नेपाल सरकार विज्ञापन बोर्ड
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्.
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556 90 959, 98550 60 359 र 98550 67 359.
10: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो. अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ. धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ.
11: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्. मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ.
10: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
11: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ. खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
10: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
11: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनाव मुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने, उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने। आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
12: चैते धानमा नेक ब्लास्टको समस्या।
13: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
12: रोगको लागि अनुकूल मौसम:
13: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
12: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
13: खेतमा पानी जमाइ राख्ने:
12: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
13: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
14: आमा, एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
2: आमा, मलाई दुध है।
14: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
15: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
14: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
15: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
13: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेरी टोल, भरतपुर 3 बेलसोक।
16: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
17: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुनै।
18: नानी, के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझिन छोरी?
17: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
19: ल छोरी के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
20: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
19: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटोसुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
20: सम्पर्क नम्बर 98-450-82-997,
21: 98-550-10-997।
22: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 मेगाहर्ट्ज।
10: नमस्कार, स्वागत छ तपाईलाई कार्यक्रम सहकारी दर्पणमा। म कार्यक्रम संचालक पुनम मगर। बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट सहकारी दर्पणमा तपाईलाई फेरि पनि स्वागत छ। भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनो, यस्तै गरी रेडियो शिवशक्ति सँगै इच्छा कामना गाउँपालिकाको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट तपाईले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरूसँग, संचालकहरूसँग, शेष सदस्यहरूसँग हामी कार्यक्रममा प्रत्यक्ष कुराकानी गर्ने गर्छौ। सँगै सहकारीको पछिल्लो अवस्थाको बारेमा पनि हामी कार्यक्रममा अवगत गराउँछौ नै। कार्यक्रम सहकारी दर्पण तपाईँ यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं।

यही असारको पहिलो सप्ताह असार सात गते मध्य दिउँसो ए मलाई पनि ए नधकिन्नुस् न यता यता यस्तै सुनिँदै थियो। चितवनको भर गराउँछौ नै कार्यक्रम सहकारी दर्पण तथा यति बेला सुनिरहनु भएको छ। सहकारीको प्रेरक अनुभव जानकारीको विशेष प्रस्तुति लिएर हामी आइसकेका छौं।

मूल मान्छे त भन्दा मौकी कम भन्दै हानालुस गरिरहेका थिए। उनीहरूको हानालुस आधा लिटरको बोतल लिन थियो। त्यो बोतलमा थियो गंगा दुग्ध सहकारीबाट उत्पादित पेय पदार्थ मोही।

जहाँ नेपालको सबैभन्दा ठूलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन समुद्घाटन समारोह हुन गइरहेको थियो। त्यसैलाई नै लक्षित गर्दै सहकारीले पेय पदार्थ अर्थात मोही त्यहाँ पुर्यायो। गर्मीको राप अनि मोही त्यसैले त्यहाँ मोहीका लागि तछाड मछाड गरिरहेका थिए। कार्यक्रममा सहभागी कार्यकर्ता सहित महाधिवेशन हेर्न पुगेका जो कोहीले मोही खाइरहेको दृश्यले सामाजिक सञ्जालमा पनि ठाउँ पायो। यसपटक

0: समाचारका अनलाइन पोर्टलदेखि छापा सबै माध्यममा पर्यो मोही। समुद्घाटन समारोहमा सहकारीको मोही सर्वसाधारणको हातमा मात्रै थिएन, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद नेता सँगै कार्यक्रममा अतिथिलाई स्टेजमा नै मोही खाने व्यवस्था समेत मिलाइएको थियो। स्टेजमा नै रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले स्टेजमा मोही पिउँदै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल नै भयो। त्यस अधिवेशनमा सहभागी केहीलाई हामीले मोही बारे केही कुराहरू सोध्यौं पनि। पर्वतबाट महाधिवेशनमा सहभागी हुन आउनुभएका गुरूदत्त सुवेदीले पनि मोही पिउनुभयो। उहाँले यसको स्वाद र व्यवस्था प्रति राम्रो प्रतिक्रिया व्यक्त गर्नुभयो।
1: मोही एकदम राम्रो छ, मिठो छ, स्वास्थ्यको लागि पनि धेरै राम्रो हो। हामी त गाउँ ठाउँको मान्छे मोहीको बारेमा एकदम परिचित पनि छौँ। मोही एकदम राम्रो छ।
2: खानुभयो? खानुभएको

0: त्यसो त अधिवेशनमा भेटिनु भएकी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय समितिका उम्मेद्वार अनिता श्रेष्ठले पनि चितवनको मोहीले मन जितेको बताउनुभयो। चितवनको गर्मी भगाउने पेय पदार्थ मोही खाएको अनुभव सुनाउनुहुँदै कोक फेन्टा जस्ता पेय पदार्थ भन्दा मोही उत्कृष्ट पेय पदार्थ भएको उहाँ बताउनुहुन्छ।
1: चितवनमा आएर गर्मीका बिच मही पाउँदा कस्तो अनुभूति भयो?
2: एकदम राम्रो लाग्यो, एकदम रिफ्रेसिङ थियो है।
1: हजुर,
2: त्यो गर्मी भगाउने थियो।
1: धन्यवाद।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको अधिवेशनमा भेटिनु भएको सर्लाहीको युवा नेता सोनु चौधरी सानोमा खाएको मोहीको याद चितवनको मोहीले मेटाएको बताउनुहुन्छ। उहाँले सर्लाहीका डेरी पसलमा मोही राख्न लगाउने बताउनुहुँदै गर्मीको बेलामा शरीरको लागि उत्कृष्ट पेय पदार्थ मोही भएको बताउनुभयो। सोनुसँगै भेटिएका सुधीर सिंहले पनि चितवनमा मोही पिउन पाउँदा साह्रै आनन्द लागेको सुनाउनुहुन्छ। उहाँले कोल्ड ड्रिंक्स होइन मोही पिउन समेत सुझाउनुहुन्छ।
3: शरीरको लागि सबभन्दा राम्रो त्यो मही नै हो
1: है।
3: हामीहरू गाउँघरको पहिले मही खान्थ्यो, त्यस्तै मही चितवनको मही लाग्यो।
1: गाउँघरको मही आँटी लाग्यो,
3: सानोमा खाएको थिएँ, अहिले त अब खाँदैन।
1: हजुर,
3: त्यस्तै मही अहिले पनि आएको छ।

0: क्षेत्रमा पाइरहेछ,
1: धेरै खुसी लाग्यो।
2: हजुर, त्यहाँको नेता पनि हुनुहुन्छ
0: हजुर ल्याएर उता एउटा डेरी बसाएर बरु होस् कि यसको कुनै व्यवस्थापन गरेर होस् कि या डिलर खोलेर होस् कि चलायो भने हामीले त धेरै सहज हुन्छ।

0: हजुर कस्तो बना यहाँले पनि
1: खानुभयो
0: कोल्ड
1: ड्रिङ्क्स चाहिँ यो मैले राम्रो हो
0: है
1: अब कोल्ड ड्रिङ्क्समा अलि अल्कोहलको मात्रा हुन्छ त्यही भएर मान्छे केमिकल बढी हुन्छ शुद्ध हो मैले शुद्ध हो

यस्तै गरी विगतमा घर गाउँमा मोही खाएर हुर्किएकाहरूका लागि कहिले गाउँ घर पुगेला र मोही टन्न पिउला जस्तै हुने गर्छ। चितवनमा आजकल मोहीलाई खाजाको बेला पनि पिउने दिइएको छ।

0: यही असार 6 गते पश्चिम चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोह थियो। त्यहाँ पनि गंगा सहकारीकै उत्पादन मही खाने व्यवस्था मिलाइएको थियो। गत वर्षदेखि विश्वविद्यालय परिसरमा हुने कार्यक्रममा मही वितरण गर्ने गरेको छ। कृषि विश्वविद्यालयले कृषिलाई नै प्रमोट गर्ने र प्रमोट पुग्ने यस्ता कदम बारे सुनौ न त विश्वविद्यालयकै परीक्षा नियन्त्रक कार्यालयका सह प्रशासक सहदेव चौधरीका केही भनाई।
1: यो मोहीको विषयमा हाम्रो यो गर्मी समयमा दीक्षान्त समारोह जस्तो अघि भन्नुभयो यो 7-6 गते अब गर्मीमा पानी पनि हामी व्यवस्था गरेका थियौँ होइन। पानी र गर्मीमा मोही भयो भने अब अलि शीतल पनि हुन्छ र यहाँको उत्पादन पनि हो होइन। त्यस कारणले हामीले चाहिँ सहकारी एउटा संस्था छ गंगा सहकारी संस्था मोहीको त्यहाँबाट चाहिँ यो मगाएर चाहिँ सबैले चाहिँ खुवाएको त्यही भनेको
2: विगतका वर्षहरूमा पनि
1: योभन्दा अघिल्लो पल्ट भनौँ न योभन्दा पछिल्लो पल्टको जुन थियो त्यो पटक चाहिँ हामी गरेको हो अनि त्योभन्दा अगाडि चाहिँ गरेका थिएनौँ। प्रायः जसो हामी यो वर्ष चाहिँ गर्मी यो सिजन लागेदेखि यो वर्ष चाहिँ हामी प्रायः चाहिँ महिलाले प्राथमिकता चाहिँ दिएको र हाम्रो चितवनको यहीँको आफ्नो उत्पादन होइन कृषिसँग सम्बन्धित र यो कृषि विश्वविद्यालय पनि हो त्यस कारण कृषिसँग सम्बन्धित जुन थियो उत्पादन त्यसलाई हामीले चाहिँ बढी चाहिँ प्राथमिकता दिएको प्रतिक्रिया राम्रो पाएको मही खाँदाखेरि।
0: राष्ट्रिय स्वतन्त्र पार्टीको उद्घाटन सत्रमा यसरी मोहीले गासेको साहिनोले त्यसपछि वरपरका पसलहरूमा मोहीको बिक्री नै बढ़ेको व्यापारीहरूले बताएका छन्। हुन पनि मोहीको तीर्सना नमेटिने नै हुन्छ। हिजो जस्तो मोहीका लागि गाउँघरमै पुग्नु पर्ने घरमा गाई भैंसी नै पाल्नु पर्ने अवस्था हिजो आज भने छैन। आजकल मोही डेरी पसलसँगै किराना पसलहरूमा पनि सजिलो उपलब्ध हुने गरेको छ। विक्रम सम्वत 2049 सालमा स्थापना भएको यस सहकारीले किसानको दूध संकलनसँगै गंगा ब्रान्डको दूध र दुग्धजन्य परिकारहरूको उत्पादन र बजारीकरण गर्दै आएको छ।

0: दोकानलाई दूधको उचित मूल्य दिलाउने अपेक्षा सहित उद्योगका रूपमा संचालित यस सहकारीको आफ्नै नमूना पशुपालन फार्म पनि रहेको छ। सहकारीले किसान र स्रोत केन्द्रबाट गरी सहकारीमा नै दैनिक दूध उत्पादन र संकलन गर्दै आएको छ। चितवन, नवलपरासी, रूपन्देही, मकवानपुर, तनहू, कास्की, गोर्खा, धादिङ र काठमाडौँका मुख्य बजार क्षेत्रमा गंगा ब्रान्डको उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्री हुने गरेको छ। चितवनमा पहिलो पटक व्यावसायिक रूपमा बोतल बन्द मोही बिक्री गर्ने श्रेय भने भरतपुर महानगरपालिका 22 रहेको श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्थालाई जान्छ। यस सहकारीले राष्ट्रिय सहकारी दिवसको अवसर पारेर पहिलो पटक मोही उत्पादन गरी बजारमा ल्याएको हो। भरतपुर महानगरपालिका 22 रहेको श्री गंगानगर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष कृष्ण प्रसाद सापकोटा आफूहरूले विगत 2 मोही उत्पादन गर्दै आएको बताउनुहुन्छ। शुरूका दिनमा बिक्री हुँदैन कि भन्ने चिन्ता भएको भन्दै पनि उहाँले पछिल्लो समय माग बढ्दै गएको बताउनुभयो।
1: त्योभन्दा अगाडि हामीले मुरी हामीको 80 त्यो चाहिँ हामीले चाहिँ मुरीलाई चाहिँ बोतलमा चाहिँ प्याकिङ बोतलमा लिन लगाएर लैयो है। त्योभन्दा अगाडि हामीले प्लास्टिकमा अनि त्यो पानीको बोतल हुन्छ नि जोडेको है त्यसमा हामीले बेच्थ्यौँ, अलिअलि बेच्थ्यौँ है। लकडाउनमा हामीले दुधलाई दुधबाट कच्चा पदार्थ त्यो छुर्पीको निम्ति बनाइन्थ्यो क्या हजुर, बनाउँदालाई पुरै चाहिँ दुधको क्रिम काटेर अनि त्यहाँबाट त्यसलाई चाहिँ छुर्पी बनाइन्थ्यो है।
2: छुर्पी
1: छुर्पीको लागि कच्चा माल बनाइन्थ्यो है। त्यो पनिर जस्तै हुन्थ्यो क्या, त्यो अब चाहिँ दुध फटाएपछि आउँथ्यो नि है त्यो, अनि त्यसमा त त्यो निस्केको क्रिम चाहिँ हामीले चाहिँ नौनी चाहिँ पेल्थ्यौँ है मार्थ्यौँ। त्यो नौनी मारेर निस्किएको मोही चाहिँ हामीले चाहिँ यहाँका किसानहरू लगायत अरूलाई बेच्थ्यौँ सुरुमा है। त्यो चाहिँ लकडाउनको बेलामा।

0: यो सोच बोतलमै राखेर प्याकिङ गर्ने गरेर बेच्ने सोच चाहिँ कसरी आयो सुरुवातमा?
1: सुरुवातमा यो कसरी आयो? लकडाउनमा हामी त्यो गरेपछि मूल चाहिँ अब त्यो मूल जहाँ पाए त्यही छ्याम्दाखेरि पनि अलिकति एकदम त्यो प्रशोषण बिग्रिने बनाउने होइन, फ्याँक्ने ठाउँ नभएपछि हामीले यो मूल खानु हुन्छ भनेर हामीले त्यो मूल चाहिँ फ्रीमा बाँड्यौँ है। फ्रीमा बाँड्दाखेरि कसैले 5 लिटर कसैले 10 लिटर कसैले चाहिँ मूल चाहिँ लाने त्यो भिडो है। अनि त्यहाँबाट किसानहरूले हामीले चाहिँ मैले पाउनु पर्थ्यो, हामीले मैले पाएन, जहिले उताले मात्रै 5-6 लिटर लाने भन्ने कुरा भयो है। अनि त्यहाँपछि हामीले होइन त्यसो भने सुकिया त नदिउँ भनेर अनि हामीले लिटरको 10 रुपियाँ
0: बनाइदिउँ
1: है। लिटरको 10 रुपियाँले मान्छेले मैले लयो है। अनि त्यहाँपछि हामीले होइन लिटर पैसा त आउने हो त्यहाँ थियो लकडाउनको बेलामा। अनि त्यहाँपछि हामीले 20 रुपियाँ बनायौँ
0: हजुर, पछि
1: पछि फेरि एक महिनापछि 20 रुपियाँ बनायौँ हामी थाहा पनि भयो क्या है। अनि किसान भन्दा नि बाहिर बाहिरकाले त्यो मूल लान सुरु गरे है। अनि कसैले त अब भाँडो लिएर आयो लाने भनेपछि कसैले त्यहीँ पानीको बोतल लिएर आयो, लिएर गएपछि होइन यो बोतलमै मूल हालेर त बिक्री हुन्छ भन्ने कुरा भएपछि हामीले बोतलमा मूल हालेर बेच्न यहाँ सुरु गरे है। अनि सुरु गरेपछि अनि त्यो बोतलमा मूल हालेपछि बिक्री भयो है। होइन यो मूल त बिक्री हुन्छ,
0: कति रुपियाँ बनाउनु भयो बोतलको?
1: बोतलको हामीले चाहिँ 1 लिटरलाई 200 रुपियाँ बनायौँ है। त्यसलाई चाहिँ अनि त्यहाँबाट यो मूललाई गरेर बेतन

0: राष्ट्रिय सहकारी दिवसमा हामीले चाहिँ 6000 बोतल त्यो 500 ml है
1: हजुर आधा लिटरको
0: आधा लिटरको 6000 बोतल हामीले बनायौँ है उत्पादन गरेर हामीले त्यहाँ चाहिँ 6000 कति अब सङ्घ संस्थालाई ल मलाई 2000 मलाई 1000 तपाईँलाई पैसा दिन्छु भने है आधा लिटरलाई 20 रुपियाँ बेच्यो 20 रुपियाँ बेचेपछि अनि हामीले त्यो बेला बत्तल आधा लिटरको बत्तल किनेर बत्तललाई मात्रै त्यहाँ पर्छन् चाल भनेर बेच्यौँ है अनि त्यसले गर्दाखेरि पनि अब मूल बनाउनु गङ्गानगरले मूल बनायो भनेर भनिसकेपछि काठमाडौँ कार्य अनि तपाईँको एउटा के अरे रौतहटको पर्साको चाहिँ जिल्ला तराईका जिल्लाहरू चितवनका विभिन्न सहकारीहरू हेर्न आयो है मूल बनाउनु कसरी मूल बनाउनु के गर्ने कसरी त भन्यो गङ्गानगर मूल बनाएर भन्ने कुरा भयो है अनि त्यो मूल चाहिँ बेहुला चाहिँ हामीले गएर त्यो मूललाई चाहिँ चुकेर बनाएर काटेर फङ्गा बनाएर हामीले चाहिँ त्यहाँ होइन अब बाहिर बाहिरको जिल्लाहरूले हामी त गङ्गानगरको मै खान पाए यहाँ पठाउन सक्नुहुन्छ भने चाहिँ हामीले मै पठाउन सक्दैनौँ है।

0: भोल भनेको एकदमै चाहिँ त्यसलाई चाहिँ बनाएर भोल तिर्नु पर्यो है. भोल भोल भनेको तपाईँको हाम्रो घर गाउँमा अब तपाईँले अब अनुभव गर्ने गर्नुहुन हाम्रा बा आमा गुरुआमाहरू होइन है. अब हामीले म चाहिँ एउटाको घरमा चाहिँ मूल पार्यो भने हामी चाहिँ बाल्टी लिएर भाडो लिएर रोइदिन जान्थ्यौँ है. दिन्छ पुन्छ गर्थ्यौँ. अब मूल चाहिँ पैसा है दुधको दुधको 55 रुपियाँ पर्दैन, मूलको 50 रुपियाँ.
1: विगतमा दैनिक 500 लिटर उत्पादन गर्ने गरेको बताउँदै उहाँले माग बढ़ी हुने समयमा दैनिक 1000 लिटरसम्म उत्पादन गर्ने गरेको जानकारी दिनुभयो. मेला महोत्सव, वैवाहिक समारोह, धार्मिक कार्यक्रम, राजनीतिक कार्यक्रमहरूमा मोहीको माग अधिक हुने गरेको छ. भरतपुरको अन्नपूर्ण, गंगानगर, गौरीगंज दुग्ध उत्पादक सहकारी संस्थाले मही उत्पादन गरेर बजारमा बिक्री गर्दै आएका छनृ.

कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहयोगमा तयार पारिएको यो कार्यक्रमलाई सिर्जना संसार केन्द्रले उत्पादन गरेको हो। रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। यो कार्यक्रमलाई तपाईँले भरतपुरमा रहेको सामुदायिक रेडियो रेडियो साहिनोबाट पनि सुन्दै आइरहनु भएको छ। त्यस्तै गरी रेडियो शिवशक्तिबाट पनि सुनिरहनु भएको छ भने इच्छा कामना गाउँपालिकामा रहेको इच्छा कामना एफएमबाट पनि तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रम सहकारी दर्पणलाई मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट पनि तपाईँले सुनिरहनु भएको छ। विभिन्न क्षेत्रको सहकारी अभियन्ताहरू सँगसँगै हामी सहकारीको विषयमा नै कार्यक्रम सहकारी दर्पण अन्तर्गत कुराकानी गर्छौ। कार्यक्रममा विभिन्न सहकारीहरूमा आबद्ध हुनुभएको व्यक्तिहरू संचालकहरू शेयर सदस्यसँग पनि रहेर हामी कुराकानी गर्छौ। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणलाई तपाईँले इन्टरनेटको माध्यमबाट पनि संसारको जुनसुकै कुनाबाट सुन्दै आइरहनु भएको छ। जसको लागि जुन जुन रेडियोबाट यो कार्यक्रम प्रसारण भइरहेका छन् ती रेडियोहरूको अनलाइनबाट तपाईँले यो कार्यक्रमलाई प्रत्यक्ष रूपमा सुन्न पनि सक्नुहुन्छ। कार्यक्रम सहकारी दर्पण तपाईँ बेला सुनिरहनु भएको छ। गर्मी मौसम अनि धेरैलाई मन पनि पर्छ। आउनुहोस् अब एकैछिन मही संस्कृतिका बारेमा चर्चा गरौं। दहीबाट मथेर नौनी निकालिसकेपछि बाँकी रहने पातलो पदार्थलाई मही भनिन्छ। यसको ऐतिहासिकता बारे पनि एकैछिन भन्छौ। एकछिन सुन्नु है त। आयुर्वेदमा यसलाई तक्रम भनिन्छ। चरक संहितामा पनि तक्रमको वर्णन छ। हजारौं वर्षदेखि नेपाली र भारतीय उपमहाद्वीपमा दैनिक पेयको रूपमा प्रयोग हुँदै आएको पेय पदार्थ हो मोही। कृषि सभ्यताको उपज पहिले गाउँमा हरेक घरमा गाई भैँसी हुन्थे। दही जमाएर मथेर नौनी निकाल्ने र त्यही नौनीबाट घिउ बनाउने चलन थियो। नौनी निकालिसकेपछि बाँकी मोही फालिन्थेन। त्यो खानेकुरा र पेय दुवै बन्थ्यो। शून्य फोहोर जीरो वेस्टको सबैभन्दा पुरानो उदाहरण हो मोही। धार्मिक र सांस्कृतिक महत्व। मोहीको आफ्नै धार्मिक र सांस्कृतिक महत्व समेत रहेको छ। नेवार समुदायमा सबै बजीमा मोही अनिवार्य हुन्छ। पहाड़मा खेतालालाई दिउँसोको छाकमा मोही र भात खान दिइन्थ्यो। मकैको भातसँग मोही पाए त अमृत जस्तै मान्ने गरिन्थ्यो। हुन पनि यो अमृत समान पेय पदार्थ हो। यो स्वास्थ्यको लागि पनि अत्यन्त फाइदा दिने शीतलता प्रदान गर्ने पेय पदार्थ हो। खासमा मोहीलाई पोषणको पावर हाउस मानिन्छ। प्रोबायोटिन पेटका लागि राम्रो ब्याक्टेरिया हुन्छ। यसको सेवनले पाचन शक्ति बढाउँछ। गर्मीमा शरीरको तापक्रम घटाउँछ। डिहाइड्रेसनबाट बचाउँछ। क्याल्सियम हड्डी बलियो बनाउँछ। पेटको रोगमा झाडा पखाला अपचमा समेत डाक्टरले पनि मोही सिफारिस गर्छन्। आजको कार्यक्रम सहकारी दर्पणबाट विदा लिनुपर्ने बेला भइसकेको छ। सहकारी संघको नारा दिगो सदस्य संघ संस्था सुदृढ तथा सक्षम संघर्षले सार्थकता पाओस्

फेरि अर्को बसाईमा भेटिनेछौ। बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयको सहयोग सिर्जना संचार केन्द्रको उत्पादनमा तयार गरिएको रेडियो रिपोर्ट कार्यक्रम सहकारी दर्पण आजको लागि यति नै। सहकारी दर्पण तपाईले रेडियो साहिनो त्यस्तै गरी रेडियो शिवशक्ति इच्छा कामनामा रहेको इच्छा कामना एफएम र मकवानपुरमा रहेको रेडियो मकवानपुरबाट एकसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम सहकारी दर्पणबाट अब विदा माग्नु पर्ने बेला भइसकेको छ। यो समयसम्म कार्यक्रम सुनेर साथ पुर्याउनु हुने तपाईँप्रति विशेष आभार व्यक्त गर्दै प्रविधिबाट साथ पुर्याउनु हुने प्राविधिक मित्रलाई विशेष धन्यवाद दिँदै कार्यक्रमबाट विदा हुन्छौ। नमस्कार, तपाईँको प्रत्येक पल शुभ रहोस्।

मंसिर 5 गतिको सम्झौतामा 60 दिनभित्र विपत्ता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौं भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बसौं। 60 दिन बित्यो तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: Why I live on the Mooncha Radio Silence 89.8 MHz.
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
4: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9850524454 9855204454 इमेल lok.lozik2@gmail.com
3: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर अ कम्प्लिट आईटी सोलुसन।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
6: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 स्थित 1। सम्पर्क नम्बर 0656493495।
7: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
8: आमा, मलाई दुध है।
7: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
9: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
9: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
10: सहिनो समय सूचक, अहिले बिहानको 9 बज्यो। 8:09 AM

0: Hi, I like Sunday Mooncha Radio Final 89.8 Megahertz.
1: हेलो विषयमा चारो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रति तयारी चल्छौ दिशो फाइभ मिनट
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो फाइभ 89.8 मेगाहर्ट्ज

आदरणीय श्रोता नमस्कार. आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु. नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ. डिजिटल प्लेटफर्मका हरेक माध्यमबाट नेपाली बहसलाई यतिखेर सुनिराख्नु भएको छ. नेपाली बहस फेसबुक पेजमा गएर नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष प्रसारणमा हामी आइरहेका छौं भने युट्युबमा गएर नेपाली नेटवर्क टीभी मार्फत पनि नेपाली बहस प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ. धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 गर्जबाट पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ. आदरणीय श्रोता, नेपाली बहसमा हामी सामाजिक आर्थिक सांस्कृतिक कूटनीतिक राजनीतिक क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौं र निकै दुःखद खबरहरू तपाईँहरूका माझमा लिएर आएका छौं. नेपाली बहसमा आदरणीय श्रोता, रसुवामा गएको बाढ़ीका कारणले गर्दाखेरि धेरै मानिसहरूले जीव धनको जनधनको क्षति व्यहोर्नु परेको छ. निकै ठूलो हिम पहिरो विनाशकारी बाढ़ीका कारण विपदको सामना गर्नु परेको छ. कतिपयको छाकबास उडेको छ. मानिसहरू बेपत्ता भएका छन्, अंग भंग भएका छन्. कसैको हात फेला पर्छ, कसैको खुट्टा फेला पर्छ. आदरणीय श्रोता, विपदको निकै ठूलो कहरका बीचबाट यतिखेर हामी बोलिरहेका छौं. भूकम्पले हिम पहिरो ल्याएको होइन, हिम पहिरोले कम्पन गरेको बताइएको छ. 27 पुल बगे, नेपाल चीन जोड्ने लाइफलाइन सड़क ध्वस्त भयो. ऊर्जा क्षेत्रमा निकै ठूलो क्षति भएको छ. बाढ़ीले चीनतर्फ पनि ठूलो क्षति गरेको छ. चिनिया प्रधानमन्त्रीले छ्याङ तिब्बतमा पुगेको खबरहरू आएका छन्. आदरणीय श्रोता, भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी हिमालयमा घटेको एक विशाल भूगर्भीय घटनाको परिणाम भएको वैज्ञानिकहरूले यतिखेर औल्याएका छन्. भीषण बाढ़ीमा परेर बेपत्ता भएकाहरू मध्ये बिहिबार अबेरसम्म करिब 400 जनाको शव फेला परिसकेको जानकारी प्राप्त भएको छ. नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बेपत्ता भएकाहरूको खोजी कार्य जारी राखेको छ. शव भेटिने क्रम पनि जारी नै छ. टाढा टाढासम्म बगेका कारण एकातिर खोजी कार्य जटिल बनेको छ भने अर्कातिर पर्याप्त चिस्यान गृहको अभावमा शव व्यवस्थापनमा चुनौती थपिएको छ. आधुनिक श्रोता, चितवनमा रहेको स्वास्थ्य संस्थाहरूमा अधिकतम 50 भन्दा बढ़ी शव राख्न सक्ने क्षमता छ तर भेटिएका शव संख्या 100 नागिसकेको छ. नेपालका अधिकांश अस्पतालमा एकैपटक 100 शव राख्न सक्ने चिस्यान गृह छैनन्. ठूलो संख्यामा शव आउँदा अस्पतालको नियमित संरचनाले धान्न सक्दैन. गर्मी मौसमका कारण शव छिट्टै कुहिन सक्छ. बाढ़ीले शरीर छेदविच्छेद भएका, अंग छुट्टिएका वा लामो समय पानीमा रहेका शवको पहिचान झन कठिन भएको छ. यो पानी मात्र बगेर आएको होइन, यो निकै गेग्रान बगेर आएको हो. हिमालबाट ढुङ्गा मुढा रूखहरू बगेर आएका छन्. त्यसैले गर्दाखेरि अझै पनि खतरा बाँकी रहेको पनि बताइएको छ. आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्छौ चीनको जलस्रोत मन्त्रालयले नेपाल नजिक छोचेन खोला र पुरेपू त्याङस्पो नदीको संगम छेउको ठूलो ताल बनेको यतिखेर जनाएको छ. तालमा करिब 20 लाख घनमिटर पानी जम्मा भएको र पानी बाहिरिन थालेको पनि त्यहाँको चिनिया मन्त्रालयले जानकारी दिएको छ. आदरणीय श्रोता, यसका बारेमा हामी तपाईँलाई अवेर गराउन चाहन्छौ. विशेष गरी रसुवा, धादिङ, नुवाकोट, चितवनसम्मका जनताहरू एकदम सजग बन्नुहोला. आगामी 3 दिनमा थप 30 लाख घनमिटर पानी तालमा जम्मा हुने अनुमान गरिएको छ, जसका कारण तालको बाँध फुट्न सक्ने उच्च जोखिम रहेको चीनको केन्द्रीय टेलिभिजनले पनि जनाएको छ. सम्भावित बाँध फुट्ने घटनाको तयारी गर्न र आपतकालीन उद्धार कार्यमा सहयोग पुर्याउन मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको ग्लोबल टाइम्सले पनि बताएको छ. आदरणीय श्रोता, आज हामी तपाईँलाई जानकारी गराउँदैछौ. सम्भावित बाँध फुटेपछि आउने बाढ़ीको अवस्था अनुमान गर्न बाढ़ी सम्बन्धी विश्लेषण पनि गरिरहेको छ चीनले. छोचेन खोला र पुरेपू त्रिशुली नदी अन्तर्गतका माथिल्ला सहायक नदीका रूपमा चिनिन्छन्। यी नदीहरू चीनको तिब्बत स्वायत्त क्षेत्रमा उद्गम भई बग्ने र नेपाल प्रवेश गरेपछि त्रिशुली नदीका रूपमा स्रोत शाखा बन्ने गर्दछन्. तिब्बतबाट बगेर आउने पुरेपू छोसेन खोला नेपालको रसुवागढ़ी नजिक प्रवेश गरेपछि भोटेकोशी त्रिशुली नदी प्रणालीमा धाविन्छन्। आदरणीय श्रोता, आज त्यहाँ करिब 20 लाख घनमिटर पानी जम्मा भएको भन्ने जानकारी चिनिया पक्षले दिएको छ. अझै पनि करिब करिब अब केही दिनमा 20 लाख होइन, त्यो पानीको मात्रा बढ़ेर 30 लाख घनमिटरसम्म पानीको मात्रा बढ़ने भन्ने खबर पनि प्राप्त भएको छ. त्यसैले अझै पनि समस्या टरेको छैन. नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित रहनका निम्ति पनि हामी आग्रह गर्न चाहन्छौ. नेपाल सरकारले पनि खोजी राहत र उद्धारको कार्यमा तीव्रता दिएको छ, तर पनि हाम्रो यो अहिलेको यो तयारी पूर्व तयारी त्यति धेरै
पर्याप्त भएको छैन। समाज कतातिर जाँदैछ? विपत्ति भन्दा ठूलो संवेदनाको संकट छ। घटनाको सत्य तथ्य छानबिन आवश्यक गर्न आवश्यक छ। उद्धारसँगै सम्पत्तिको सुरक्षाको चुनौती छ। पीड़ितको पीड़ामाथि अर्को पीड़ा नथपियोस्, जीवन भन्दा ठूलो सम्पत्ति होइन। त्यसैले गर्दाखेरि कतिपय कस्ता दृश्यहरू देखेका छन्, ग्यास र लासँगै बगिरहेका छन्। लासलाई पन्छाएर लासका कानमा घाँटीमा भएका सुनका मुद्रा बालीहरू निकालेर ग्यासलाई दिएर घरमा जाने खालका पनि दृश्यहरू देखिएका छन्। प्रहरीले त्यस्ता व्यक्तिहरूलाई पक्राउ पनि गरेको छ। आदरणीय श्रोता, विपद सामना गर्न दलहरू एकजुट भएका छन्। राष्ट्रिय संकटमा 10 बुँदे साझा संकल्प पनि गरिएको छ। यो अहिले विपदको घड़ीमा हामी एकजुट हुनै पर्छ। विपदको घड़ीमा एकजुट हुन सकिएन भने नेपाल र नेपाली भएको अस्तित्व रहँदैन। पुनर्निर्माणका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पनि अपील गरिएको छ। चीनसँग संयुक्त अध्ययन संयन्त्र बनाउन माग गरिएको छ। राजनैतिक प्रतिस्पर्धा नगर्न पनि आह्वान छ। विपदको सामना गर्न राज्यको सम्पूर्ण संयन्त्र परिचालन रहेको प्रधानमन्त्री बालेन शाहले बताएका छन्। यो बेला भने बालेन शाह निकै सक्रिय पनि देखिएका छन्। विपद पक्षको अवस्थाबारे गृहमन्त्री सुदन गुरूङले ब्रिफिङ गरेका छन् र विपदका बेला सरकारी गैर सरकारी तथा संयन्त्र राज्यकै भएको यतिखेर सभापति कंग्रेस सभापति गगन थापाले बताइरहेका छन्। त्यसैले गर्दाखेरि राष्ट्रिय संकटमा हातेमालो भएको छ। 27 तीर्थयात्री हराएपछि शोकमा छ यतिखेर नीलकण्ठ। 32 देशका 667 पर्यटकहरू सम्पर्कविहीन भएको खबर छ। यो निकै ठूलो खबर हो किनभने 666 जना पर्यटक हराउनु भनेको अन्तर्राष्ट्रिय रूपमा हाम्रो पर्यटनका कुराहरूलाई पनि यसले निकै ठूलो संकट ल्याउन सक्छ। तर यसबाट हामी उठ्नुपर्छ। नेपाल यसबाट चाँडै उठ्छ र सरकारलाई पनि हातेमालोका निम्ति सबैले साझा संकल्पका साथ सहयोग गर्नुपर्छ। आजको नेपाली बहसमा हामी यसबारेमा पनि बहस र चर्चा गर्छौं। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढ़ीपछि विभिन्न जिल्लाका कम्तीमा 910 जना सम्पर्कविहीन छन् भने उनीहरूका परिवारजन खोजीका लागि भोटेकोशीको तल्लो तटीय क्षेत्र र काठमाण्डुका विभिन्न अस्पतालमा भौतारिरहेका छन्। हजारौं आफन्तले सामाजिक सञ्जाल मार्फत खोजीका लागि अपील गरिरहेका छन्। आदरणीय श्रोता, अर्थतन्त्रमा यसले निकै ठूलो झट्का दिएको छ। विद्युत आयोजना, सड़क, पुल, विद्यालय, क्षतिदेखि चीनसँगको नाका समेत बन्द। कुल ग्राहस्य उत्पादनमै असर पर्ने आकलन पनि छ। हरेक विपद वा आन्दोलनले अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ। यसपटकको बाढ़ीले ठूला पूर्वाधारमा क्षतिदेखि अन्तर्राष्ट्रिय व्यापारसम्ममा नोक्सान पुर्याएकाले जीडीपीमै प्रभाव पार्ने क्लियर देखिएको छ। किनभने चीनको नाका छैन यतिखेर, सम्बन्ध हाम्रो विच्छेद भएको छ चीनसँग। त्यहाँबाट निकै ठूलो परिमाणमा चाहिँ सामानहरू आयात हुने गर्दथ्यो, केही मात्रामा निर्यात पनि हुने गर्दथ्यो। अब त्यो मुख्य नाका, एउटा लाइफलाइन, नेपालको लाइफलाइन नाका नै आज बन्द भइसकेको स्थिति भएपछि त्यसले अर्थतन्त्रमा निकै ठूलो प्रभाव पार्ने पनि देखिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा प्रधानमन्त्री जीवन रक्षालाई पहिलो प्राथमिकता सरकारले दिएको छ। आज हामी यिनै विषयमा छलफल र बहस पनि गर्नेछौं र नेपाली कंग्रेसको विवादमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अब कंग्रेसको विवाद के हुन्छ, कंग्रेसको आधिकारिकता के हुन्छ, त्यसका बारेमा पनि हामी बहस गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: Account open, activate oni karobar, satsile sanga. Busy life easy, banau dai harek din. Global smart plus life ko tesma banking.
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: हरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक
4: इस होम इन्टरनेट यतिखेर हाम्रो बीचमा विपत विज्ञ सुबोध ढकाल प्रत्यक्ष रूपमा जोडिनु भएको छ ढकालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
5: हजुर धन्यवाद नमस्कार
4: ढकाल सर तिब्बत क्षेत्रमा बाट आएको यो बाढ़ी महाबाढ़ी महाविपत्ति भनौं नेपालमा पनि यसले काफी ठूलो मात्रामा क्षति पुर्याएको छ यसका पछाडिका कारणहरू चाहिँ यो महाविपत्ति यो महाबाढ़ी के कसरी आयो चीनले चाहिँ कस्तो खालको जानकारी दियो समयमा जानकारी प्रवाह हुन सक्यो कि सकेन यसको अलिकति विस्तृत विश्लेषण गरौं न
5: हजुर अब यसमा चाहिँ यस्तो छ खासमा हामी चाहिँ पहिलादेखि नै भन्दै आएको र हाम्रो अवस्थिति जुन हाम्रो हिमालयको जुन अवस्थिति छ र हामी जुन भागमा छौँ भूभागमा छौँ त्यो धरातलको हिसाब
4: क्षेत्रमा बाट आएको यो बाढ़ी महाबाढ़ी महाविपत्ति भनौं नेपालमा पनि यसले काफी ठूलो मात्रामा क्षति पुर्याएको छ यसका पछाडिका कारणहरू चाहिँ यो महाविपत्ति यो

0: हाम्रो भौगोलिक विवरणहरू छ त्यसको हिसाबले गर्दाखेरि हामी एकदमै यस्ता खाले विपदको लागि एकदम जोखिमपूर्ण अवस्थामा छौँ भनेर हामीले पहिलेदेखि नै भन्दै आएको र विशेष गरी यस्ता घटनाहरूको रोक्नको लागि र यस्ता घटनाहरूबाट हुने क्षतिलाई चाहिँ न्यूनीकरण गर्नको लागि चाहिँ मुख्यतया हामीले ट्रान्सबाउन्ड्री इस्युजहरू अथवा ट्रान्सबाउन्ड्री डिजास्टर डिप्लोमेसी भनेर चाहिँ मैले पहिला पनि भन्ने गरेको हो होइन डिजास्टर डिप्लोमेसी विभिन्न खालका डिप्लोमेसी मध्ये एउटा डिजास्टर डिप्लोमेसी भनेको चाहिँ मोस्ट इम्पोर्टेन्ट कुरा हुन्छ जुन चाहिँ अहिले हामीले देखिरहेका छौँ जस्तो जति उत्तरतिरबाट हाम्रो अहिले भन्दाखेरि चाइनाबाट हाम्रो नेपाल हुँदै त्यसपछि हाम्रो विपदका घटनाहरू यदि त्यो मल्टिपल हुँदै अथवा त्यसको ठुलो स्केल हुँदै गयो भने इन्डियातिर पुग्ने हो त्यस कारणले हाम्रो यो जुन यो स्ट्रेसमा पर्ने जुन हाम्रा तिनवटा मुख्य हामी देशहरू छौँ र हामी बीचमा छौँ र त्यसको धेरै जस्तो असर चाहिँ हामीलाई परिरहेको छ त्यस कारणले गर्दाखेरि यी विभिन्न हाम्रा दुईटा मुख्य ठुला छिमेकीहरूसँग चाहिँ हाम्रो डिजास्टर सम्बन्धी चाहिँ डिप्लोमेसी एकदमै राम्रो हुनुपर्छ भनेर पहिला पनि मैले पनि भन्दै आएको हो।
1: कसरी आयो, कहाँबाट आयो, यो कसरी आयो, यसको कारण के रह्यो कि अहिलेसम्म के प्रारम्भिक जबसम्म अनुमान त्यस्तो छ?
0: अब यसको चाहिँ मुख्यतया अहिलेसम्मको जुन इन्फर्मेसन छ त्यसबाट हामीले हेर्दाखेरि के देखिन्छ भन्दाखेरि यो मुख्यतया एउटा ठुलो तपाईँको चट्टान सहितको हिउँ पहिरो खसेर त्यसबाट सिर्जित मुख्य ओरिजिन चाहिँ त्यहाँबाट भएको र त्यसको चाहिँ क्यास्केडिङ इम्प्याक्ट हामीले जुन भन्दै जान्छौँ त्यो जब तपाईँ ठुलो पहिरोको पहिरो गएर त्यहाँ भएका आइस तथा स्नोहरू सबै तपाईँको एकैचोटि गलामुलुम खस्दाखेरि जुन मात्रामा चाहिँ त्यहाँ चाहिँ स्नोहरू पग्ल्यो होला अथवा आइसहरू पग्ल्यो होला हिउँ पग्ल्यो होला होइन अनि त्यसले चाहिँ के गर्यो भन्दाखेरि ठुलो मात्रामा चाहिँ पानी लिएर पक्कै पनि ल्यायो र हामीले के चाहिँ भुल्नु हुँदैन भन्दाखेरि जुन एरियामा चाहिँ हाम्रो यो डिजास्टर भएको छ त्यो एरियामा फेरि उत्ति नै हाम्रो चाहिँ के छन् भन्दाखेरि हिमतालहरू पनि त्यति नै छन् त्यस कारण त्यसको इम्प्याक्ट हिमतालमा परेको पनि हुन सक्ने एउटा तर्क छ तर एनी हाउ चाहिँ के हो त भने मुख्य यसको कारण भनेको चाहिँ ठुलो तपाईँको चाहिँ के छ मेगा स्केलको चाहिँ ल्यान्डस्लाइड अथवा हामीले जुन पहिरो भन्छौँ त्यो पहिरोमा पनि के छ भन्दाखेरि यो के अरे रक स्नो एभलान्स भनेर हामीले जुन भन्छौँ त्यो खालको गतिविधिबाट त्यो प्रक्रियाबाट चाहिँ यो स्टार्ट भएर त्यसपछि तलतिर आउँदाखेरि चाहिँ जुन क्यास्केडिक इम्प्याक्ट हुन्छ तलतिर आएर चाहिँ त्यो ठुलो भोलुमको जुन पानीले चाहिँ साइड साइडमा कटान गर्ने सानसाना अरू पहिरोहरू ल्याउने त्यसपछि भुछियाहरू हुने र हुँदै गर्दाखेरि के हुन्छ जति तल आयो त्यति चाहिँ त्यसको इम्प्याक्ट चाहिँ बढ्दै जाने अथवा सेडिमेन्टहरू अथवा त्यो गेग्रियानहरू थपिँदै जाँदाखेरि त्यो खोला चाहिँ झन बलवान हुँदै जाने र जुन हामीले देखिरहेका छौँ तपाईँको सुनामी खालको चाहिँ तपाईँको खोलामा चाहिँ एकदम हाई भनौँ न अब 25-30 मिटरको अग्लो होइन हाइटसम्म चाहिँ त्यसको चाहिँ इम्प्याक्टहरू देखेको छ त्यो आकाशमा उडेको हामीले देखिरहेका छौँ भनेपछि त्यो त्यसरी त्यो इन्टेन्सिटी बढ्नुमा चाहिँ के छ भने तलतिरको प्रक्रिया जुन छ माथिको इम्प्याक्टको कारणले गर्दाखेरि तलतिर क्यास्केडिङ हुँदै त्यो
1: हामी कुराकानी गरिरहेका छौँ विपद विज्ञ सुबोध ढकालसँग। यो किन चाहिँ यति ठूलो महाविपत्ति आयो, के कारणले आयो, यसको भौगोलिक अध्ययन अनुसन्धान भएको भइरहेको छ कि छैन, चीनबाट

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: सहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो। इट्स 12 पीएम।

पद शिक्षा मन्त्रालयको निर्देशन पृथ्वी राजमार्ग आज बेलुकादेखि सञ्चालनमा आउने। सुरुङमा फँसेका मजदूरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन। दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रम तीव्र। र फिफा निलम्बनका कारण नेपालले एएफसी 17 वर्ष मुनिको एसियन कप छनौट गुमायो।

0: soy. LG le ayo, naya LG Essential Series. Aba kifayati mullema. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Har ek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। रसुवा बाढ़ी सम्बन्धी प्रसंगबाट नेपाल चीन सीमावर्ती क्षेत्र तिब्बततर्फ पहिरोका कारण थुनिएको कृत्रिमताल ड्याम पुनः फुटेको जानकारी प्राप्त भएपछि नेपालको नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। चीनको जिरूङ नाकाभन्दा माथिल्लो क्षेत्रमा बनेको ड्याम फुटेर पानीको ठूलो बहाव तलतिर बग्न थालेपछि नेपालतर्फको तल्लो तटीय क्षेत्रमा बाढ़ीको गम्भीर खतरा उत्पन्न भएको भन्दै नेपाल प्रहरीले सार्वजनिक सूचना जारी गरेर चेतावनी दिएको हो। प्रहरीले एक आपतकालीन चेतावनी जारी गर्दै भोटेकोशी र त्रिशुली नदी किनार र जोखिमपूर्ण क्षेत्रमा रहेका सबैलाई तत्काल सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। रसुवामा वस्तुस्थिति नियन्त्रण र समन्वयका लागि खटिएका एसएसपी दीप शमशेर जबडाले ड्याम फुटेको खबरसँगै उद्धार तथा राहत कार्यमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारण लगायतलाई रोकी तत्काल सुरक्षित स्थानतर्फ जान भनिएको बताएका छन्। बुधबारको भीषण पहिरोपछि बनेको यो ड्याममा पानीको सतह ओभरफ्लो भइरहेको अवस्थामा पुनः फुट्न जाँदा भोटेकोशी र त्रिशुली नदीमा आकस्मिक बाढ़ी आउने सम्भावना बढ़ेको छ। प्रधानमन्त्री बालेन्द्र शाह सड़क मार्ग हुँदै बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ प्रस्थान गर्नुभएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहितको टोली स्थलगत निरीक्षणका लागि निस्केको हो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन त?
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। रसवाडीबाट प्रभावितका लागि अस्ट्रेलिया सरकारले 50 लाख अस्ट्रेलियन डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अस्ट्रेलिया सरकारले शुक्रबार विज्ञप्ति जारी गर्दै बाढ़ी प्रभावित क्षेत्रमा तत्काल उद्धार राहत तथा पुनर्स्थापनाका लागि उक्त सहायता उपलब्ध गराउने जनाएको हो। अस्ट्रेलियाली सरकारका अनुसार बाढ़ीमा कम्तीमा 39 जना अस्ट्रेलियाली नागरिक बेपत्ता भएको रिपोर्ट प्राप्त भएको छ। उनीहरूको अवस्था यकिन गर्न तथा प्रभावितलाई आवश्यक सहयोग उपलब्ध गराउन अस्ट्रेलियाली अधिकारीहरू सक्रिय रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ। अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभागले प्रभावित अस्ट्रेलियाली नागरिकलाई सहयोग गर्न थप कर्मचारी परिचालन गरेको छ। नेपाल स्थित अस्ट्रेलियाली दूतावासका कर्मचारी सँगै संकट प्रतिकार्य टोली, क्राइसिस रेस्पोन्स टीमका एक सदस्य र क्षेत्रीय कन्सुलर अधिकारी काठमाण्डुमा परिचालन गरिएको छ। थप क्षेत्रीय तथा संकट प्रतिकार्य टोलीका कर्मचारीलाई पनि परिचालन गर्ने तयारी भइरहेको जनाइएको छ। नेपाल प्रहरीका अनुसार चिनिया पक्षबाट सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको विनाशकारी बाढ़ीमा फँसेका मध्ये 3,000 भन्दा धेरैको उद्धार भएको छ भने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म 3,253 जनाको उद्धार गरिएको छ। खोज तथा उद्धारको लागि 13,000 भन्दा धेरै सुरक्षाकर्मी खटिएका छन्। बाढ़ीमा घाइते भएर उद्धार गरी काठमाण्डु ल्याइएका मध्ये 59 जनाको काठमाण्डुका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला आपतकालीन कार्य संचालन केन्द्र काठमाण्डुका अनुसार 80 जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाण्डु ल्याइएका मध्ये 29 जना उपचारपछि डिस्चार्ज भएर फर्किएका छन्। शिक्षण अस्पताल महाराजगंज अस्पतालमा 3 घाइतेको उपचार भइरहेको छ भने 11 डिस्चार्ज भएका छन्। त्यस्तै राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका 31 मध्ये 12 उपचारपछि डिस्चार्ज भएका छन्। वीर अस्पतालमा 6 उपचारका लागि भर्ना भएकामा 5 उपचारपछि डिस्चार्ज भएका छन् भने मनमोहन अस्पतालमा 2 र ग्रीन सिटी अस्पतालमा 1 उपचार भइरहेको छ। नजिक अस्पतालमा 2 घाइतेको उपचार भइरहेको जनाइएको छ। त्यस्तै मनोवैज्य शुभम अस्पताल र नेपाल मेडिकल कलेजमा 1 उपचार भइरहेको छ भने 977 सम्पर्क विहीन भएको विवरण आएको र उनीहरूको खोजी भइरहेको समेत प्राधिकरणले जनाएको छ। रसियाको भेटुकुसी बारीमा ज्यान गुमाएका मध्ये 102 शव कास्की ल्याइएको छ। तनहुँ, नवलपुर, धादिङ र गोर्खा लगायत विभिन्न जिल्लामा फेला परेका 30 शवहरूलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ। कास्कीमा 88 शव मात्र व्यवस्थापन गर्न सक्ने क्षमता रहेको र केही शव पहिले नै भएकाले थप व्यवस्थापनमा कठिन भएको कास्की प्रमुख जिल्लाधिकारी कुमान सिंह गुरूङले बताएका छन्। नेपाल सरकारले तत्काल राहत वितरणका लागि रसियामा ₹1 करोड़, नुवाकोटमा ₹1 करोड़ र धादिङमा ₹50 लाख गरी कुल ₹2 करोड़ 50 लाख नगद पठाएको जनाइ त्यस्तै काठमाण्डु लगायत क्षेत्रबाट राहत सामग्री प्रभावित क्षेत्रबाट पठाइएको छ। हामीसँग खबर बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समय सँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: सपना तपाईँको साथ हाम्रो नेपाल ब्याङ्क सवारी कर्जा। नेपाल ब्याङ्कको बबाल नाडा फेस्टिभल अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल ब्याङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। बुधबारदेखि अवरूद्ध काठमाडौँ मुगलिङ सड़क आज बेलुकीसम्म खुलाउने गरी काम भइरहेको छ। बाढ़ीले धादिङको गल्छी र गजुरीका विभिन्न ठाउँमा लेदो थुपारेपछि बुधबारदेखि यो सड़क अवरूद्ध छ। काठमाडौँ जोड्ने मुख्य नाका तीन दिनसम्म अवरूद्ध हुँदा काम विशेष लिनु पर्नेहरूलाई समेत शास्ति भएको छ। अत्यावश्यक सरसामान डुवानी हुन सकेको छैन। हिजोदेखि लेदो पन्छाउने काम भइरहे पनि सड़क खुलाउन भने बाँकी रहेको छ। अझै तीन ठाउँमा लेदो पन्छाउन बाँकी रहेको र आज बेलुकीसम्म सड़क खुलाउने गरी काम भइरहेको धादिङ प्रहरीले जनाएको छ। सरकारले जल विद्युत आयोजनाको सुरुमा फँसेका मजदूरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार अप्पर त्रिशुली ए जल विद्युत आयोजनामा उद्धार केन्द्रित गरिएको छ। टनेलभित्र रहेका व्यक्तिको उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक उद्धार सामग्री सहित टोली परिचालन गरिएको प्राधिकरणले जनाएको छ। अप्पर त्रिशुलीबाट बिहिबार 350 जनाको उद्धार गरिएको थियो। आज टनेलभित्रबाट थप 2 जनाको सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ। कठिन भौगोलिक अवस्थिति र प्रतिकूल वातावरणले ती भेगमा समेत उद्धार कठिन बनेको छ। शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ। प्राकृतिक विपदका कारण विद्यार्थी अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको वर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले भदौ 13 गतेबाट सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको हो। भदौ 12 गतेका लागि निर्धारित परीक्षाहरूमा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीहरूको लागि उपयुक्त समयमा परीक्षा सञ्चालनको व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ। अब विदेशका खबर। अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न पाकिस्तानले मध्यस्थताको प्रयास गरिरहेको जनाएको छ। पाकिस्तानका सेना प्रमुख सैयद असिम मुनिरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबीचको तनाव कम गर्न इस्लामाबादले गरिरहेको निरन्तर कूटनीतिक प्रयासकै हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दारवीले बताएका छन्। साप्ताहिक प्रेस ब्रिफिङमा अन्दारवीले मुनिरको तेहरान भ्रमण द्वन्द अन्त्य गर्न तथा हर्मुज जलमार्ग पुनः खोल्ने पहललाई सहयोग गर्ने पाकिस्तानको कूटनैतिक भूमिकाकै क्रममा भएको समेत बताइएको छ। तेहरानमा भएको वार्ता क्षेत्रीय तनाव घटाउने, सैन्य गतिरोध अन्त्य गर्ने तथा क्षेत्रीय शान्ति र स्थिरता पुनर्स्थापना गर्न वार्ता मार्फत समाधान खोज्ने विषयमा केन्द्रित रहेको समेत जनाइएको छ। अब खेल खबर। फिफा निलम्बनका कारण नेपालले आउँदो नोभेम्बर 8 देखि 20 सम्म हुने एएफसी 17 वर्ष मुनि एसियन कप छनौट गुमाएको छ। हिजो एसियाली फुटबल महासंघ एएफसीले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दा नेपाल समावेश छैन। गएको असार 11 गते निलम्बनमा परेपछि नेपालले गुमाएको यो 5 प्रतियोगिता हो। यसअघि नेपालले निलम्बनकै कारण 7 च्याम्पियनशीप 2026 20 वर्ष मुनिको एसियन कप छनौट, एएफसी च्याम्पियन्स लीग महिला र 17 वर्ष मुनिको एसियन कप छनौट गरी 4 प्रतियोगिता गुमाएको थियो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। चीनबाट आयो ड्याम पुनः फुटेको सूचना, तिब्बतमा उद्धार कार्य स्थगित, आपतकालीन टोलीहरूलाई पनि 1 किलोमिटर पछि हट्न निर्देशन, अहिलेसम्म 3,000 भन्दा धेरैको उद्धार, घाइते 59 जनाको काठमाडौँमा उपचार जारी, भोटेको शिवबारीमा परेकाको खोज तथा उद्धारमा 13,000 सुरक्षाकर्मी परिचालन, 1,976 भन्दा बढ़ीको उद्धार, अस्ट्रेलियाद्वारा 50 लाख डलर सहायता घोषणा, प्राविधिक टोली पनि खटाइने, पोखरामा स्व व्यवस्थापनमा सकस, डीएनए नमूना संकलन र पहिचानको काम जारी, विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन, पृथ्वी राजमार्ग आज बेलुकादेखि संचालनमा आउने, सुरुङमा फँसेका मजदूरको उद्धारमा डेडिकेटेड हेलिकप्टर परिचालन, दैवी प्रकोप उद्धार कोषमा

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
1: बाय डीजे राजी बैकुरबा

Radio Sangam 89.8 MHz. Radio Sangam 89.8 MHz. Tapai hamro atut Sangam.

0: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495। एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10% जरिवाना निलाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059।
3: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूआती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहार अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइरहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
4: चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
4: रोगको लागि अनुकूल मौसम:
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
4: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
5: खेतमा पानी जमाइ राख्ने:
4: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना।
3: नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 को बैठकबाट स्वीकृत भएको जेलजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेलजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
6: आमा एक गिलास दही खाऊ न, साह्रै गर्मी हो।
7: आमा मलाई दुध है।
6: हैन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
8: किनभने हामीले रोजेका छौ शुद्धता र विश्वास।
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
8: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
9: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

मसाले मिठो खान दिनुहुन्छ। अनि बाबाले चाख्न लिनुहुन्छ।

0: Thank you.
1: The Pi Island Sunday Mooncha Radio Final 89.8 MHz.

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले साँझको 6 बज्यो 8:60 PM
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज।

0: सहयात्री बिनु शर्मासँगै उषा किरणको नमस्कार।
1: चीनले गरे थप जोखिमको संकेत, आपतकालीन प्रतिकार्यको व्यवस्था मिलाउन आग्रह, मृतकको संख्या 547 पुग्यो, 977 सम्पर्क विहीन, प्रधानमन्त्री कोषमा 36 घण्टामा 2 अर्ब संकलन।
0: उत्तरमा आन्तरिक क्षमतामै विश्वास रहेको सरकारको प्रस्तुति, प्रधानमन्त्री सहितका मन्त्रीद्वारा 1 महिनाको तलब सहयोगको घोषणा, रेडक्रसद्वारा नेपालमा पाउने 5 अर्ब सहयोगको अपील।
1: दाडीमा परेका 3,000 बढ़ीको सकुशल उद्धार, 13,000 बढ़ी सुरक्षाकर्मी र 15 हेलिकप्टर उद्धारमा परिचालित, सड़क सञ्जालबाट पुनः जोड़ियो रसुवा, 93,000 नागरिक प्रभावित भएको अनुमान।
0: भारतको विदेश मन्त्रालयमा नेपालको अवस्थाबारे छलफल, राहतलाई उच्च प्राथमिकता, चीनमा राष्ट्रपति शी सहितको बैठकमा नेपाललाई सहायता उपलब्ध गराउने घोषणा, ट्रम्पद्वारा सहयोग गर्ने प्रतिबद्धता।
1: र रविन्द्र ढाट इतिहास रच्दै रोड टू यूएससी सीजन 5 को फाइनल में प्रवेश, फाइनल में रविन्द्रले जापान का रियो ताजिमा को सामना गर्ने।
2: भनिन्छ नि, नानी देखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खाते खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र, बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। भोटेको सीको बाढ़ीको अपडेट सम्बन्धी खबरबाट, रसुवाको भोटेको सी नदीमा आएको बाढ़ीका कारण हालसम्म 547 जनाको शव फेला परेको छ। नेपाल प्रहरीले विवरण अध्यावधि गर्दै विभिन्न जिल्लाबाट ती शवहरू संकलन गरिएको जानकारी दिएको छ। बाढ़ीमा परि रसुवामा 13, धादिङमा 40, गोर्खामा 44, नवलप्रासी पूर्वमा 134, कोटमा 38, चितवनमा 221, तनहुमा 29 र नवलप्रासी पश्चिममा 28 जनाको शव फेला पारेको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि 4,473 जना प्रहरी कर्मचारी परिचालित गरिएको छ। बाढ़ीका कारण 27 जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्, तीमध्ये 1 जना प्रहरी कर्मचारीको शव भने मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बाढ़ीबाट घाइते भएका र उद्धार गरिएका व्यक्तिको संख्या 1,473 पुगेको छ, जसमध्ये रसुवामा 572, नुवाकोटमा 898 र धादिङमा 3 जना रहेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा डिस्चार्ज भइसकेका घाइतेको संख्या 94 रहेको छ।
1: रसुवाको भोटेको सी नदीमा आएको बाढ़ीपछि खोज तथा उद्धार कार्यक्रममा इच्छा प्रकट गरेका अन्तर्राष्ट्रिय टोलीलाई स्वीकृति नदिएको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले आन्तरिक क्षमतामै विश्वास रहेकाले उद्धारमा अन्तर्राष्ट्रिय टोलीलाई आमन्त्रण नगरिएको बताएका छन्। राष्ट्रिय क्षमता, तत्कालको आवश्यकता र नेपालको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राखेर उद्धार रणनीति तय गरेको उनले बताएका छन्। अपरिचित भूगोलमा बाह्य उद्धार टोली परिचालन गर्दा समन्वय तथा प्राविधिक व्यवस्थापनमा थप जटिलता आउन सक्ने र अनपेक्षित जोखिम पनि सृजना हुन सक्ने उनको भनाइ छ। हाम्रो टोली सक्षम छ, हाम्रो भूगोलप्रति परिचित छ, हाम्रो सुरक्षा निकायहरू, सेना प्रहरी र सशस्त्र प्रहरी सबै यसमा लागिरहेका छन्। उनले भनेका छन्, आफ्नो राष्ट्रिय क्षमताले धान्न सक्ने अवस्थासम्म आफ्नै संयन्त्रबाट काम गर्नु स्वाभाविक भएको उनले बताएका छन्। जहाँ हामीलाई थप प्राविधिक क्षमता आवश्यक हुन्छ त्यहाँ आवश्यकता अनुसार सहकार्य गर्छौं, मन्त्री खनालले भनेका छन्। उनले सम्बन्धमा मित्र राष्ट्रहरूसँग सरकार निरन्तर संवाद र समन्वयमा रहेको जानकारी दिँदै आवश्यकता अनुसार प्राविधिक सहयोग लिने स्पष्ट नीति रहेको समेत उल्लेख गरेका छन्।
0: नेपाल स्थित चिनिया दूतावासले नेपाल चीन सीमानामा हिम पहिरोपछि सिर्जित जोखिम अझै कायम रहेको बताएको छ। आज चिनिया दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै दुई देशका अधिकारीहरू जोखिमको निरन्तर निगरानीमा रहेको बताउनु भएको हो। हालैका दिनमा चीन नेपाल सीमा नदीको माथिल्लो क्षेत्रमा नेपालको भूभागतर्फको एक सहायक नदीमा हिम चट्टानको पहिरो गएको छ। पहिरोले नदी थुनेर सीमा नदीसँगै पहिरोले बनाएको ताल निर्माण भएको छ। विज्ञप्तिमा भनिएको छ, उक्त तालमा अहिले पानीको सतह उच्च रहेको र पानी ओभरफ्लो हुन थालेकाले थप क्षति हुने जोखिम बढ़ेको छ। नेपाल र चीन दुवैका लागि उद्धार र आपतकालीन प्रतिकारका दृष्टिले अहिले अवस्था अत्यन्तै संवेदनशील चरणमा पुगेको भनेर दूतावासले भनेको छ।
1: हालसम्म 9 जनाको माथि पहिचान भएको प्रहरीले जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईसी अभिनारायण काफ्लेका अनुसार शव दावी गर्ने क्रमसँगै पहिचानका लागि विभिन्न विधि अपनाउने काम भइरहेको छ, तर हालसम्म 9 जनाको शव मात्रै पहिचान भएको र आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको उनले बताएका छन्। हालसम्म नुवाकोट र काठमाडौँमा 3-3 जना, पोखरामा 1 र चितवनमा 2 जनाको शव पहिचान भएको काफ्लेले बताएका छन्। भेटिएका शव मध्ये अधिकांश छेद विच्छेद भएका कारण पहिचानमा समस्या भएको समेत बताइएको छ भने कतिपय शवको अनुहारको संरचना नै बिग्रिएको कारण आफन्तले नै चिन्न नसक्दा शव पहिचानमा जटिलता थपिएको छ।
0: रेडक्रसले नेपाल तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी आकस्मिक बाढ़ी र पहिरोको सामना गर्न 3 करोड़ 10 लाख डलर 4 अर्ब 73 करोड़ 6 लाख रूपियाँको आपतकालीन सहयोगको अपील गरेको छ। स्विजरल्याण्डमा अवस्थित इन्टरनेशनल फेडरेशन अफ रेडक्रस एण्ड रेड क्रिसेन्ट सोसाइटीजले तत्काल जीवन रक्षा कार्यमा सहयोग पुर्याउन 10 लाख स्विस फ्रैंक उपलब्ध गराएको भोलिपल्टै थप 2 करोड़ 50 लाख स्विस फ्रैंकका लागि अपील जारी गरेको छ। यो अपील आगामी 2 वर्षसम्म आपतकालीन विपद प्रतिकारका साथै मध्यम र दीर्घकालीन पुनर्स्थापनामा सहयोग गर्नका लागि भएको जनाइएको छ। घरबार र जीविकोपार्जन गुमाएका समुदायलाई आफ्नो पूर्व स्थितिमा फर्कन र पुननिर्माणका लागि निरन्तर सहयोगको आवश्यकता पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।
1: प्रधानमन्त्री बालन शाहसहित मन्त्री परिषदका सम्पूर्ण सदस्यले 1 महिनाको तलब बाढ़ी प्रभावितलाई सहयोग गर्ने भएका छन्। आज बसेको मन्त्री परिषद बैठकपछि प्रवक्ता सस्मित पोखरेलले 1 महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको बताएका छन्। त्यस्तै सरकारले भारतसँग जीटूजी खरिद माध्यमबाट 25,000 मेट्रिक टन डीएपी मल खरिद गर्ने निर्णय पनि गरेको छ। मल खरिद गरेर कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको छ भने मन्त्री परिषद बैठकले बाढ़ी पहिरो प्रभावितका लागि सहुलियत र स्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। यो निर्णय भदौ 10 गते नेपाल चीन सीमाना एवं भोटेकोसी नदीमा भएको घटनालाई लक्षित गरी गरिएको समेत जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज। अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भइपुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी। एलजी लाइफ्स गुड।
1: एनसन प्याक किन्नु भयो त?
0: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसन एपमा क्लेम गर्नुहोस्।
1: एनसन प्याक किन्नु भयो त?
2: शर्तहरू लागू हुनेछन्।
1: एनसन नेपालकै लागि।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। भोटेको सीमा आएको बाढ़ीले रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा गम्भीर क्षति पुर्याएको छ। बाढ़ी र पहिरोका कारण निर्माणाधीन तथा निर्माण सम्पन्न आयोजनाहरू प्रभावित हुँदा आयोजनामा कार्यरत सयौं कामदार संकटमा परेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्यानका अनुसार बाढ़ीका कारण 13 जलविद्युत आयोजनामा प्रत्यक्ष क्षति पुगेको छ। ती आयोजनामा कार्यरत मध्ये 933 जना सम्पर्कविहीन बनेका थिए। उनीहरू मध्ये 254 जनाको उद्धार भइसकेको छ भने केही सम्पर्कमा आए पनि अझै ठूलो संख्यामा सम्पर्कविहीन छन्। इप्यानका वरिष्ठ उपाध्यक्ष उत्तम लोनका अनुसार अहिले निजी क्षेत्रका आयोजना मात्र नभई सरकारी तथा निजी सबै प्रकारका आयोजना प्रभावित भएका छन्। सोचे भन्दा बढ़ी क्षति भएको छ र सबैको ध्यान र उद्धार राहत केन्द्रितमा रहेको छ। उहाँले भन्नुभयो, हाइड्रो पावरका आयोजनामा तत्काल उद्धार राहत आवश्यक पर्ने अधिकांश ठाउँमा काम भइरहेको छ, तर केही ठाउँमा अझै अवस्था गम्भीर छ। सड़क र संचार सम्पर्क पूर्ण रूपमा विच्छेद भएकाले उद्धारमा कठिनाई भएको छ। उद्धारका लागि निजी हेलिकप्टर प्रयोग गर्न खोजिए पनि आयोजना स्थलमा अवतरण गर्ने ठाउँ अभाव र अन्य प्राविधिक र सुरक्षाका कारण सम्पर्क हुन सकिरहेको छैन। जलविद्युतमा बाढ़ीको कहरले गर्दाखेरि अहिलेसम्म 679 जना सम्पर्कविहीन भएका छन् र उद्धारमा हेलिकप्टर अहिलेसम्म पुग्न नसकेको खबर छ।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो।
2: तरेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो करेली संगीत कुञ्ज प्रस्तुत गर्दछ।

0: No! No! No!
1: सफाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।
2: सहिनो समय सूचक अहिले साँझको 7 बज्यो 8:07 PM।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
1: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 9845082997,
3: 9855109997।
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
7: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 चनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9855524454, 9855524454। इमेल log.logic2@gmail.com।
6: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अर्गान सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
8: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Hi, I live Sunday Mooncha Radio Final 89.8 Megahertz.
1: आमा एक गिलास दही खाऊँ न सारे गर्मी हो
0: आमा मलाई दूध है
1: हैन आमा हाम्रो दूध दही किन यति मिठो हुन्छ
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल भरतपुर 3 बेलसुक
4: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
5: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
4: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना
4: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ
6: कलेजका विशेषताहरू
4: पर्याप्त सुविधा सहित आफ्नै भवन
6: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा
4: पर्याप्त छात्रवृत्ति व्यवस्था
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन
4: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन सम्पर्क नम्बर 0656493495
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ट्ज
3: यति बेला बेलुकीको 7:30 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनीबाट साझा खबर

0: खातालाई जानकारीका लागि विपद प्राधिकरणको वेबसाइट हेर्न आग्रह।
1: हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ, अपडेट गर्दै जान्छौँ, हेर्नको लागि पनि अनुरोध गरे।
0: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त। पृथ्वी राजमार्ग आंशिक रूपमा सञ्चालनमा, रसुवा फेरी सड़क सञ्जालमा जोड़ियो।
2: अड्केका र अत्यावश्यकीय सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेछ, अब एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
0: र नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसी को फाइनलमा प्रवेश।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: भोटेकुसी बाढ़ीले निम्त्याएको विपत्तिले धेरै पाठ सिकाएको छ। पूर्व सूचना प्रणालीमा दात्री निकाय र सरकारले लामो समयदेखि धेरै रकम खर्च गरे पनि यसले काम गर्न सकेन। आपतमा पूर्व सूचना र जानकारी बाँड्नको लागि कुनै समय एफएम रेडियोहरूले निकै ठूलो भूमिका खेलेको थियो। अहिले ती रेडियोहरू पनि विद्युत आपूर्ति बन्द हुँदा बन्द हुने अवस्थामा पुगेका छन्। स्थानीय रेडियो कमजोर हुँदा अत्यावश्यक र आवश्यक सूचना प्रवाहमा असर परेको कुरालाई सबैले बुझ्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
4: नेपाल चीन सीमा नजिक तिब्बतर्फ थुनिएर बनेको तालको पानीको सतह घटेपछि ओभरफ्लो हुने क्रम रोकिएको छ। स्थिति केही सामान्य बनेसँगै चीनी अधिकारीहरूले रोकिएको उद्धार कार्य पुनः शुरू गरेका छन्। ताल फुटिएर ठूलो बाढ़ी आउन सक्ने जोखिमका कारण केही घण्टाका लागि उद्धार कार्य रोकिएको थियो। पानीको सतह घटेपछि अहिले जोखिम केही कम भएको चीनी सरकारी संचार माध्यमले जनाएका छन्। तालमा आएको परिवर्तनका कारण नेपालतर्फ भुटेकोशी र त्रिशुली नदीमा बाढ़ीको जोखिम बढ़ेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमै रहन आग्रह गरिएको बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद प्राजुलीले सीआईएमसँग भन्नुभयो।
5: अब त्यहाँको अवस्था यो फुट्यो भनेर जुन दिउँसो हल्ला भयो त्यो नफुटेर त्यो जुन ताल बनेको थियो त्यो भरिएको र त्यो ओभरफ्लो भएको अवस्था थियो। त्यो ओभरफ्लो भएर आउँदाखेरि केही पानी थप पानी चाहिँ भोटेको छिमा मिसिन आयो, असर पारिसकेको प्रभाव पारिसकेको क्षेत्रमा जानु त भएर हाम्रो सूचनामा के भनेका छौँ भने खास गरी उद्धारकर्ताहरू समाजका विभिन्न मान्छे सुरक्षाकर्मीहरू जो उद्धारमा खटिराख्नु भएको छ उहाँहरू चाहिँ बाढीले प्रभाव पारेको क्षेत्रमै खटिएको कारणले उहाँहरूलाई चाहिँ रातिको समयमा उद्धार कार्य बन्द गरेर र दिउँसोको समयमा पनि सतर्कताका साथ सूचना लिँदै उद्धार कार्यमा लाग्न भनेका छौँ। अब त्यो ताल फुट्छ या फुट्दैन त्यो यसै भन्न सकिने अवस्था छैन, त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने हाम्रो आकलन हो, नफुट्न पनि सक्छ तर त्यो नफुट्ने भनेर कन्फर्म नहुँदासम्म सतर्कता कायम राख्नु जरुरी छ।
4: यसैबीच नेपाल चीन सीमा क्षेत्रमा बनेको अवरोध तालको अवस्था र सम्भावित जोखिम मूल्यांकन गर्न चिनिया उद्धार तथा विपद विशेषज्ञहरूको टोली घटनास्थलतर्फ पुगेको छ। दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र अन्तर्गत सिंगाछीको गिरोङ जिल्लामा बनेको अवरोध तालको आपतकालीन मूल्यांकनका लागि विज्ञ टोली खटाइएको हो। टोलीले घटनास्थलमै तालको अवस्था, बाँधको जोखिम र सम्भावित क्षतिको निगरानी गरिरहेको छ। आपतकालीन प्रतिकारी लागि ड्रोन मार्फत निगरानी र पानीको सतह मापन गर्ने सेन्सर प्रयोग गरी वास्तविक समयको तथ्याङ्क संकलन भइरहेको छ। बाढ़ीपछि हालसम्म 547 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शव मध्ये चितवनमा सबैभन्दा धेरै 221, यस्तै गोर्खामा 44, धादिङमा 40, नुवाकोटमा 38, तनहुमा 29, नवलपरासीमा 28, रसुवामा 13 र नवलपुरमा 134 शव फेला परेका छन्। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 977 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15 र अध्यागमन कार्यालयका 4 जना समेत रहेका छन्। रसुवा र नुवाकोटबाट मात्रै 162 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी छ। नेपाल प्रहरीले हालसम्म करिब 4,500 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
1: हाम्रो यो करिब 7 बजेसम्मको अपडेटमा चाहिँ सब फेला परेको 589 जनाको छ, सम्पर्क विहीन व्यक्तिहरू 1924 जना। त्यसै गरी हामीले अब यो सुरक्षा कर्मी परिचालन गरे ओभरअलमा चाहिँ 15431 जना 3 सुरक्षा निकायबाट अहिले पनि फिल्डमा खटिनु भएको छ। अब राहतको कुरा गर्दाखेरि हामीले अस्ति पहिलो दिन नै नेपाल सरकारले निर्णय गरेर रसुवा नुवाकोट 1 करोड र धादिङको लागि 50 लाख विनियोजन गरिसकेको थियो भने अहिले आज हिजोको कार्यकारी समितिबाट 15 प्रभावित जुन पालिकाहरू छ संकटकाल घोषणा भएको त्यसको लागि चाहिँ 6 करोड 15 लाख रुपियाँ विनियोजन भइसकेको छ आज। त्यसै गरी मैले यहाँहरूलाई भन्नुपर्दा अहिले अस्पतालमा उपचाररत रहनुभएको घाइतेहरू 101 जना हुनुहुन्छ, जसको लागि चाहिँ सर्जिकल मेडिकल टिम समेत परिचालन भइसकेको छ। अहिलेसम्म जम्मा उद्धार गरेको व्यक्तिको संख्या चाहिँ 4451। आज चाहिँ जल विद्युतको सुरुङबाट 191 र हवाई उद्धारबाट 517 जना समेत गरी जम्मा 4451 अहिलेसम्म रेस्क्यू भएको छ। त्यसमा विदेशी नागरिक उद्धार 129 जना र उद्धारका लागि हालसम्म नेपाली सेना र निजी गरी 16 हेलिकप्टर आजको यो चाहिँ 16 हेलिकप्टरबाट 900 उडान भएको छ। राहत सामग्रीमा हामीले 32 ट्रक भन्दा बढी खाद्य र गैर खाद्य सामग्री काठमाडौँबाट उता प्रहरी जिल्लामा पठाएका छौँ भने अहिले हेलिकप्टरबाट 6 काठमाडौँबाट 6 हेलिकप्टर चाहिँ राहत सामग्री लिएर गइसकेको छ। अनि इन्धनको केसमा पनि हामीले हवाई इन्धन 17,000 भन्दा बढी नुवाकोट पठाइसकेका छ। त्यसै गरी अन्य इन्धन पेट्रोल र डिजेल पनि पठाएको धेरै नै पठाएको अवस्था छ। सम्पर्क भएका नागरिकहरूको उपचाररत व्यक्तिहरूको हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिहरू लगायतका विवरण हामीले हामीसँग प्राप्त भए जति हामीले प्राधिकरणको फेसबुक पेज र वेबसाइटमा राखिरहेका छौँ, अपडेट गर्दै जान्छौँ। अझ हेर्नको लागि पनि अनुरोध गरे।
4: यसैबीच आज मात्रै बाढ़ीमा फँसेका 1800 जनाको उद्धार गरिएको छ। उनीहरूको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो। आज दिउँसो 3 बजेसम्म टिमुरे च्याप्रोवेशी र मैलुङ लगायत क्षेत्रबाट 40 जना विदेशी नागरिकको समेत उद्धार गरिएको छ। उद्धार गरिएका विदेशीमा 29 भारतीय, 4 जर्मन, 4 चिनिया, 1 ओमानी र 2 कोरियाली नागरिक रहेका छन्। भोटेकोसी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावितका लागि सरकारले सहयोग आह्वान गरेको 36 घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब 2 अर्ब रूपियाँ सहयोग संकलन भएको छ। अर्थ मन्त्रालय लगायत अनुसार हिजो मध्याहदेखि बिहिबार राति 12 बजेसम्म विभिन्न 10 वाणिज्य बैंकमा रहेका कोषका खातामा 1,91,86,50,911 रूपियाँ जम्मा भएको हो। यसैबीच 87 वर्षीय राजी राणाले कोषमा 1,99,00,000 रूपियाँ सहयोग गर्नुभएको छ। व्यावसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेत मार्फत पठाइएको रकमको चेक आज अर्थमन्त्री डाक्टर सोरेन वाग्लेले बुझ्नु भएको हो। यो व्यक्तिगत तर्फबाट कोषमा प्राप्त भएको अहिलेसम्मकै ठूलो सहयोग हो। उहाँको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि आफ्नै तर्फबाट 80,000 रूपियाँ सहयोग गरेका छन्। काठमाडौँ उपत्यकाको प्रमुख लाइफलाइन मानिने पृथ्वी राजमार्ग आज साँझदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ। रसुवा बाढ़ीपछि अवरूद्ध राजमार्ग अन्तर्गत मलेखु नजिकका पोखरी बागी र गलौदी क्षेत्रमा जमिएको लेदो हटाएपछि यातायात सुचारू भएको सड़क विभागले जनाएको छ। यसअघि गल्छी बैरेनी खण्डमा लेदो माटोले सड़क पुरिएपछि यातायात प्रभावित भएको थियो। बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सड़क अहिले दुवैतर्फी सञ्चालनमा आएको हो, तर हाललाई अत्यावश्यक सवारी साधन मात्रै जोड़िएको धादिङको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
2: अत्यावश्यक साधन चलाउने गरी भनेको छ अहिलेलाई, अझै पूर्ण चाहिँ किनभने अझै व्यवस्थित तरिकाले भएको छैन, अझै पन्छाउने काम चलिरहेछ। अड्केका र अत्यावश्यक सवारी साधन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले हामी लागेछ, अब एकछिनमा त्यतिसम्म चलाउन सकिएला।
4: यस्तै विश्व बाढ़ीका कारण सड़क सञ्जालमा विच्छेद भइएको रसुवा जिल्ला फेरि सड़क मार्फत जोड़िएको छ। वैकल्पिक सड़क प्रयोग गरेर चारपाङ्ग्रे साना सवारी साधन सञ्चालन गर्न मिल्ने गरी बाटो खुलाइएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौँ टोखा छहरी गटखार पुल आप्र नर्चा लच्याङ शर्मथली पार्टी खर्क बोगटी टार कालीका स्थान हुँदै तुम्चे पुग्ने वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको छ। सड़क खुलेसँगै बाढ़ीका कारण लामो समयदेखि सड़क सम्पर्कविहीन बनेको रसुवासँग आवत जावत सहज हुने भएको छ। साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षीसँगको द्विपक्षीय भेटवार्तासम्म समेत यस विषयमा दबाव दिन नहुन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। नेपाली फाइटर रविन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको सांघाई स्थित अक्टागनमा भएको खेलमा न्यूजील्याण्डका फाइटर काशिब मार्टुकलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। तीन राउण्डको खेलमा ढाँट विजयी हुनुभएको हो। त्यसले जर्जले ढाँटकै पक्षमा 29-28 अंक दिएपछि ढाँट विजयी हुनुभएको हो। ढाँटले अब ताजिमासँग फाइनलमा खेल्नुहुनेछ। ताजिमाले सेमी फाइनलमा भारतका चुंगरिन कुरेनलाई पराजित गर्दै फाइनलमा पुग्नु भएको हो। सन्तोषी राहुल बाढीपछि खानेपानी दूषित हुन सक्ने भन्दै चिकित्सकको चेतावनी।
6: पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो।
4: पानी उमालेर मात्रै पिउन चिकित्सकको आग्रह। कुराकानी तिब्बतको थुनिएको तालमा फेरि खतरा, भोटेको सीमा त्रास, विज्ञसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
9: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
8: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
9: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। रसुवामा आएको भीषण बाढ़ीपछि विभिन्न जिल्लाका खानेपानीका मुहान दूषित हुन सक्ने भन्दै चिकित्सकहरूले पानी उमालेर मात्रै पिउन आग्रह गरेका छन्। बाढ़ीका कारण नदी र खोलामा सब लेदो र फोहोर मिसिएपछि आसपासका खानेपानीका स्रोत प्रदूषित हुन सक्ने चिकित्सकहरूको भनाई छ। यस्तो अवस्थामा दूषित पानीका कारण झाडा पखला, हैजा लगायतका पानीजन्य रोग फैलिन सक्ने जोखिम बढ़ेको छ। वरिष्ठ फिजिसियन डाक्टर रोशन झाले विशेष गरी नदी आसपासका वासिन्दाले खानेपानीमा थप सावधानी अपनाउनु पर्ने बताउनु भएको छ। यसै विषयमा यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने यस विषयमा हामीले उहाँसँग कुराकानी गरेका छौं।
6: जुन यो बाढ़ीले गर्दाखेरि हाम्रो 7 जिल्ला प्रभावित भएको छ, विशेष गरी यो हाम्रो जति पनि पहाड़ी भूभाग छ त्यहाँ चाहिँ खानेपानीको स्रोत नै भनेको खोला नाला नदीहरू नै छन् र त्यहीका पानीहरू त्यहाँका लोकल बासिन्दाहरू खाँदै आएका छन्। सो हामीले के देख्छौं भने अहिले चाहिँ पोस्ट फ्लड बाढ़ी पश्चातको जुन पानीहरूको स्रोत हुन्छ त्यो कन्टामिनेटेड भइसकेका हुन्छ। त्यहाँ चाहिँ धेरै किसिमका यो इन्फेक्सियस डिजिजहरू, त्यहाँ रोगका जीवाणुहरू देखा पर्दो रहेछ, किनभने पानीमा ढल मल सबै मिसिएका हुन्छन् र अहिलेको यो जुन बाढ़ी छ त्यो चाहिँ एकदमै ठूलो बाढ़ी थियो। त्यसले गर्दाखेरि त्यहाँ वरिपरिका जति पनि चाहिँ ढलमलहरू थियो त्यो सबै पानीमै मिसिएर आएछन् र अहिले त्यो एरियामा चाहिँ खाने पानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ। सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उद्धारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौ भने पानीको स्रोत यकिन गरेर मात्रै पानी खानुहोला, किनभने अहिलेको समयमा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो। त्यहाँको जति पनि बाढ़ीबाट प्रभावित हुनु भएको छ उहाँहरूको धनजन त गयो गयो।
10: जस्तो अहिले बाढ़ी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन्, त्योबाट बस्नलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकेला?
6: अब हामीले बाँच्नु भएको जति पनि जना छन् उहाँहरूले कसरी स्वस्थ बनाएर र उद्धार गर्ने भने त्यतातिर ध्यान दिनुपर्छ। सो अहिले चाहिँ पानीबाट जति पनि किसिमको यो सरुवा रोगहरू हुन्छ त्योबाट उहाँहरूले जोगाउनु पर्छ, जस्तै कि झाडा पखाला लाग्ने भयो, जस्तै कि यो हेपाटाइटिसहरू भयो र यो झाडा पखाला हेपाटाइटिस यिनीहरू भनेको र अरू चाहिँ अब यो लामखुट्टेहरूको प्रकोप पनि बढ्न सक्छ त्यो एरियामा, त्यसले गर्दाखेरि त्यहाँबाट सर्ने रोगहरू पनि बढ्छ किनभने अब त्यहाँ चाहिँ हाइजिन त्यति राम्रो हुँदैन, सुत्ने आफ्नो ठाउँहरू सबै चाहिँ दूषित भइसकेका छन् त्यहाँका बासिन्दाहरूको। हामीले चाहिँ जुन देख्यौं उहाँहरूले जुन भोग्नुभयो त्यो चाहिँ हृदय विधायक नै छ। सो अहिलेको अवस्थामा सबभन्दा ठूलो च्यालेन्ज नै भनेको उहाँहरूको लागि घाँस बाँस र कपासको हामीले जोहो गरिदिनुपर्छ र सँगसँगै खाने पानीको नै हो। सो खाने पानी चाहिँ इमिडिएट हामीले के गर्नुपर्छ भने स्रोतहरूको पहिचान गरेर र त्यो स्रोतको पानी खाने योग्य छ कि छैन हामीले यकिन गरेर मात्रै चाहिँ त्यो पानीको उपयोग गर्ने, यदि छैन भने पानी चाहिँ हामीले जहिले पनि बोइल गरेर फिल्टर गरेर अनि मात्रै सेवन गरौं भनेर जनचेतना चाहिँ फैलाउनु पर्छ। यदि त्यहाँ एरियामा एउटा पनि पानीका सोर्स कन्टामिनेटेड भयो र त्यहाँबाट रोग फैल्यो भने त्यो एउटा महामारीको रूप लिन सक्छ। सो अहिलेको सबभन्दा ठूलो चुनौती नै भनेको त्यो एरियामा कुनै पनि किसिमको स्वास्थ्य सम्बन्धी महामारी फैलिन नदिने हो।
0: सरकारले गृह मन्त्रालयमा सचिवको जिम्मेवारी केदारनाथ शर्मालाई दिएको छ। आज मन्त्री परिषद बैठकले रक्षा मन्त्रालयबाट सचिव शर्मालाई गृहमा सरूवा गरेको हो। हाल गृह सचिव रहेका राजकुमार श्रेष्ठ तीन दिनपछि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। उहाँले दिएको राजीनामा आजको मन्त्री परिषदको बैठकले स्वीकृत गरेको छ। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तिब्बतको ताल फेरि फुट्ने हल्लाले भोटेको सीमा त्रास, विज्ञ भन्छन्
11: पुलको माथिपट्टिबाट एकैचोटि छाला आउने जसरी आयो नि त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ।
0: तिब्बतको ताल फुटे के हुन्छ, भोटेकोशीको जोखिमबारे विज्ञको विश्लेषण लगायतका खबर बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
13: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
12: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय मानिन्छ।
13: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
12: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
13: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
12: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाल चीन सीमा नजिक तिब्बततर्फ पहिरोले थुनिएर बनेको ताल फेरि फुट्न सक्ने खबर बाहिरसँगै भोटेकोशी आसपासका बस्तीमा त्रास फैलिरहेको छ। अहिले तालको पानी सतह घटेसँगै पानी बाहिर बग्ने क्रम रोकिएको छ। यसले तत्काल ठूलो बाढ़ी आउन सक्ने जोखिम केही कम भएको संकेत गरेको छ। तर विज्ञहरूले भने कस्तो विश्लेषण गरेका छन्, नदी थुनिएर बनेको ताल फोड्दा पहिलेकै जस्तै बाढ़ी आउला। हिमबाड़ीका अधिता श्री कमल डिवेदीको कुरा सुनौ।
11: नेपालमा हाम्रो चाहिँ धेरै जसो ठूला खोला ठूला नदीहरू जति हिमाली क्षेत्रबाटै आउँछन्। अब हाम्रा चाहिँ नि यो जलविद्युत योजनाहरू यिनै नदीहरूमा बनेका छन् भन्दा यसबारेमा हामीले अध्ययन अनुसन्धान तथा प्रचार प्रसार गर्न एउटा छुट्टै निकाय नै चाहिन्छ, छुट्टै विज्ञहरूको चाहिँ एउटा टोली नै चाहिन्छ। यो अरू बाढ़ी जस्तो साधारण रूपमा चाहिँ यो यसलाई चाहिँ हामीले व्यवहार गर्न सक्दैनौ भन्ने मेरो मत चाहिँ त्यस्तो हो। तर अब त्यसबारेमा धेरै सुनवाई चाहिँ भएको छैन। बाढ़ी हो यो, मैले त्यही भएर यस्तो बाढ़ीलाई चाहिँ हिमबाढ़ी भन्ने मैले नामकरण गरेको छु होइन। माथिबाट त्यो त्यस कारणले गर्दा ती कतिपय क्षति मानवीय क्षति चाहिँ बाहिर नआउन पनि सक्छ, किनभने त्यो हराउने मात्रै अब किन त्यो पुरिन्छ त्यो निकाल्नै सकिँदैन, भेटिँदैन। जस्तो सेतीबारीको बेलामा पनि कतिपय चाहिँ हामीले चाहिँ हराएको व्यक्तिहरूको चाहिँ हामीले केही अवशेषहरू नै भेट्टाउन त्यहाँ सकिएन खोज। अब त्यो ठूलो परिमाणमा चाहिँ जुन गेगरानले पुरिदिएको हुन्छ नि त्यो पानी मात्रै होइन, यो पानी भए पो त्यो खोज्न सकिन्थ्यो होला होइन। गेगरानले पुर दिने हुँदाखेरि धेरै सकिँदैन, तर क्षति धेरै ठूलो भएको अनुमान छ मेरो पनि। अब विद्यालयको अब एउटा मलाई अलिकति दुःखद कुरा के लाग्न गयो भनेदेखि, जस्तो रसुवाबाट केरुङबाट चाहिँ हामी त्यो बाढ़ी चाहिँ तल आउँदै गर्दाखेरि जस्तो त्रिशुली बजारसम्म हामीले स्कूलसम्मलाई पनि हामीले चाहिँ त्यसलाई चाहिँ एक प्रकारले गर्न सकेनौ कि, त्यो एउटा हाम्रो कमजोरी रह्यो कि भन्ने जस्तो लाग्छ मलाई होइन। अब सायद यति ठूलो बाढ़ी नआउला त्यति माथिसम्म नआउला भन्ने अनुमानले गर्दा हो कि होइन। अब यो त्यो एउटा चाहिँ अब त्यसरी आउन सकेको भए अलिकति एलर्ट मात्रै बस्न सकेको भए पनि सायद त्यो तल चाहिँ तल्लो तटीय क्षेत्रमा मानवीय क्षतिले कम हुन सक्थ्यो कि भन्ने चाहिँ मलाई लाग्छ। यो प्रत्येक घटना दुर्घटनाबाट सिक्ने हो, पाठ सिक्ने हो। अब हाम्रो प्रणालीले सिक्ने मान्छे हामी चाहिँ सर्वसाधारणले सिक्ने सबैले सिक्ने हो। अब के गर्नुहुन्छ के गर्नुहुन्न, प्रकृतिले को चाहिँ जुन एउटा लीला भनौँ होइन, प्रकृतिको लागि यो अब एउटा सामान्य घटना हुन होला सायद होइन, तर हामी मान्छेले चाहिँ सिक्ने हो। प्रकृतिले कसरी हामीलाई चाहिँ व्यवहार गर्छ अथवा प्रकृतिले कसरी अगाडि चाहिँ यस्ता खालका प्रकोप ल्याउँछन् भन्ने कुरा हामीले सिकेर अब हामीले बस्ती विकासका कुरादेखि लिएर सुरक्षाका उपाय जस्तो अब जुन अघि हामीले पूर्व सूचना प्रणाली कसरी विकास गर्ने के गर्ने अध्ययन कसरी गर्ने भन्ने सबै कुरा सिक्ने हो। अब कतिपय कुराहरू हाम्रो पकड़भन्दा धेरै बाहिर हुन्छ। प्रत्येक घटना दुर्घटना अथवा यस्ता खालका विपदहरूबाट हामीले सिक्नुपर्छ र आगामी भविष्यको चाहिँ भविष्यका चाहिँ अब भनौँ सन्ततिहरूलाई बचाउनेतिर हाम्रो ज्ञान प्रयोग गर्नुपर्छ। जस्तो माथिल्लो क्षेत्रबाट यस्तो खालको बाढ़ी चाहिँ अब यही स्तरमा चाहिँ सायद अब आउने सम्भावना अलिक कम नै हुन सक्छ। पछिल्लो वेब आयो भने पनि जस्तो अब त्यहाँ अलिकति थुनेर यही हिमबाड़ी आउने क्रममा नजिकको खोला सँगैको खोला चाहिँ थुनेर पानी जमेको भन्ने पनि कुराहरू आएका छन् होइन। तर त्यो फुट्नलाई समय लाग्छ, तुरन्त त अब नफुट्ला। र यस्तो किनभने यो बाढ़ी र अरू सामान्य बाढ़ीको फरक के हो भने, सामान्य बाढ़ीमा पानी मात्रै हुन्छ, धेरै पानी हुन्छ, थोरै मात्र गेगरान हुन्छ भने यसमा सृजना हुने यस्ता हिमबाढ़ीमा सृजना हुने गेगरानको चाहिँ जुन मात्रा जुन छ नि यो अथाह हुन्छ। यो है पानीभन्दा लगभग चाहिँ नि डबल जति पानी छ त्योभन्दा डबल गेगरान चाहिँ आउन सक्छ यस्तो बाढ़ीमा। मैले पोखरा
14: गेगरानले चाहिँ अझ बढी जोखिम बढाउँछ।
11: गेगरानले किन जोखिम गर्छ त भन्दा त्यसले खोलाको धार जुन नै परिवर्तन गरिदिन्छ। अब अहिले हामीले जुन देख्यौँ नि माथिल्लो सतहसम्म चाहिँ बाढ़ी आएको नि, गेगरानले खोला पुरिदियो, त्यसपछि जुन त्यसमा भएको बाँकी भएको लेदो र पानी चाहिँ त्योभन्दा धेरै माथिल्लो सतहसम्म गएर चाहिँ त्यहाँ चाहिँ पुरिदिएको अवस्था छ नि होइन। अन्त त्यही भएर यो गेगरान एकदम धेरै सृजना भएर बगेर आएको छ। र गेगरानको चाहिँ एउटा कस्तो खालको गुण हुन्छ भनेदेखि, बाढ़ी आउने बेलामा यो भिरालो जमिन एउटा 5 डिग्रीको स्लोप भएको ठाडो खोलामा मात्रै गेगरान चाहिँ बग्न सक्छ, गेगरान बहाव भनौँ है त्यसरी बग्न सक्छ। त्योभन्दा तल गएपछि चाहिँ के हुन्छ भने यसले चाहिँ त्यो गेगरानले चाहिँ खोला किनारमा छोडिदिन्छ, खोलामा छोडिदिन्छ त्यो पानी मात्रै, पानी र लेदो केही लेदो मात्रै त्यसबाट तल बगेर जान्छ होइन। भन्दाखेरि अब त्यही भएर यही प्रकारको यसरी नै चाहिँ फेरि चाहिँ उत्रै खालको चाहिँ पक्कै पनि आउने सम्भावना, तर सतर्क चाहिँ रहनुपर्छ है। र माथिल्लो चाहिँ क्षेत्रकाले तलसँग कम्युनिकेसन कसरी गर्ने भन्ने एकदम निरन्तर सम्पर्कमा चाहिँ रहनुपर्छ। तर अब ठ्याक्कै त्यत्रै आउला भन्ने चाहिँ म चाहिँ अलिकति त्यसमा चाहिँ अब
15: त्यसलाई
11: जोखिम चाहिँ छ, सतर्क रहनुपर्छ होइन। तर जुन जत्रो स्केलको अहिले
15: हामीले
11: त्यसरी जस्तो हामीले अहिले देख्यौँ नि पुलको माथिपट्टिबाट एकैचोटि छाल आउने जसरी आयो नि त्यति नै आउनलाई चाहिँ सम्भावना अलिक कम हुन्छ।
15: एकजना प्रदीप मगरजीको कमेन्ट छ, उहाँले चाहिँ यस्ता थुनिएका अझै ठूला हिमताल छन् भन्ने छ, अबको तयारी के होला भनेर सोध्नु भएको छ।
11: अब यस्तो छ, अब हिमताल छ त्यहाँ माथिपट्टि, त्रिशुलीको माथि पनि हिमतालहरू छन्, तर अब हामीले अहिले मैले हिमताल सम्बन्धी अध्ययन गर्न थालेको सन् 1998 हो होइन, लगभग 28-29 वर्ष भयो। जस्तो हामीले त्यो बेलामा मैले अध्ययन गर्न थाल्दाखेरिको अनुभव म सुनाउन चाहन्छु। त्यो बेलामा हामीलाई कस्तो हाम्रो त्यो बेलाको हाम्रो बुझाइ के थियो भने ठूलो हिमताल मात्रै जोखिमपूर्ण हो भन्ने चाहिँ हाम्रो बुझाइ थियो होइन। भन्दाखेरि धेरै जसो ठूला हिमतालहरूको अध्ययन भए, तर पछिल्लो समयमा के देखिँदै गयो भने सन् 2003 माडीमा त्यस्तै बाढ़ी आयो जहाँ हिमतालै थिएन होइन, र त्यसपछि 2012 सेती बाढ़ी आयो जहाँ हिमताल विस्फोटन होइन। त्यो भन्दाखेरि त्यसपछि चाहिँ हामी मेरो बुझाइमा मैले के बुझ्दै गए भन्दा हिमताल मात्रै होइन र यो हिमाली क्षेत्रमा बाढ़ी आउने कारणहरूमा त्यो क्षेत्र भिरालोमा रहेको गेग्रान द्रुत गतिमा पहिरोको रूपमा तल चाहिँ बग्नु र ठूलो पानी पर्नु, हिमाली क्षेत्रमा धेरै ठूलो पानी परेर लेदो सहित बग्नु, लेदो बगाउनु, बगेर तल बाढ़ीको रूपमा आउनु र चाहिँ हिमनदीहरूमा भएको बरफ चाहिँ एकै द्रुत गतिमा पग्लेर पनि यस्ता बाढ़ीहरू आउँछन् भन्ने चाहिँ देखियो। अब अहिले हामीले जुन देख्यौं यो ठूलो हिमताल एउटा जोखिमपूर्ण हुन्छ नै पनि होइन, तर ठूला हिमताल मात्र नभएर अहिले अरू प्रक्रियाबाट पनि बाढ़ी आइरहेको चाहिँ हामीले देखेका छौं।
15: जोखिम भने कायमै रहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई छ। रसुवा बाढ़ीमा परेका मध्ये अहिलेसम्म 589 जनाको शव फेला परेको छ, करिब 1000 जना सम्पर्कविहीन रहेको सरकारको भनाई छ। विपत्ता परिवारका आफन्तलाई आफन्तको जानकारीका लागि विपद व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह
11: मात्र नभएर अहिले अरू प्रक्रियाबाट पनि बाढ़ी आइरहेको छ हामीले देखेका छौं।
15: जोखिम भने कायमै रहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई छ। रसुवा बाढ़ीमा परेका मध्ये अहिलेसम्म 589 जनाको शव फेला परेको छ, करिब 1000 जना सम्पर्कविहीन रहेको सरकारको भनाई छ। विपत्ता परिवारका आफन्तलाई आफन्तको जानकारीका लागि विपद व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह

0: सफाई आइलेट सुंदे नूंचा रेडियो साइलो 89.8 मेगाहर्ट्ज
1: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार बेपत्ता हुने व्यक्तिहरूको संख्या पनि बढ्दै बढेको छ। हालसम्म बेपत्ता हुनेहरूको संख्या 1924 पुगेको प्राधिकरणले जनाएको छ। शव भेट्ने क्रम बढ़िरहँदा व्यवस्थापनमा चुनौती देखिएको अधिकारीहरूले बताएका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीले बीबीसीसँग भने,
1: आफन्त आउनेसम्म पहिचान गर्न, पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरू पर्न अथवा विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा एकीन गरेर पठाउन र अङ्गभन्दा धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नु पर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि चार उपयुक्त ठाउँ छ। जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ।
0: मन्त्रालयका सहप्रवक्ता रेड क्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ आईएफआरसी प्रतिनिधि मण्डलका प्रमुख डेभिड फिसरले यो विपदका कारण झण्डी 93,000 मानिस प्रभावित भएको हुन सक्ने बताएका छन्। सुडान सरकारले खार्तुममा 2 वर्षदेखि लगाउँदै आएको कर्फ्यू र संकटकाल हटाएको छ। युद्ध प्रभावित राजधानीमा जनजीवन सामान्य बनाउने प्रयासमा सरकारले यो कदम चालेको हो। राजधानीवासीहरूले अब 24 घण्टा काम गर्न पाउनेछन्। यद्यपि सुरक्षा गस्ती र सुरक्षा जाँची स्थल कायमै रहनेछन्। भिसा अथवा बसोबास अनुमति नलिएका विदेशीहरू राजधानीमा प्रवेश पाउने छैनन्। नर्वेका राजा हराल्ड पाँचौंको निधनपछि उनका छोरा हाकोनले नयाँ राजाका रूपमा राजगद्दी सम्हालेका छन्। ओस्लो स्थित राजदरबारमा नयाँ राजा हाकोन आठौंको आगमन हेर्न थुप्रै मानिसहरू जमा भएका थिए, जहाँ उनले सरकारका मन्त्रीहरूसँग बैठक गरेका छन्। हराल्ड पाँचौंको 89 वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको थियो। 3 दशकभन्दा बढ़ी समय राजगद्दी सम्हालेका उनलाई नर्वेको राजतन्त्रको आधुनिकीकरण गरेको श्रेय जान्छ। सर्बियाका नयाँ मन्त्रीले दिवंगत भएका भूतपूर्व बोस्नियाली सब सैनिक नेता र युद्ध अपराधका दोषी रातको मलाडिचले पाउनुपर्ने सबै सैनिक एवं राजकीय सम्मान पाउनु बताएका छन्। बुचर अफ बोस्निया भनेर पनि चिनिएका मलाडिचले द हेगमा जन्म कैदको सजाय काटिरहेका बेला बिहिबार उनको निधन भएको थियो। मलाडिचको कार्यकालमा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो, तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धनायक थिए। र श्रीलंका सरकारले यो वर्षको 8 महिनामा 200 भन्दा बढ़ी जंगली हात्तीहरू मरेको जनाएको छ। वन्यजन्तु संरक्षण विभागले ती हात्तीमध्ये झण्डै 90% किसानहरूले आफ्ना बाली नाली जोगाउन खोज्दा मारिएका बताएको छ। विवरणहरूमा जनाइए अनुसार ती हात्तीहरूलाई या त गोलीहानी मारिएको थियो या विद्युतीय कारबारमा करेन्ट लागेर मारिएका हुन्। 26 वटा हात्तीहरू चाहिँ बम चपाउँदा मरेका बताइएको छ। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा तपाईलाई स्वागत छ। झण्डै 580 जनाको ज्यान गएको पुष्टि भइसकेको रसुवा बाढ़ीले क्षतिग्रस्त बनाएका जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका मानिसहरूको उद्धारलाई प्राथमिकतामा राखेको अधिकारीहरूले जनाएका छन्। त्यसको निम्ति प्रशिक्षित विशेष टीम परिचालन गरिएको नेपाली सेनाको भनाइ छ। त्यस्ता परियोजनामा करिब 1,000 मानिसहरू फँसिरहेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 580 जनाको शव आजसम्म फेला परेको छ र सम्पर्क विहीनहरूको संख्या करिब 2,000 पुगेको छ। तीमध्ये सबैभन्दा धेरै जलविद्युत आयोजनाका छन्। आयोजनाहरूको सुरुङमा फँसेकाहरू उद्धारको पर्खाईमा रहेको भन्दै तिनका आफन्तहरूले गुनासो गरिरहेका थिए। त्यसबारे नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भने,
3: कति ठाउँमा पुरै लेदो डमेको छ, त्यो सँगसँगै उनको कहाँनिर एक्जेक्ट पोजिसन छ भनेर चाहिँ पत्ता लाउन नि गाह्रो भयो। त्यो भएको भएर सम्बन्धित विद्युतको व्यक्तिहरू नै जसले चाहिँ यो डिजाइन नक्सा बनाउनुमा सम्हाल्नु हुनुहुन्थ्यो, उहाँहरूलाई लिएर गएपछि यिनीहरूले एउटा सुरुङ चाहिँ ब्रेकथ्रु गरे, ठाउँ पत्ता लगाएर यो दिनभरि चाहिँ लगभग 40-50 जनाको टिम त्यसमा मात्रै इन्गेज भयो। आज पनि बिहानैदेखि गएर एकछिन अगाडिसम्म उही फिल्डमै थियो होइन।
2: भनेको अब अहिले उद्धारको फोकस चाहिँ त्यही सुरुङहरूमै हो कि?
3: सुरुङहरूमा अलिअलि सुरुङहरूमा फोकस भएको छ। त्यसमा स्पेसल टोली, स्पेसल इक्विपमेन्ट युज गर्ने टोली छ। हिजो दिनभरि भएको आज पनि तर दिउँसो एकछिन डिस्टर्ब पनि भयो, त्यसपछि फेरि अनि टुटिनु भयो।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी धर्मराज उप्रेतीले उद्धारमा आज सफलता प्राप्त पनि भएको बताए।
4: मिटिङ गर्दा गर्दै पनि 70 बेसीबाट 14 जनाको रेस्क्यु भएको छ। मलाई इन्फर्मेसन आयो अनुसार अर्को उत्पादनमा अपर्च्युनिटी 360 मेगावाटको बाट पनि 104 जनाको उद्धार भएको छ आज दिउँसो मात्रै होइन।
2: त्यहाँ धेरै गुनासो आइरहेको थियो,
4: त्यसको पनि गुनासो आइरहेको थियो हो। त्यसमा चाहिँ अब यहाँबाट पनि रेस्क्यु भयो भनेर चाहिँ अहिले आएको त संस्कृति ठाउँमा उहाँलाई चाहिँ पुगेको अवस्था छ।
2: उनका अनुसार अन्य आयोजनाका श्रमबाट पनि उद्धार भइरहेको छ। रसुवा बारीमा ज्यान गुमाएकाहरूको शव चितवन र नवलपरासी पूर्व तथा पश्चिममा समेत ठूलो संख्यामा भेटिएका छन्। शव राख्ने क्षमता नभएकाले पोखरा र पाल्पासम्म पठाइएका विवरणहरू प्राप्त भएका छन्। कारणबारे स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी भन्छन्,
1: यातायातको पनि सहज छैन, बाटो पनि सहज नभएको र भण्डारण गरेर राख्नु पर्ने किनभने आफन्त आउनेसम्म पहिचान गर्न, पहिचानका लागि परीक्षण गर्न, विदेशी नागरिकहरूको हकमा अथवा विदेशबाट उहाँहरूको आफन्त आएर सबै कुरा एकिन गरेर पठाउन र अङ्गभन्दा धेरै भएका शवहरू भएको हिसाबले अलिकति समय भण्डारण गर्नुपर्ने जस्तो अवस्था भएपछि भण्डारण गर्नका लागि जहाँ उपयुक्त ठाउँ छ जति सकिन्छ नजिकसम्मका ठाउँहरूमा व्यवस्थापन गर्ने भन्दै जाँदा हामीसँग भएको क्षमताले जति परसम्म जान सकिन्छ त्यति परसम्मका ठाउँहरूमा चाहिँ राखेर व्यवस्थापन गर्दै गइएको छ। हामीसँग सब भण्डारण गर्ने राख्ने फिलहरूको चाहिँ यति ठुलो हाताहाती हुँदाखेरि व्यवस्थापन गर्ने संख्याहरूमा अलिकति चुनौतीपूर्ण संख्या छ। त्यसमा हामीले थप आकस्मिक रूपमा अरू वैकल्पिक उपाय गरेर नजिकमा पनि व्यवस्थापन गरेर काम गर्दैछौँ, गर्नुपर्ने छ।
2: कसरी पहिचान गर्नु पर्यो, हेर्नु पर्यो कुनै आफन्त भनेपछि त्यसले के गर्नु पर्यो? अब पोखरासँग पुग्नु पर्यो,
1: परेन परेन त्यस्तो परेन, किनभने हामीले यो अहिलेको घटना नै अलिक फरक किसिमको घटना सिमुर नेपालको जहाँ घटना भयो सबभन्दा उत्तरतिर हो, सबभन्दा तल हेर्ने गण्डक बाँधसम्मको कुरा भयो। घटनाको प्रकृतिकै कारणले गर्दा अरू बेला भने जस्तो एक ठाउँ सब भेटेर एक ठाउँ व्यवस्थापन भएर सबैलाई पहिचान गर्न सक्ने अवस्था त्यसै पनि रहने कुरा भएन। यस्तोमा हामीले वेबसाइटहरूमा विवरणहरू राख्ने सरकारले विभिन्न पोर्टलहरू बनाएको छ, त्यही पोर्टल अनुसार पनि कसैले आफ्नो विवरणहरू खोज्नु पर्यो भने त्यसमा नाम नामसहित फोटोसहित राखिन सक्नुहुन्छ। त्यसरी पहिचान भएको हकमा पनि सम्बन्धित आफन्तहरूलाई फोन गर्ने अनि त्यसपछि त्यो संसार म्याच गर्ने अनि उहाँहरूलाई सहयोगीकरण गर्ने गरी प्रबन्ध भइरहेको अवस्था छ। कसैलाई त्यस्तो परेको केही छ भने विपद जोखिम नियन्त्रण प्राधिकरणबाट विभिन्न नम्बरहरू सार्वजनिक भएको छ, त्यस अनुसार सहजीकरण गर्न सकिन्छ अथवा स्थानीय प्रशासनहरूसँग सहजीकरण गरेर पनि त्यसलाई चाहिँ आफन्तहरूले सहज हुने उपायहरू गर्नुपर्ने हुन्छ।
2: उनी स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। रसुवा बारीका कारण तीनवटा जिल्लाका झण्डै दुई दर्जन विद्यालयहरूका विद्यार्थीहरू प्रभावित भएको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार पहिलेकै विद्यालयहरूमा पुनः पठन पाठन शुरू गर्न सक्ने सम्भावना देखिएको छैन। साथी गनी अन्सारीले शिक्षा तथा खेलकुद मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामीलाई प्रभावित विद्यार्थी र विद्यालयको अवस्थाबारे सोधेका थिए।
5: आठवटा धादिङको, छवटा रसुवाको, सातवटा युवाको, एक्काइसवटा विद्यालयकोमा झन्डै 7,200 विद्यार्थीहरू प्रभावित भएको भनेर हामी केन्द्रीय डाटा पाछौँ र त्यसमध्ये जुन 6 विद्यालयहरू छ त्यसमा व्यापक क्षति भएको छ रसुवाको र नुवाकोटको चाहिँ त्रिभुवन त्रिशुली मावि भन्ने चाहिँ व्यापक क्षति भएको भन्ने हामीले अहिलेसम्म जानकारी पाइएको छ र त्यसकै कतिपय प्रधानाध्यापकहरू शिक्षकहरू कतिपय समितिका अध्यक्ष सदस्यहरू पनि वडा सदस्यहरू पनि त्यहाँ विद्यालयतिर भएकाहरू र सम्पर्कमा नरहेको केही विद्यार्थीहरू पनि सम्पर्कमा नरहेको भनेर अहिलेसम्म जानकारी
2: रसुवाको हकमा
5: कुनै विद्यालयमा 15 जति विद्यार्थी सम्पर्क बाहिर रहेको भनेर पनि आइरहेको छ।
2: पठन फेरि सुरु गर्नु पर्यो भने कसरी अगाडि बढ्ने हो?
5: हामीले पनि अब त्यहाँको शिक्षा विकास तथा समन्वय इकाइ लगायत साथीहरूसित सम्पर्क भएको छ। नुवाकोटमा चाहिँ झन्डै 7 विद्यालयमा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भयो, त्यसमध्ये बढी क्षति भएको 4 छ र 3 चाहिँ निकै लेदोहरू पुरिएको भन्ने छ। यो सम्बन्धमा अब सिकाइको सम्बन्धमा हामीले 3 तहमा यो सोच बनाएका छौँ। पहिलो शुरूआती यो दिन भनेको त हामी सिकाइको बारेमा सोच्न पनि नसक्ने अवस्थामा छौँ। समग्र रूपमा पहिले त सोध खोज उद्धार, त्यसपछि उपचार अनि त्यसपछि लिएर बन्न चाहिँ भेटिएका अवस्थामा नागरिकहरू त नबगेको विद्यालयका अभिभावकहरू पनि गाउँका अभिभावकहरू पनि पुरै त्रसित, त्यसले गर्दाखेरि यो राज्यको जुन एउटा अहिलेको चाहिँ मुभमेन्ट छ यसैमा सबै लाग्छ। त्यसपछि हामी चाहिँ अस्थायी मनोसामाजिक परामर्श र थोरै भए पनि मानसिक हिसाबले उनीहरूलाई शान्त बनाउने कक्षा भेटघाट पुनर्जीवन होइन आशा जगाउने यो एक्टिभिटीबाट चाहिँ शुरू गर्ने भन्ने सोच बनाएको छौँ।
2: उनी थियो शिक्षा मन्त्रालयका सहायक प्रवक्ता वीरबहादुर धामी गनी अन्सारीसँग कुरा गर्दै। बाढ़ीका कारण रसियाको सीमावर्ती चीनतर्फ पनि क्षति भएको र त्यसमा नेपालीहरू समेत परेको बताइएको छ। त्यसबारे पछिल्लो जानकारी दिँदै तिब्बतको लासा स्थित महावाणिज्य दूत लक्ष्मी मिरौला,
6: अस्तिको दिनको जुन विनाशकारी बाढ़ी छ त्यो बाढ़ी पछिको अवस्थालाई व्यवस्थापन गर्ने सन्दर्भमा चाहिँ हामीले चीन सरकार र यो सिचाङ स्वायत्त क्षेत्रको सरकारसँग समन्वय गरेर खास गरी विभिन्न नेपाल लगायत विभिन्न राष्ट्रबाट आउनुभएका कैलाश तीर्थयात्रीहरू केरुङबाटै फर्किने गरेको जुन इन्ट्री पर्मिटहरू थियो उहाँहरूलाई अब तातो पानी नाका लासाबाट काठमाडौँ फ्लाइट हुने गरीको चाहिँ व्यवस्थापन गरिएको छ र त्यही अनुसार आज केही ग्रुप त्यो दुइटै रूट हुँदै नेपाल गइसक्नु भएको छ भने यतापट्टि नेपाल र चीन दुवैतर्फ जुन बाढ़ीमा फँसिरहेकाहरूको उद्धार गर्ने काम सुरक्षित स्थानमा लाने काम र अब चिनियाँ पनि चिनियाँ नागरिकहरू पनि ठूलो संख्यामा त्यो दिन अस्तिको दिन 93 जना चाहिँ विभिन्न यात्रीहरू भनौँ न बोर्डर क्रस गर्ने मानिसहरू 93 जनाले नेपालतिरको इमिग्रेसन गर्नुभएको देखिन्छ। त्यसैले त्यो संख्या चाहिँ जस्तो यतापट्टि काम गर्ने र नेपाली र अन्य विदेशी चाहिँ यात्रीहरू जो कैलाश मानसरोवर दर्शन गरेर फर्किनु भएको थियो उहाँहरू पनि मिसिङ हुनुहुन्छ कि भन्ने छ। त्यसैले हाम्रो अनुमान चाहिँ 100 जति नेपालीहरू मिसिङ हुनुहुन्छ कि भन्ने अनुमान छ।
2: चीनसँगको मुख्य नाका ध्वस्त भएपछि व्यापार पुनः सञ्चालनको चिन्ता बढ़ेको पाइन्छ। त्यसबारे नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्की भन्छन्,
7: केरुङमा 170 वटा गाडी चाहिँ लोड भएर बसिहाल्छ। त्यहाँ चालकहरूदेखि लिएर अब यो अहिले सबैको रुवावासी त घरमा मान्छे कहाँ छ के छ भनिन्छ, त्यो हिसाबले चालक सहित यो गाडी चाहिँ पूर्व नाकाबाट चाहिँ यता ल्याउनु पाएर सहजीकरण गरिदियो भने हुन्छ भन्ने चाहिँ सपोर्ट। नेपाली भन्सारले चाहिँ सिल लगाइदिने, चौबार आएर सिल खोल्ने, चौबार आएर गाडी चेक गर्ने, भन्सार गर्ने भने यो चाहिँ समयमा सामान पनि आइपुग्छ, सहज पनि हुन्छ।
2: त्यो त अब भन्सार व्यवहार सूचना पनि जारी गरेका छैन ब्याङ्कमा,
7: त्यो गर्नु भएर भनेको छ। अब त्यसको लागि अब त्यो गाडी पहलले गर्नु पर्यो नि त, केरुङमा भएको झन्झै अब त्यो घुमाउनलाई 550 किलोमिटर त्यहाँ जाने व्यवस्था छ। नेपाल सरकारले चाहिँ चीन सरकारलाई अनुरोध गरेर त्यो गाडी चाहिँ उता पठाउने व्यवस्था गरियो भने चाहिँ छिटो चाहिँ हुन्छ। अब त्यो अब बाटोमा पनि चाइनाबाट हिँडेका अब हजारौं ट्रकहरू चाहिँ बाटो बाटोमा छन्, अब त्यो बाटोको गाडीहरू पनि चाहिँ कोरोनाबाट ल्याउन सकियो भने अलिकति सहज हुन्छ, सामान अभाव नहुने। अब चाडपर्व नजिक नजिक आइसकेका छ, त्यसले गर्दाखेरि अब 22 बाट हालेर आउने अब नयाँ माल सम्भव हुँदैन। त्यो भएर अहिले वैकल्पिक चाहिँ यो नाकाबाट आएर चाहिँ चौबारमा चाहिँ भर्सार गर्ने सिस्टम भयो भने अलिक व्यापारको सहजता आउँछ भन्ने।
2: बीबीसीसँग कुरा गर्दै भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले पनि मुस्ताङको कोरोना नाकाको विकल्प नभएको बताए र त्यसबारे सरकारले आवश्यक कदम चाल्ने जानकारी दिए। यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख लिन सकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 आउनेछौं। त्यस बेलासम्मको निम्ति

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।

0: a bite on this Sunday Moon Drop Radio Simon 89.8.
1: Radio Anarian 99.1.

0: आज विक्रम सम्बत 2083 साल भदौ 13 गते शनिबार भदौ कृष्ण प्रतिपदा 28 अगस्त 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एमसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: तीन दिन बित्दा पनि छैन क्षतिको आकलन। नदी किनारका बस्तीमा सधैं त्रास। भीषण बाढ़ीबाट भएको मानवीय क्षतिको विवरण थप गम्भीर बन्दै चीन भन्छ भुटेको सो बाढ़ीको जोखिम अझै पनि कायम छ। तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह। सम्भावित जोखिम रोक्न राज्यका सबै संयन्त्र परिचालन। उद्धारमा आन्तरिक क्षमतामै विश्वास रहेको सरकारको प्रस्तुति। रसुवा वैकल्पिक मार्गबाट सड़क सञ्चारसँग जोड़ियो। बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्ग पनि खुल्यो। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको रैथाने तरकारी बजार सञ्चालन गरिँदै शीर्षकको शुभ समाचार।
0: किसानले उत्पादन गरेको रैथाने तथा अर्ग्यानिक कृषि उपजलाई व्यवस्थित बजार उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकार र दमक नगरपालिकाको संयुक्त लगानीमा दमक आठमा

0: निर्माण गरिएको अर्ग्यानिक कृषि बजार लामो समयपछि अब संचालनको तयारीमा पुगेको छ। करिब 10 कट्ठा क्षेत्रफलमा फैलिएको बजार निर्माणमा कोशी प्रदेश सरकारको 2,75,00,000 रूपियाँ, दमक नगरपालिकाको 1,17,48,838 रूपियाँ लगानी भइसकेको छ। कुल करिब 3,92,00,000 रूपियाँको लगानीमा निर्माण गरिएको यो संरचनाले किसानको उत्पादनलाई सिधै उपभोक्तासम्म पुर्याउने लक्ष्य राखेको दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले जानकारी दिनुभयो। निर्माण सम्पन्न भएको लामो समयसम्म बजार सञ्चालनमा आउन नसक्दा करोड़ रूपियाँको सार्वजनिक लगानीमा बनेको संरचना प्रयोगविहीन अवस्थामा पुगेको थियो। 2080 मक्सिर 8 गते निर्माण सम्पन्न भएको बजार अहिलेसम्म सञ्चालनमा आउन सकेको थिएन। बजार परिसरमा झार उम्रिएको, केही संरचनामा क्षति समेत देखिन थालेको र निर्माण गरिएको चिस्यान केन्द्र समेत प्रयोगविहीन बनेको थियो। दशैं अवागै अगावै नै यो सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी भएको र यसका लागि बोलपत्र समेत आह्वान गरिएको नगर प्रमुख थापाले जानकारी दिनुभयो। थापाले भन्नुभयो, अब यो सञ्चालनमा आउँछ र किसानले उत्पादन गरेको कृषि उपज यहाँ सहज रूपमा बिक्री गर्ने अवस्था बन्दछ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: बाबासँग ब्याङ्क गएर जम्मा गराए। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भति, त एकाएक शाकाहारी भइसे कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए रोटेको उत्पादन
2: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी बाढ़ी गएको तीन दिन बित्दा पनि सरकारले मानवीय र भौतिक क्षतिको आकलन गर्न सकेको छैन। बाढ़ीले रसुवाउँदै नुवाकोट धादिङ लगायत क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको छ। बुधबार बिहानदेखि नै सरकारले उद्धारको काम शुरू गरे पनि अहिलेसम्म मुख्य प्रभावित क्षेत्रमा सरकारको उपस्थिति अझै पुग्न सकेको छैन। उद्धारको प्रतीक्षामा अझै 100 नागरिक रहेको अनुमान लगाउन सकिन्छ। बाढ़ीले बस्ती नै परेका र बगेकाहरूको आँकड़ा सरकारले निकाल्न सकेको छैन। रसुवादेखि धादिङसम्म का सड़क पुल विद्युत सहित सार्वजनिक सम्पत्तिको ठूलो क्षति भएको छ। निजी सम्पत्तिको कति नोक्सानी भयो भनिएको त अहिलेसम्म हिसाब नै छैन। उद्धार तथा खोजी जारी रहेकै अवस्थामा पूर्ण क्षतिको एक विवरण निकाल्न कठिन हुनु स्वाभाविक भए पनि तीन दिनसम्म पनि एकीकृत तथ्याङ्क प्रणाली सार्वजनिक हुन नसक्नेले नेपालको विपद व्यवस्थापन संयन्त्रको कमजोरीलाई फेरि उजागर गरेको छ। सोही क्षेत्रमा फेरि बाढ़ी आउन सक्ने भन्दै सरकारले सुरक्षित रहन सबैलाई आग्रह गरेको छ। तर सरकारले समयमा सूचना सम्प्रेषण गर्ने संयन्त्र नबनाउँदा आम नागरिक थप आतंकित हुन पुगेका छन्। बाढ़ी प्रभावितको तटीय क्षेत्रका नागरिक गाउँठाउँ छाडेर सुरक्षित स्थानको खोजीमा पहाड़ चढ़ेका छन्। तर उनीहरू कहाँ र कसरी बस्ने भन्ने सरकारसँग कुनै तयार भएको देखिँदैन। नेपाली स्थित चिनिया दूतावासले हुम्पैरोले बनेको तालमा पानीको सतह उच्च रहेकाले क्षतिको जोखिम कायमै रहेको समेत जनाइएको छ। तीन दिन बित्दा पनि छैन क्षतिको आकलन शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
6: आजको गोर्खापत्र दैनिकमा पूर्व सूचनाले जोगियो धेरै जीवन शीर्षकमा मुख्य समाचार छापेको छ। माइकिङ गर्दा गर्दै त्रिशुली र ढुङ्गे बजार जोड्ने दुईवटा पुल बगायो, केही सेकेण्ड मात्रै पछाडि परेको भए पुलसँग हामी पनि बग्थ्यौं। सशस्त्र प्रहरी नम्बर एक गुल्म ढुङ्गे बजार विदुर एकका प्रहरी सहायक निरीक्षक रूपेश रायले भन्नुभयो, धेरै थोरै मिनटको पूर्व सतर्कताले वडा नम्बर एक र चारका सयौं जनताले ज्यान पाएका छन् र ज्यान जोगाएका छन्। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार जिल्ला प्रशासन कार्यालय रसुवाबाट 8:55 प्राधिकरणलाई भोटेकोशी नदीमा आएको बाढ़ीबारे सूचना प्राप्त भयो। उहाँले भन्नुभयो प्राधिकरणले तत्कालै सूचना जारी गर्यो। जिल्ला आपतकालीन कार्य संचालन केन्द्रलाई बाढ़ीबारे जानकारी गराउँदै सचेत गराइयो। तटीय क्षेत्रका वासिन्दालाई सतर्क रहन भनियो। तर सूचना तल्लो तहसम्म पुग्दा बाढ़ी बेत्रावती नजिक पुगिसकेको थियो। विदुर नगरपालिका का उप प्रमुख प्रभाव बोगटीले सूचना पाउँदा पाउँदै विदुर साथको सोले बजार र 10 बेत्रावती तथा भैंसे बजार पुगिसकेको बताउनुभयो। भोटेकोशी बाढ़ीबाट विदुर नगरपालिकाको वडा नम्बर 7, 10, 9, 1, 4 र वडा नम्बर 5 गरी 6 वडा नराम्ररी प्रभावित भएका छन्। विदुर नगरपालिकाको प्रभावित क्षेत्रको जनसंख्या करिब 5,000 छन्। करिब 300 जना बेपत्ता छन्। अधिकांश वडा नम्बर 10 बेत्रावती र भैंसे बजार तथा 7 सोले बजारका छन्। उहाँले भन्नुभयो तल्लो क्षेत्र वडा नम्बर 9 सिल ट्याङ्की, वडा नम्बर 1 त्रिशुली र ढुङ्गे बजार, वडा नम्बर 4 सिमचौर र 5 देवीघाटका अधिकांश घर बस्ती खाली गराउँदा ठूलो मानवीय क्षति टर्यो। यो क्षेत्रबाट भने केही सो क्षेत्रबाट भने केही व्यक्ति बेपत्ता भएको र बाढ़ीले बगाएको तथा घरमै दबिएको सूचना नेपाली सेना र स्थानीय प्रशासन समक्ष सूचना दर्ता भएको छ। नुवाकोटको विदुरपात स्थित जिल्ला आयुर्वेदिक अस्पतालमा उद्धार गरी ल्याइएका लुमडी प्रसाद नेपालले पाकेको भात खाना छाडेर भागेको बताउनुभयो। खाना खाना बस्दा बग्ने रहेछु, महसुस गर्दा गर्दै शरीर सिरिङ्ग हुन्छ। 75 वर्षीय नेपालले भन्नुभयो, यो तहमा बाढी आउल्या र यस प्रकारको क्षति गर्ला भनेर कल्पना पनि गरेका थिएनौ। रसुवामा भने सूचनासँगै बाढी आउँदा स्याप्रुभेसी, धुम्चे र तिमुरे क्षेत्रमा अत्याधिक मानवीय क्षति भएको आकलन गरिएको छ। सयौं बेपत्ता छन्, उद्धार कार्य जारी छ। बाढी रसुवाबाट नुवाकोट हुँदै तल्लो तटीय क्षेत्रमा आउँदा पूर्व सतर्कताका लागि केही समय पठाइएको थियो। यसकारण धादिङमा हालसम्म मानवीय क्षतिको विवरण दर्ता भएको छैन। पूर्व सूचनाले जोगियो धेरैको जीवन, आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ।
1: सिन्धुपाल्चोक चौताराकी सोनिया केसी शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा हातमा घरिघरि आउने एम्बुलेन्सलाई निहाल्थिन्। एम्बुलेन्समा आफूले खोजेको मान्छे नदेखेपछि अध्यारो मुख पार्थिन्। प्रहरीले माइकबाट सार्वजनिक गर्ने खाइतीको विवरण पनि कान थापेर सुन्थिन्। विवरणमा पनि आफन्तको नाम नपरेपछि अध्यारो मुख बनाएर मेचमा बस्छिन्। उनले यसरी आफन्तको खोजी गर्न थालेको 3 दिन भयो। रसुवाको भोटेपछि उदय त्रिशुली नदीमा बुधबार आएको बाढीपछि सम्पर्क विहीन भएका दाजु शिवराम केसीलाई खोज्न उनी ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवेणी शिक्षण अस्पताल धाइरहेकी छन्। उनीसँगै 3 दिदी र अर्का दाई पनि खोजीमा जुटिरहेका छन्। शिवराम र उनका साथी मनिष खड्का बुधबार बिहानदेखि सम्पर्कमा आएका छैनन्। शिवरामले सामान बोक्ने कन्टेनर र मनिषले पर्यटक बस चलाउथे। मनिष सम्पर्कमा नआएपछि उनकी पत्नी चिन्तित बनेको जानकारी सुनियाले दिएकी छन्। उनीहरूले विभिन्न समूह बनाएर अस्पतालमा ल्याइएका घाइतेको सूचीमा सरकारको सूचीमा बेपत्ता आफन्तलाई खोजिरहेका छन्। चितवनमा भएका आफन्तलाई पनि नारायणी नदी आसपासमा खोज्न पठाएका छन्। शिवराम र मनिषलाई सेनाले उद्धार गरेर ल्याउने आशामा आफन्त छन्। नभेटिएसम्म आशा लाग्दो रहेछ सोनियाले भनेकी छन्। पछिल्लो पटक उनीहरूको मोबाइल फोनले टिमुरे को लोकेशन देखाएको थियो। सोनिया जस्तै बेपत्ता आफन्तको खोजीमा रहेकी काठमाडौँकी लोकमाया योञ्जन पनि शुक्रबार ट्रमा सेन्टरमा भेटिन्। उनी सहितको टोली बुधबारदेखि बेपत्ता भएका सिन्धुपाल्चोकका 35 वर्षीय ज्वाई सोमबहादुर तामाङको खोजीमा जुटेको छ। सोमबहादुरले मंगलबार स्याप्रुभेसीबाट सम्पर्क गरी बुधबार बिहानै केरुङ पुग्ने भनेर परिवारलाई जानकारी गराएका थिए। बाढीपछि उनी सम्पर्कमा आएका छैनन्। आफन्तले काठमाडौँका अस्पतालहरूमा उनको खोजी गरिरहेका छन्। आफन्त नभेटिँदा तनाव र हत्या शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
6: आजको कान्तिपुर दैनिकमा जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकमा खबर छापेको छ। भेटे कोशी बाढ़ीका कारण त्रिशुली बजार स्थित त्रिभुवन त्रिशुली माविमा रोकिएका 40 विद्यार्थी र शिक्षकलाई नेपाली सेनाको हेलिकप्टरले शुक्रबार विदुर घरतर्फ ल्याइदिएको छ। तर केही शिक्षक र विद्यार्थी उद्धारको प्रतीक्षामा छन्। बाढ़ीले त्रिशुली नदी माथिको पुल बगाएकाले अल्लो पल्लो वडा आउ जाउ गर्न हेलिकप्टर चाहिने भएको छ। प्रधानाध्यापक राजेन्द्र दवाड़ीले भनेका छन्, हाम्रो विद्यालयका झण्डै 10-15 जना शिक्षक र विद्यार्थीलाई उद्धार गर्नुपर्ने अवस्था छ। प्रधानाध्यापक दवाड़ीका अनुसार अन्य विद्यालयका विद्यार्थीहरू र अरू पनि नदी वारपार गर्न नसकेर रोकिएका छन्। उनीहरू बाढ़ीबाट बचेका सामुदायिक भवन कभर्ड हलमा ओत लगाएर बसेका छन्। त्रिशुली अस्पताल एरिया र विदुर तर्फको सम्पर्क नै टुटेको दवाड़ीले जनाएका छन्। विद्यालयमा खोला बगिरहेको छ। विद्यार्थी वारीपारी दुवैतर्फका छन् उनले भनेका छन्। त्रिभुवन त्रिशुली माविमा 1400 विद्यार्थी अध्ययनरत थिए। तीमध्ये 300-400 विद्यार्थी, एक शिक्षक र एक कार्यालय सहयोगी बाढ़ीपछि सम्पर्कमा नरहेको विद्यालयले जनाएको छ। विदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटीले त्रिशुली नदीको वारीपारी थुनिएका 100 बालबालिकालाई शुक्रबार उद्धार गरिएको जनाएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, त्रिशुली नदी वरिपरि रहेका करिब 100 बालबालिकालाई आफ्नो आमाबुवाको काखमा पुर्याउन सकिएको छ। विदुर नगरपालिका वडा नम्बर 7 का अध्यक्ष रविन्द्र नेपालले बाढ़ीपछि अल्पत्र परेका झण्डै 40-50 जनालाई नदी वारपार गराउनु पर्ने अवस्था रहेको छ। आजको कान्तिपुर दैनिकमा 3 जिल्लामा सड़क सञ्जाल विच्छेद, राहत र उद्धारमा हेलिकप्टरकै भर शीर्षकमा आजको पत्रिकामा खबर छ। आजको कान्तिपुर दैनिकमा
1: त्यस्तै रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीले जनधनसँगै नदी किनारका कृषि तथा पशुपालनमा समेत ठूलो क्षति पुर्याएको छ। अचानक आएको बाढ़ीले खेतबारी कटान गर्नुका साथै बाली नाली पशुपन्छी कृषि सामग्री र सिंचाई संरचनामा क्षति पुर्याएपछि प्रभावित किसानको जीविकोपार्जनै संकटमा परेको छ। बाढ़ीले रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा, तनहु, चितोवन र नवलपरासी पूर्वसम्मका किसान प्रभावित भएका छन्। बाढ़ीको मुख्य प्रभाव नदी तथा खोलाको तटीय क्षेत्रमा परेको छ। क्षेत्रका बस्ती, सड़क, पुल, बजार र विद्युत आयोजनासँगै खेतीयोग्य जमीनमा पनि बाढ़ीले ठूलो क्षति पुर्याएको छ। मानवीय क्षतिसँगै कृषि क्षेत्रमा पनि क्षति भएको कृषि सेवा विभागका महानिर्देशक प्रकाश सञ्चेलले बताएका छन्। बाढ़ीले नदी आसपासका खेतबारीमा कटान र डुबान गराएको छ। कतिपय स्थानमा खेतीयोग्य जमीन नै बगरमा परिणत भएको छ भने कतिपय खेतमा बालुवा, ढुंगा, गेग्रान र हिलो थुप्रिएको छ। यसले तत्कालीन बाली नष्ट गर्नुका साथै आगामी खेतीका लागि समेत समस्या सृजना गरेको छ। धान, मकै, तरकारी तथा अन्य मौसमी बाली बाढ़ीको चपेटामा परेका छन् भने पशुपालनमा पनि ठूलो क्षति भएको छ।
7: भोटेकोसी बाढ़ीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। उद्धार तथा राहतका लागि अग्रभागमा रहेर अहोरात र खटिएका छन् सुरक्षाकर्मीहरू। रसुवा र नुवाकोटमा मात्रै 4,200 भन्दा बढ़ी सैनिक परिचालन गरिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी उद्धारका लागि करिब 15,431 सुरक्षाकर्मी परिचालन गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफलेले प्रभावित क्षेत्रमा राहत तथा अस्थायी आवासका लागि आवश्यक पर्याप्त टेन्ट लगायतका सामग्री पठाइएको बताउनु भएको छ। रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीले रसुवा गढ़ी, घट्टे खोला र टिमुरे, कोसाईकुण्ड पाँचको स्याप्रुबेसी, आमछोन्दिङमो र एकको आकुबेसी तथा उत्तर गया चारको पैरेबेसी र वडा नम्बर पाँचको बेत्रावती बजार लगायतका क्षेत्रमा बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएको बताउनुभयो। घाइतेको उपचारका लागि नुवाकोटको त्रिशुलीमा आपतकालीन उपचार केन्द्र स्थापना गरी काठमाण्डुबाट विशेषज्ञ चिकित्सक सहितको टोली खटाइएको छ। धुन्चेमा फिल्ड एम्बुलेन्स सहित मेडिकल टोली खटाइएको छ। हालसम्म करिब 1,000 जनाले स्वास्थ्य सेवा पाएका छन्। दोन्चे र विदुरमा उपचार तथा अस्थायी व्यवस्थापन केन्द्र स्थापना गरिएको छ। उद्धारमा अहोरात्र खट्दै सुरक्षाकर्मी, गोर्खापत्र दैनिकमा खबर छ।
1: नेपालका नदी र खोला मनसूनको समयमा विनाशकारी बन्ने गरेका छन्। रसुवा स्थित भोटेकोसी नदीमा बुधबार आएको विनाशकारी बाढ़ीबाट तटीय क्षेत्रका बस्ती र पूर्वाधार तहस नहस पार्यो। यसबाट ठूलो मानवीय र भौतिक क्षति भयो। नेपालका नदी क्षेत्रमा वर्षेनी दोहोरिने यो कहरबाट हजारौं परिवार घरबार विहीन भएका छन्। तर पनि जोखिमयुक्त नदी किनारमा बसोबास भने घट्नुको सट्टा बढ़दै गएको भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्याङ्कमा देखिन्छ। विज्ञहरूका अनुसार नदी किनारमा बसोबास बढ़नुको मूल कारण नदी क्षेत्र अतिक्रमण गर्नु र आर्थिक विपन्नता र भूमिहीनता हो। यसले गर्दा नदीको प्राकृतिक भाव क्षेत्रमै संरचना निर्माण हुने गरेका छन्, जुन बाढ़ीको पहिलो निशानामा परेका छन्। भूमि मन्त्रालयका एक अधिकारीका अनुसार नदी किनारका सार्वजनिक तथा जोखिमयुक्त जग्गा अतिक्रमण गरी बसोबास गर्ने परिपाटी रोक्न स्थानीय तहले लगत संकलन र व्यवस्थापन गर्नुपर्छ। तर आर्थिक विपन्नता, स्थायी रोजगारीको अभाव र नदी उकास को जग्गा हडप्ने प्रवृत्तिका कारण वास्तविक सुकुम्बासी